सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, कृषि वन तथा वातावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयलाई गर्दै आएको सूचना प्रविधि सम्बन्धी कामलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। नयाँ सरकार गठन भए लगत्तै जारी गरिएको शासकीय सुधार सम्बन्धी सय कार्यसूची अन्तर्गत प्रशासनिक सुधार र खर्च कटौतीका लागि मन्त्रालयको संख्या पुनरावलोकन गर्ने योजना अघि सारिएको थियो। प्रतिनिधि सभाको बैठक आजसम्मका लागि स्थगित भएको छ। विपक्षी दलले सदनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई खोज्दै अवरोध गरेपछि आजसम्मका लागि बैठक स्थगन गरिएको हो। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्दा सदनमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने र उठेको प्रश्नको जवाब दिनुपर्ने अडान विपक्षीले राखेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो तर्फबाट उठेका प्रश्नको जवाब दिन अर्थमन्त्री स्वर्णिम वागेललाई अघि सारेपछि विपक्षीले आपत्ति जनाएका थिए। सभामुख डीपी अर्यालले पटक पटक आग्रह गर्दा पनि विपक्ष सहमत नभएपछि आज अहिले बिहान 11 बजेसम्मका लागि बैठक स्थगित गरिएको हो। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्पेले प्रधानमन्त्रीलाई सदनमा आएर जवाब दिनका लागि सभामुखले रूलिङ गर्नुपर्ने माग गर्नुभयो। यो बीचमा विपक्षीले सदनमा प्रधानमन्त्रीको खोजी गरेपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्ने जानकारी गराउनुभयो। बुधबार तेस्रो पटक पनि प्रतिनिधि सभा बैठक सुचारू नभएपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई नीति तथा कार्यक्रमको छलफलमा उपस्थित हुन आग्रह गर्दै गर्ने हुनुभएको हो। तर अर्यालले आफूलाई प्रधानमन्त्रीलाई संसदको बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको प्रष्टीकरण दिनुभएको छ। बुधबारको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीलाई अनिवार्य उपस्थित गराउन रूलिङको माग गरेपछि उहाँले यस्तो कुरा बताउनु भएको हो। नेपाली कंग्रेसको संस्थापनीतर समूहले 15 महाधिवेशनका लागि सहमतिको साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। निवर्तमान सभापति शेरबहादुर देउबाको समूहले बुधबार काठमाण्डुमा आयोजना गरेको 73 एकता र पुनर्जागरणका लागि बागमती प्रदेश स्तरीय भेलाले साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको हो। नेपाली कंग्रेसको 15 महाधिवेशनलाई पारदर्शी, निष्पक्ष, स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित गर्न सहमतिको साझा संयन्त्र निर्माण गर्नु अपरिहार्य छ भेलाको दृष्टिकोण र निष्कर्षमा भनिएको छ। निर्वाचन आयोगले 2084 सालमा हुने स्थानीय तह र प्रदेशसभाको निर्वाचन एउटै मितिमा सम्पन्न गर्ने राजनैतिक दलहरूलाई प्रस्ताव गरेको छ। राजनैतिक दलका प्रतिनिधिहरूसँग भएको छलफलमा आयोगले यस्तो प्रस्ताव गरेको हो। 2084 वैशाख 30 गते स्थानीय तह र सोही वर्ष मंगिर 4 गते प्रदेशसभाको परावर्ती समाप्त हुने भएकाले यी दुवै तहको निर्वाचन एकैपटक गर्दा राज्यको करिब 4 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च बचत हुने कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो। निर्वाचनलाई मितव्ययी, प्रविधि मैत्री र व्यवस्थित बनाउने उद्देश्यले राजनैतिक दलहरूसँग विशेष छलफल गरिएको प्रमुख आयुक्त भण्डारीले बताउनुभयो। आयोगले राजनैतिक दलका प्रतिनिधिहरूसँग निर्वाचन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि परामर्श गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विधेयकको मस्यौदाका विषयमा संघीय प्रदेश संसदमा प्रतिनिधित्व गर्ने 14 राजनैतिक दलका प्रतिनिधिसँग छलफल गरिएको जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन 1 गतेदेखि कार्यान्वयन हुने गरी मन्त्रालय संख्या घटाउने तयारी अघि बढ़ाइएको बताउनु भएको छ। प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय संख्या घटाउने प्रक्रिया अघि बढ़ाइने जानकारी दिनुभयो। उहाँले मंगिर 15 देखि 20 गते भित्र मन्त्रालय मार्फतका निर्देशनालय तथा कार्यालयहरूको समायोजन प्रक्रिया टुंग्याएर साउन 1 गतेदेखि नयाँ संरचना अनुसार काम अघि बढ़ाइने बताउनुभयो। प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 12 वटा मन्त्रालय रहेका छन्। चालू खर्च घटाउने, प्रशासनिक संरचना चुस्त बनाउने र कार्य सम्पादन प्रभावकारी बनाउने उद्देश्यले सरकारले यो कामलाई अघि बढ़ाएको उहाँको भनाई छ। मुख्यमन्त्री आचार्यले आगामी आर्थिक वर्षको बजेट जेठ 20 गतेभित्र इन्ट्री गरिसक्न निर्देशन दिनुहुँदै बजेट निर्माणलाई यथार्थपरक, कार्यान्वयनमुखी र शून्य गल्ती हुने गरी तयार गर्न आग्रह गर्नुभयो। उहाँले बजेट निर्माण प्रक्रियामा बाह्य व्यक्तिको प्रवेश निषेध गरिएको स्पष्ट पार्दै कसैलाई खुशी पार्ने वा मन राख्ने नाममा योजना नराख्न र नबनाउन निर्देशन दिनुभएको छ। भूमि सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी पीड़ितको बचत रकम फिर्ताका लागि सक्रिय कोषमा बिउ पूँजीका रूपमा 25 करोड़ रूपियाँ व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको छ।
मन्त्रालयले पीड़ित नागरिकलाई रकम फिर्ता तथा कोष सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरिसकेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टका अनुसार कोषमा रकम प्राप्त भएपछि पीड़ितको कागजातका आधारमा रकम फिर्ता शुरू गरिनेछ। सहसमा बचतकर्ताको निक्षेप पहिले फिर्ता गर्दै सम्बन्धित सहकारी निलामबाट प्राप्त रकम कोषमा जम्मा गरी स्रोत व्यवस्थापन गरिनेछ। पहिलो चरणमा समस्याग्रस्त घोषित सहकारीका बचतकर्तालाई प्राथमिकता दिइनेछ भने क्रमशः ठूलो निक्षेपकर्तालाई समेत रकम फिर्ता गर्ने योजना छ। रकम फिर्ता नपाएका पीड़ितहरूले विभिन्न समिति गठन गरी राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन्। बचत तथा ऋणलाई मुख्य कारोबार गर्ने 11,600 सहकारी राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ताको प्रक्रियामा रहेका छन्। तीन तहका सरकार मातहत छुट्टा छुट्टै दर्ता रहेकाले सहकारी नियमनमा समस्या कायमै रहेको छ। खेलोतमा वडा नम्बर 6 गणेशपुरमा निर्माण हुने प्रदिचौकी भवन गोरकोटाको शिलान्यास भएको छ। स्थानीय पालिका संघ संस्था र समुदायको आर्थिक सहयोगमा निर्माण हुने प्रदिचौकी भवनको बुधबार तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँडले शिलान्यास गर्नुभयो। तिलोत्तमा वडा नम्बर 6 तथा बुटोल उपमहानगरपालिका वडा नम्बर 17 र 18 को कार्यक्षेत्र रहेको अस्थायी प्रदिचौकी गोरकटवा हाल 16 मौजा सामुदायिक सिंचाई प्रणालीको भवनमा रहेको छ। 6 कोठे प्रदिचौकी भवन र अन्य पूर्वाधार निर्माणका लागि अनुमानित खर्च लागत 50 लाख रूपियाँ रहेको प्रदिचौकी भवन निर्माण उपभोक्ता समितिले जनाएको छ। शिलान्यास कार्यक्रममा तिलोत्तमा नगर प्रमुख खाँडले नदीजन्य पैदावारको चोरी निकासी नियन्त्रण तथा गोरकटा र आसपासको क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न प्रदिचौकीको उपस्थितिले ठूलो सहयोग मिलेको बताउँदै भवन निर्माणलाई पूर्णता दिन पालिकाले सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाउनुभयो। यस्तै रूपन्देही प्रहरी प्रमुख जनक बहादुर शाहीले प्रहरी र समुदायको सहकार्यले समाजमा शान्ति सुव्यवस्थालाई बलियो बनाउने बताउँदै भवन निर्माणमा सहकार्य गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो। भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन राज उपाध्यायको अध्यक्षता तिलोत्तमा वडा नम्बर 6 का वडाध्यक्ष गणेश पाठकको स्वागत तथा उपभोक्ता समितिका सचिव खुमबहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा तिलोत्तमा तथा बुटोल आसपासका जनप्रतिनिधि इलाका प्रहरी कार्यालय बुटोल तथा मंगलापुरका प्रहरी अधिकृत स्थानीय सिंचाई प्रणाली टोल विकास संस्था आमा समूह क्लब लगायतका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रहरीचौकी भवन गणेशपुरको हाट बजार उत्तरपट्टि निर्माण हुन लागेको हो। प्रहरीचौकीमा हाल सहायक प्रहरी निरीक्षक शिवबहादुर केसीको कमाण्डमा प्रहरी टोली कार्यरत रहेको छ। लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयले तिलोत्तमामा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका पदाधिकारी र व्यवस्थापकहरूको क्षमता अभिवृद्धि सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। बुधबार आयोजना गरिएको कार्यशालामा खानेपानी सेवा व्यवस्थापन संस्थागत सुदृढीकरण उपभोक्ता तथा सेवा प्रवाह तथा सरसफाई क्षेत्रका समसामयिक विषयमा छलफल भएको छ। खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको समन्वयमा कार्यशालाको आयोजना गरिएको हो। कार्यक्रम मार्फत खानेपानी तथा सरसफाई संस्थाको सेवा प्रवाहलाई प्रभावकारी र गुणस्तरीय बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा खानेपानी उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल, प्रदेश अध्यक्ष थानप्रसाद गैरे, जिल्ला अध्यक्ष ध्रुव धिटाल, करैया मखरहर खानेपानीका अध्यक्ष यज्ञ गैरे, ईश्वरी आचार्य लगायतले मन्तव्य राख्नु भएको थियो। गोष्ठीमा विभिन्न विषय विज्ञले सहजीकरण गर्नु भएको आयोजकले जनाएका छन्। लैंगिक हिंसाको केस व्यवस्थापन सम्बन्धी 3 दिने तालिम तिलोत्तमामा शुरू गरिएको छ। तिलोत्तमा नगरपालिकाको आयोजना तथा एकीकृत सेवा पहुँच परियोजना र वर्ल्ड बैंकको सहकार्यमा तिलोत्तमा नगरपालिका वडा नम्बर 6 मा तालिमको उद्घाटन गरिएको हो। लैंगिक हिंसा मुक्त नगरपालिकाको परिकल्पनालाई सफल पार्न यो कार्यक्रम प्रभावकारी बन्ने नगरपालिकाले जनाएको छ। कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख सम्झना भण्डारीले लैंगिक हिंसा निवारण तथा प्रतिकारका लागि नगरपालिकाले बाँकेको जानकारी दिनुभयो। लैंगिक हिंसाको क्षेत्रमा काम गर्ने सरकारवालासँग 3 दिवसीय प्रशिक्षण सहितको अन्तर्क्रिया सम्पन्न गरेर बुधबारबाट नगरपालिकाले लैंगिक हिंसाको केस व्यवस्थापन सम्बन्धी तालिम शुरू गरेको भण्डारीले बताउनुभयो। तालिममा विभिन्न बाल आश्रम, अनाथ आश्रम, अपाङ्गता आश्रम, वडाका जनप्रतिनिधि, बाल सञ्जाल, सामाजिक संघ संस्थाका प्रतिनिधि लगायत सहभागी छन्। कार्यक्रममा लैंगिक हिंसाका प्रकार, कारण, असर र समाधानका विषयमा लैंगिक हिंसा विज्ञ सपना महर्जनले सहजीकरण गर्नुभएको छ। लायन्स क्लब अफ सिद्धार्थनगर र लायन्स क्लब अफ तिलोत्तमा लोटसले सामुदायिक विद्यालयलाई आरओ वाटर प्लान्ट हस्तान्तरण गरेका छन्। ज्वाइन्ट कम्युनिटी सर्भिस अन्तर्गत बुधबार सिद्धार्थनगर 8 स्थित रूपन्देही लीलाराम नेउपारे माविलाई आरओ वाटर प्लान्ट हस्तान्तरण गरिएको हो। लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष धर्मराज आचार्यले 2,50,000 रूपियाँ बढ़ीको लागतमा आरओ वाटर प्लान्ट जडान गरिएको बताउनुभयो।
प्लान्टको बुधबार एक कार्यक्रमका बीच लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325P नेपालका डिस्ट्रिक्ट गवर्नर बालाराम भट्टराई र एभरेस्ट बैंक लिमिटेडका लुम्बिनी प्रदेश

प्रमुख निरञ्जन कार्कीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। नेपाल क्रिकेट प्रशिक्षक संघले क्रिकेट प्रशिक्षकहरूको सेवा सुविधा र पारिश्रमिक बढ़ाउन माग गरेको छ। प्रशिक्षक संघका अध्यक्ष जगत बहादुर टमाटरले नेपाल क्रिकेट संघ क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई माग पत्र बुझाउनु भएको हो। ज्ञापन पत्रमा नेपाली क्रिकेटको विकासमा प्रशिक्षकले लामो समयदेखि निस्वार्थ रूपमा योगदान गर्दै आएको, उमेर समूह र महिला सिनियर टोलीको प्रशिक्षणमा पनि उचित सहयोग गर्दै आएको उल्लेख गर्दै उचित पारिश्रमिकको माग गर्नुभयो। साथै प्रशिक्षक संघले प्रशिक्षकहरूको मेहनत र समर्पणका कारण नेपालका प्रतिभावान खेलाड़ी उत्पादन भएको र विभिन्न प्रतियोगितामा सफलता हात पारेको समेत उल्लेख गरेको छ। रेडियो लुमिनीबाट बिहान 5:40 बजेको हाल खबरको हामी अन्त्यमा आइपुग्यौं। हाल खबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक। चार मन्त्रालय घटाएर 18 झारियो, नयाँ आयो विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय। सदनमा प्रधानमन्त्री उपस्थित नभएपछि विपक्षीद्वारा संसद बैठक अवरोध, संसद बैठक आजसम्मका लागि स्थगित, सभामुखले प्रधानमन्त्रीसँग छलफल गर्ने। कंग्रेसमा 15 महाधिवेशनका लागि साझा संयन्त्र अपरिहार्य रहेको देउबा समूहको निष्कर्ष, सुकुम्बासीको दीर्घकालीन व्यवस्थापन नगरी डोजर चलाउने कार्य तत्काल रोक्न माग। स्थानीय र प्रदेशसभाको निर्वाचन एकैपटक गर्न निर्वाचन आयोगको प्रस्ताव, निर्वाचन सम्बन्धी कानूनको मस्यौदामा दलहरूसँग परामर्श। मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार कार्यान्वयनमुखी बजेट बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन। सहकारी पीड़ितको बचत रकम फिर्ता गर्न सक्रिय कोषमा बिउ पुँजी व्यवस्थापन गर्न आग्रह। तेलोत्तमा वड़ा नम्बर 6 गणेशपुरमा निर्माण हुने प्ररिचौकी भवनको शिलान्यास। लैंगिक हिंसाको केस व्यवस्थापन सम्बन्धी 3 दिने तालिम तिलोत्तमामा शुरू। यस क्षेत्रका खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीलाई क्षमता अभिवृद्धि सम्बन्धी कार्यशाला लायन्स क्लबद्वारा भैरवाको रूपन्दै लीलाराम माविमा आरओ वाटर प्लान्ट हस्तान्तरण। र क्रिकेट प्रशिक्षणको पारिश्रमिक बढ़ाउन माग। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 31 गते बिहीबार, मे 14 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको द्वादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: अब मन्त्रालयको संख्या 18 मात्र, विपक्षी दलद्वारा 8 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता, प्रधानमन्त्री अनुपस्थित भएको भन्दै प्रतिनिधि सभामा विपक्षीको अवरोध।
1: रासायनिक मल आपूर्तिमा चुनौती, पर्याप्त खरिदका लागि सहजीकरण गर्न सांसदहरूको माग, रासपा महाधिवेशन आगामी असार 7 देखि।
0: बहालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचारको मुद्दा, कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन, जिल्ला स्तरका अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका लागि संघीय सरकारको सहयोग गर्दै स्थानीय तह।
1: हर्मुजको जलमार्ग हुँदै ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सलाई अस्ट्रेलियाको सहयोग, फिलिपिन्सको राजधानी मलिला स्थित संसद भवनमा गोली चल्यो, लेबनानमा इजरायली आक्रमणमा 13 जनाको मृत्यु।
0: र 8 महिनादेखि कोशी खेलकुद विकास बोर्ड पदाधिकारी विहीन, एक दिवसीय अलराउण्डरमा दिपेन्द्र 28 स्थानमा, क्रिकेट प्रशिक्षकको सुविधा र पारिश्रमिक बढ़ाउन माग।
2: सयौं रेडियो, हजारों रेडियो कर्मी र करोड़

0: बनाउने मुख्य उद्देश्यसहित मन्त्रालयको संख्या घटाएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नव प्रबन्धक सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रबन्धक मन्त्रालय गठन गरिएको छ। अन्य मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयका मन्त्रालयलाई एकीकृत गरिएको छ। यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय छुट्टै हुनेछ। अर्को संचार मन्त्रालय, यसै गरी युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछ। त्यस्तै गरी दुई मन्त्रालय गाभेर महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ भने अन्यलाई कार्य विभाजन हेरफेर गरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्य अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र कार्य सम्पादनलाई चुस्त बनाउन सरकार मन्त्रालयको संख्या घटाउने गिरे कार्य थालेको छ। विगतका सरकारले भागभण्डा मिलाउन बढ़ाएको मन्त्रालयको संख्या कारण चालू खर्च चुलिएपछि वर्तमान सरकारले संख्या घटाउने तयारी थालेको हो। हाल लुम्बिनीमा मुख्यमन्त्री कार्यालय सहित 12 मन्त्रालय रहेका छन्। प्रदेश प्रमुखका सचिव कृष्ण प्रसाद कापीका अनुसार मन्त्रालयको अन्तिम संख्या टुंगो लाग्न बाँकी रहे पनि हालको 12वटाबाट घटाएर 5-7 कायम गर्ने विज्ञहरूको सुझाव रहेको बताउनुभयो। हिजो आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री चेत नारायण आचार्यले आगामी साउन 1 गतेदेखि नै कार्यान्वयन हुने गरी मन्त्रालयको संख्या घटाउन लागि समेत बताउनु भएको छ।
1: सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट असफल गराउने रणनीतिसहित विपक्षी दलहरूले 8 अध्यादेश अस्वीकृत गर्ने सूचना संघीय संसदका दुवै सदनमा दर्ता गराएपछि सत्तापक्ष कानूनी र राजनीतिक दबावमा परेको छ। विपक्षी दलहरू एमाले 8, नेकपाले 4 र कांग्रेसले 2 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता गराएका हुन्। अध्यादेशमा अस्वीकृत भए पनि प्रधान न्यायाधीश सिफारिश र खारेज भएका नियुक्ति फिर्ता हुने छैनन्। नयाँ नियुक्ति भने पुरानै कानून अनुसार हुनेछ। अध्यादेश निष्क्रिय भएमा रासोपाले प्रतिनिधि सभामा करिब 2/3 पाए पनि राष्ट्रिय सभामा उसको उपस्थिति शून्य रहेकाले जे मन लाग्यो त्यही गर्न पाउँदैन भन्ने सन्देश मिल्ने कानूनविदहरूको भनाइ छ। संविधानको धारा 114 उपधारा 2 खण्ड क अनुसार सरकारले ल्याएको अध्यादेश संघीय संसदमा दुवै सदनबाट स्वीकार हुनुपर्नेछ। दुई मध्ये कुनै एक सदनले मात्र अस्वीकृत गरे पनि अध्यादेश स्वत निष्क्रिय हुनेछ। अध्यादेश जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वत निष्क्रिय हुनेछ उक्त खण्डमा उल्लेख गरिएको छ। अध्यादेश स्वत निष्क्रिय भएमा अध्यादेश मार्फत संशोधन गरिएका कानूनी व्यवस्थाहरू पुरानै अवस्थामा फर्कनेछन्। प्रतिनिधि सभामा सत्तारूढ रासोपाको बलियो बहुमत रहेकाले अध्यादेश सहजै स्वीकृत हुनेछ तर राष्ट्रिय सभामा रासोपाको उपस्थिति शून्य भएकोले त्यहीबाट अस्वीकार गर्ने रणनीतिमा विपक्षी दलहरू पुगेका हुन्। यसैबीच प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने कार्यसूची पनि थियो तर प्रधानमन्त्री शाह अनुपस्थित हुने सूचना पाएपछि विपक्षी दलका सांसदहरू विरोधमा उत्रिए। हिजो दिनभर जसो नै विरोध भयो। उनीहरूले संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग पनि राखे। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको तर्फबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि बैठकमा टेबल गर्नुभएको थियो। प्रधानमन्त्री शाहका तर्फबाट पनि वाग्लेले नै जवाफ दिने सूचना पाएपछि विपक्षीहरू आक्रोशित भएका हुन्। सिंहदरबारमै रहनुभएका प्रधानमन्त्री संसद बैठकमा किन उपस्थित हुन सक्नु भएन भन्ने सांसदहरूको माग र प्रश्न छ। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक 3 पटकसम्म अवरूद्ध भयो। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह स्वयं सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने अडान राखेपछि संसद बैठक प्रभावित बनेको थियो। हिजो बिहान 11 बजेदेखि संसद बैठकको कार्यसूची सार्वजनिक भइसकेका बेला 10 बजे मन्त्री परिषद बैठक राखी कार्यव्यस्तता देखाउनुभएका प्रधानमन्त्री संसदमा अनुपस्थिति हुनुलाई

0: विपक्षी दलका सांसदहरूले सकारात्मक रूपमा लिन नसकिने प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीले संसदलाई व्यवस्था गरेको विपक्षी सांसदहरूले बताए। प्रधानमन्त्रीलाई संसदमा बोलाउने वा नबोलाउने भन्नेमा बुधबार हिजो बैठक सकियो। सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसदमा बोलाउने विषयमा स्पष्ट जवाब दिन सक्नु भएन र रूलिङ पनि गर्नु भएन। सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहेका बेला प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री सोडिम वाग्लेलाई जवाबका लागि सारिएको भन्दै विपक्षी दलहरूले आपत्ति समेत जनाए। संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयलाई संघीय संसद सचिवालयले कसरी लिन्छ? हामीले संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीलाई सोधेका छौं।
1: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिन नभ्याउँदाखेरि, जस्तो विधेयकहरूको टेबल गर्ने, विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो, कोही सार्वजनिक जरुरी महत्वका प्रस्तावहरू भए, तिनीहरूमा पहिला पनि तोक्नी गरेको चाहिँ देखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले, अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन्, ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ। यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि अर्कै पनि मन्त्रीलाई तोकिएको पनि विगतदेखि नै तोकिने गरिएको पनि छ। नीति तथा कार्यक्रमको हकमा चाहिँ अब खासै अब यस्तो उदाहरणहरू हेर्न बाँकी नै छ। हामीले
2: सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनको निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको छ। निजामती सेवा ऐन 2049 दफा 61 उपदफा 1 को खण्ड ङलाई उद्धृत गर्दै मन्त्रालयले राजनीतिमा भाग लिने कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने पनि कानूनी व्यवस्था रहेको स्मरण गराएको छ। सीआईएमसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता एकदेव अधिकारी,
3: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक रूपमा तटस्थ हो, नतिजाप्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा, उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह, अन्य विकास निर्माणका कामहरू, नीति कार्यान्वयनका विषयहरू, नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थयुक्त हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकै कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा प्रदेश र स्थानीय तह बीच असमझदारी र यसको प्रभाव।
4: वास्तवमा यति धेरै खर्चिलो तीन तह नेपालमा आवश्यक छैन र प्रदेश सरकार संघले नै पैसा पठाइदिने, उसले खालि बीचबाट एउटा माध्यमको काम मात्रै गरेका देखिन्छ। प्रदेश सरकारको काम धेरै प्रभावकारी हुन सकेका छैन।
2: बहालवाला तीन उपसचिव सहित पाँच विरूद्ध भ्रष्टाचारको मुद्दा, कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: रामी, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
6: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
7: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
8: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
6: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन्दै छ नि
9: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य
10: बाली अवशेष नजलाऊ वातावरण र स्वास्थ्य जोगाऊ
9: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा डायलासिस सेवा प्रभावित जोखिममा बिरामीको जीवन शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ सातामा कम्तीमा दुई पटक डायलासिस नभई मृगोला फेल भएका बिरामीको ज्यानै तलमाथि हुन सक्छ तर सरकारले कबूल गरेको रकम भुक्तानी नदिएपछि डायलासिस सेन्टर र निजी अस्पतालले मृगोला बिरामीलाई डायलासिस सेवा दिन इन्कार गर्न थालेका छन् त्यस्तै भित्री पृष्ठमा प्रधानमन्त्री खोज्दै संसदमा दिनभरि गल्पत्ती शीर्षकमा पनि खबर छ भने राष्ट्रपाको महाधिवेशन 7-9 असार शीर्षकमा खबर छ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन आगामी 7-9 असारसम्म गर्ने निर्णय गरेको छ हिजो पशुको केन्द्रीय समितिको बैठकले 7-9 असारसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको सचिवालय सदस्य गणेश पराजुले बताउनु भएको छ बैठकमा सभापति रवि लामिछानेले प्रथम महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको थियो जसलाई बैठकले अनुमोदन गरेको हो महाधिवेशन मिति घोषणा भएसँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण पनि गरिएको छ केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरेको राष्ट्रपा सचेतक प्रकाश चन्द परियारले बताउनुभयो त्यस्तै अन्तर्जातीय प्रेम सम्बन्धको न्यूमा दलित परिवारमाथि कुटपिट शीर्षकमा रौतहटको खबर प्रकाशित छ भने बालवाला तीन उपसचिव सहित पाँच विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा अर्को खबर छ झण्डै 3 करोड़ रूपियाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 3 बालवाला उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ सुखेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरको आमदानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दर्ता गरेको हो त्यस्तै देउबा पक्षको बागमती प्रदेश स्तरीय भेला एकताको वातावरण बिग्रिँदै गएको निष्कर्ष शीर्षकमा पनि प्रेम गौतमले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ
0: अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा बजेटमा अर्थमन्त्रीका 5 प्राथमिकता सुशासनसँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइँदै शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ अर्थमन्त्री स्वर्णिम वाग्ले आगामी बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत 5 क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ अर्को खबर छापिएको छ ऋणी लिलामीलाई व्यापारिक विश्वासघातको अर्थ लगाई सीईओ पाण्डे पक्राउ शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको हो क्षेत्राधिकार उल्लंघन भन्दै राष्ट्र बैंक बैंक एसोसिएशन र बैंकका सीईओले गराए सीआईबीको ध्यानाकर्षण शीर्षकमा यो खबर लेखिएको छ गोर्खापत्र दैनिकमा छापिएको खबर छ रासायनिक मल आपूर्तिमा चुनौती प्रयोगमा पूर्व सतर्कता अपनाउन आग्रह शीर्षकमा बर्खे धान लगाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकै गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ मन्त्रालयले विज्ञप्ति निकाल्दै देशभर रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउन प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको उल्लेख गरेको हो अन्तर्राष्ट्रिय बजारबाट मल खरिद र आपूर्तिमा हुन सक्ने सम्भावित समस्याप्रति मन्त्रालयले पूर्व सतर्कता अपनाउन समेत सबैमा अनुरोध गरेको छ हिजो बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने सांसदहरूले पनि मल आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराए अर्को खबर छापिएको छ नागरिक दैनिकको भित्रीपन्नामा सुकुम्बासी बस्तीमा पार्क र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी शीर्षकमा भुवन शर्माले लेख्नु भएको हो सुकुम्बासी बस्ती खाली गरेपछि हटाइएका बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी सरकारले गरेको छ। शहरी विकास मन्त्रालय मार्फतको एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव मच्चा काजी महर्जनका अनुसार यति बेला हटाइएका बस्तीमा भग्नावशेषहरू पछाउने काम धमाधम भइरहेको छ। सर्वोच्चको आदेशपछि मध्य पहाड़ी राजमार्गको काम शुरू भएको बारेमा गोविन्द केसीले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ भने धौलागिरीमा मानव स्पर्शको 66 वर्ष 700 जना भन्दा बढ़ीद्वारा आरोहण शीर्षकमा वासुदेव पौडेल र सन्तोष गौतमले म्याग्दीबाट लेख्नु भएको खबर छापिएको छ। डुंगामा डुंगा तारेर सुस्ता बचाइँदै शीर्षकमा बोमलाल गिरीले लेख्नु भएको खबर गोर्खापत्र दैनिकमा छ। नवलपरासीको सुस्ता गाउँपालिका 5 को बस्तीमा नारायणी नदी पसेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिइएको छ। नयाँ सस्तो र भरपर्दो आरसीसी प्रोकोफाइन प्रविधिबाट तटबन्ध निर्माणलाई तीव्रता दिइएको हो। नदीको बहाव हुने अघिल्लो भागमा प्रोकोफाइन लगाए पनि पछिल्लो भागमा ढुंगाको पर्खाल लगाएर तटबन्ध निर्माण गरिँदैछ। त्यसका लागि झण्डै 10,000 घनमिटर ढुंगा चाहिने आयोजकको अनुमान रहेको छ। नारायणीको बगरमा बालुवा मात्र भएकाले ढुंगा खोज्न निकै समस्या भएको आयोजना प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले जानकारी दिनुभएको छ। अर्को खबर सरकारको महत्वाकांक्षी ऊर्जा योजना जलाशययुक्त आयोजना बिनाको ऊर्जा रणनीतिक जोखिममा शीर्षकमा खुशराज कोइरालाले नागरिक दैनिकमै लेख्नु भएको छ भने संसदले खोजिरह्यो प्रधानमन्त्री भने तर्किरहे शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर छ। उग्रियो सगरमाथाका ढोका शिखर चुम्न लालायित आरोही शीर्षकमा शिवप्रसाद ढुंगानाले ओकलढुंगाबाट लेख्नु भएको छ। 11 पथ प्रदर्शकको पहिलो चुम्बन शीर्षकमा पनि यो खबर छ। हिउँदको सेतो कफन भित्र लुकेका हजारौं सपना र साहसको जीवन्त गाथा हो सगरमाथा। हरेक वसन्तमा जब सूर्यको किरणले हिमालका थुम्काहरूलाई स्वर्ण बनाउँछ तब विश्वभरका साहसीका आँखा यही शिखरमा ठोकिन्छन्। बुधबार बिहान 10:25 डोरी टाङ्ने रूप फिक्सिङ टोलीले सगरमाथाको चुचुरोमा पाइला सफलतापूर्वक टेकेसँगै यस वर्षको बाटो पूर्ण रूपमा खुला गरिएको छ। आर्थिक कारोबार दैनिकमा आगामी बजेट कस्तो आउनुपर्ला शीर्षकमा विशेष सामग्रीहरू छ भने निर्माण क्षेत्रको मूल्य समायोजनमा सरकार मौन व्यवसायी आन्दोलनमा शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। निर्माण व्यवसायीले बिहिबारदेखि ज्ञापन पत्र बुझाउने र धरना दिने कार्यक्रम पनि शुरू गर्ने उल्लेख गरिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। पश्चिम एसियामा जारी तनावका बीचमा हर्मुजको जलमार्ग हुँदै हुने ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सको नेतृत्वलाई अस्ट्रेलियाले सहयोग गर्ने भएको छ। अस्ट्रेलियाले आगामी बजेटपछि निगरानीका लागि विमान सहयोग गर्ने जनाएको हो। अस्ट्रेलियाका रक्षा मन्त्रीले 40 वटा भन्दा बढ़ी देशका मन्त्रीहरूसँग छलफल भएको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। बैठकमा हर्मुज नाका मार्फत हुने ढुवानी स्वतन्त्रताका लागि समर्थकहरूको पुष्टि रहेको समेत बताइएको छ। फिलिपिन्सको संसद भवनमा गोली चलेको छ। संसद भवनमा 12 राउण्ड भन्दा बढ़ी गोली चलेको बीबीसीमा उल्लेख छ। फिलिपिन्सका सिनेटर रोनाल्ड डेला रोजालाई गिरफ्तार गर्ने प्रयासका बीचमा गोली चलेको हो। डेला रोजामाथि अन्तर्राष्ट्रिय अपराध न्यायालयद्वारा मानवताका विरूद्धमा अपराध भएको आरोप लगाइएको छ। र दक्षिण लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परि 13 जनाको मृत्यु हुनका साथै 14 जना घाइते भएका छन्। हवाई आक्रमणमा लेबनानी सैनिक र एक सिरियाली नागरिक सहित 4 जनाको पनि मृत्यु भएको छ। गत मार्च 2 लेबनान विरूद्ध चलिरहेको इजरायली आक्रमणमा परि मृत्यु हुनेको संख्या 2,882 पुगेको लेबनानको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट प्रशिक्षक संघले प्रशिक्षकहरूको सेवा सुविधा भत्ता तथा पारिश्रमिक बढ़ाउन माग गर्दै नेपाल क्रिकेट संज्ञानलाई पत्र बुझाएको छ। संघका अध्यक्ष जगत टमताले क्यान अध्यक्ष शत्रुबहादुर चन्द र सचिव पारस खड्कालाई समय अनुसार प्रशिक्षकहरूको योगदानको कदर गर्दै उचित सुविधा दिनुपर्ने माग सहितको पत्र बुझाउनु भएको हो। कोशी प्रदेशको खेलकुद बोर्डमा सदस्य सचिव र अन्य पदाधिकारी नियुक्त हुन नसक्दा 8 महिनादेखि खेल गतिविधि प्रभावित बनेको छ। कोशी प्रदेश सरकारले गत भदौदेखि सदस्य सचिव सहित समितिका सदस्य नियुक्त गर्न सकेको छैन। एमाले कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारमा भागबण्डा नमिल्दा पदाधिकारीको नियुक्ति नभएको हो। अमेरिका र स्कटल्याण्डको शीर्षमा रहने होड चलेको छ। क्रिकेट विश्वकप लीग 2 को नयाँ सर्कल 2024 शुरू भएको हो। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा बिहिबार हुने अमेरिका र स्कटल्याण्ड बीचको खेलले प्रतियोगिताको दुई वर्षपछिको सम्भावित विजेताको चित्र देखाउनेछ र नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी एकदिवसीय अलराउण्डर वरियतामा तीन स्थान उक्लन सफल हुनुभयो। आईसीसीले एक सप्ताहको अन्तरमा दोस्रो पटक मेको सबै फर्म्याटको वरियता सार्वजनिक गरेको हो। नयाँ वरियता अनुसार दिपेन्द्र एक दिवसीय अलराउण्डरको 28 स्थानमा पुग्न सफल हुनुभएको छ। एक दिवसीय ब्याटिङ वरियतामा नेपालका आसिफ शेखले 13 स्थान सुधार गर्नुभएको छ।
13: अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वयको आवश्यकता कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100 4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो
15: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो भन्ने
13: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
15: हो सक्छ, जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
16: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
13: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफलपछि निस्कन्छ निष्कर्ष।
17: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
18: तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो
15: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
19: हाम्रा दुःखमै त सरकारी खेती गरिछौ र पानी नै पिग्रला।
13: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
15: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
13: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
13: साझा खबरमा तीन तहका सरकारको समन्वयका कुरा। संविधान अनुसार नेपालमा तीन तहको सरकारको व्यवस्था छ, तर पछिल्लो समय तीनै तह बीच राम्रो समन्वय हुन सकिरहेको छैन। नयाँ सरकार समन्वय र अव्यवस्थित बसोबासीको व्यवस्थापनका बारेमा हामीले बझाङको जय पृथ्वी नगरपालिकाका प्रमुख चितराज बजालसँग कुराकानी गरेका छौ।
4: केही सुकुम्बासी जेन पनि छन्, वास्तविक सुकुम्बासी नै छन्, तर सुकुम्बासीहरूको भाण्डौ काठमाडौँ होइन नि त। सुकुम्बासीलाई व्यवस्थित गर्नुपर्छ भने काठमाडौँभन्दा बाहिर जहाँ जग्गा सस्तो छ तराईतिर गर्नुपर्छ। काठमाडौँको महँगो जग्गा किन चाहियो सुकुम्बासीलाई? सतहसँग गएर बसे हुँदैन? अनि कतिपय मान्छेलाई घरसँग हुँदै त्यस्तो सुकुम्बासी हुने, त्यसमा राजनीति गर्ने कुराहरू र विगतका सरकारहरूले यसलाई समाधान गर्न चाहेन अथवा सकेनन्। त्यसैले म यसमा धेरै टिका टिप्पणी गर्न चाहन्न। सरकारको आफ्नो आफ्नो काम गर्ने तौर तरिका हुन्छ। वर्तमान सरकारले राम्रै सोचेर कदम अगाडि चालेको होला, यद्यपि केही मानिसहरूलाई दुःख पनि भएको छ। म यति मात्रै यसमा भन्न चाहन्छु, वास्तविक सुकुम्बासी पहिचान गरेर सरकारले सुकुम्बासीको व्यवस्थापन वर्तमान सरकारको आफ्नो कार्यशैली र नीति अनुसार गर्नुपर्छ।
0: बझाङको केही त्यस्तो समस्या छ कि छैन सुकुम्बासी अथवा अव्यवस्थित बसोबासीहरूलाई?
4: अलिकति अव्यवस्थित बसोबास छ, त्यसमा दुई थरीको छ। एउटा परम्परागत रूपमा अर्काको जग्गामा बस्दै आएका दलितहरू जसको आफ्नो नाउँमा जग्गा अहिलेसम्म सारिदिएको छैन त्यसलाई उनीहरूको नाउँमा सारिदिनुपर्छ, र केही जग्गा जमिन कुवाउँदै आएका तर तिनीको नाउँमा लाज बुझा नभएका, त्यस्ता दुई खाले अव्यवस्थित बसोबास बढी छ हामी कहाँ सुकुम्बासी भन्दा पनि। त्यसलाई व्यवस्थित गर्नुपर्ने अलिअलि समस्या छ, धेरै ठूलो समस्या छैन।
0: त्यसमा प्रदेश सरकार अथवा संघीय सरकारले सहयोग गर्नुपर्छ केही व्यवस्थापन गर्न?
4: त्यसमा संघीय सरकारले सहयोग गर्नुपर्छ। वास्तवमा यो जो सुकुम्बासी समस्यासँग आयोग गठन गर्थे यो नै गलत हो मेरो विचारमा। त्यहाँ माल पनि छ, भूमि सुधार पनि छ, स्थानीय तह पनि छ, जिल्ला प्रशासन कार्यालय पनि छ। हामी चारवटालाई यो कुरा तपाईँहरूले व्यवस्थित गर्नु भनेर केही साधन छ जुटाइदिएर अलिकति कर्मचारीको व्यवस्थापन थोरै रकम पठाइदिएर हामीलाई नै त्यो अधिकार दियो भने हामी नै सुकुम्बासी व्यवस्थापन गर्थ्यौं नि. केन्द्रबाट त्यत्रो करोड़ रुपियाँ खर्च गरेर वर्षको 25 करोड रुपियाँ किन खर्च गर्नु पर्यो? त्यो नीति नै गलत थियो वास्तवमा भन्नुहुन्छ भने.
0: अहिले त्यसले सरकारले जुन कदम चालेको छ खारेज गरेको छ त्यो ठिक लाग्यो तपाईलाई?
4: एकदम खारेज गर्नुपर्ने थियो, ठिक गर्यो सरकारले. त्यो शब्दमा सिडिओ साहबलाई अधिकार दिएर त्यसमा मालपत्र नाभि अनि स्थानीय तह तीनटा यो चारवटा संस्थालाई जिम्मा दियो भने त सुकुम्बासी व्यवस्थापन त्यही स्थानीय तहमा हुन्छ नि. यत्रो तामझाम केन्द्रमा आयोग बनाउनु पर्ने के कारण छ र भने? यो त कार्यकर्ता भर्तीलाई गरेका काम हो यो.
0: अनि प्रदेश सरकारबाट स्थानीय सरकारले केही अपेक्षा गरेको अथवा नभएको जस्तो केही छ कि छैन?
4: पहिलो कुरा, प्रदेश सरकार नेपालको उसमा आवश्यक हो कि होइन भन्ने कुरा नै तपाईँको बहसको विषय हो. हेर्नुहोस्, वास्तवमा यति धेरै खर्चिलो तीन तह नेपालमा आवश्यक छैन र प्रदेश सरकार संघले नै पैसा पठाइदिने, उसले खालि बीचबाट एउटा माध्यमको काम मात्रै गरे देखिन्छ. प्रदेश सरकारको काम धेरै प्रभावकारी हुन सकेका छैन.
0: बझाङको जय पृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजवालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक.
2: अब मन्त्रालयको संख्या 18 मात्र, विपक्षी दलद्वारा 8 वटै अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता, प्रधानमन्त्री अनुपस्थित भएको भन्दै प्रतिनिधि सभामा विपक्षको अवरोध,
0: रासायनिक मल आपूर्तिमा चुनौती, पर्याप्त खरिदका लागि सहजीकरण गर्न सांसदहरूको माग, राष्ट्रपा महाधिवेशन आगामी असार 7 देखि,
2: बहालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचारको मुद्दा, कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन, जिल्ला स्तरका अव्यवस्थित बसोबासलाई व्यवस्थापनका लागि संघीय सरकारको सहयोग कुर्दै स्थानीय तह,
0: हर्मुजको जलमार्ग हुँदै ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सलाई अस्ट्रेलियाको सहयोग, फिलिपिन्सको राजधानी मनिला स्थित संसद भवनमा गोली चल्यो, लेबनानमा इजरायली आक्रमणमा 13 को मृत्यु,
2: र 8 महिनादेखि कोशी खेलकुद विकास बोर्ड पदाधिकारी विहीन, एक दिवसीय अलराउण्डरमा दिपेन्द्र 28 स्थानमा, क्रिकेट प्रशिक्षकको सुविधा र पारिश्रमिक बढ़ाउन माग.
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ संसद भवनको बाहिरपट्टि जम्मा हुने पत्रकार संचारकर्मी र त्यहाँ संसद भवनबाट बाहिर निस्कदै गरेका सांसदहरू पत्रकारहरूको विभिन्न प्रकारका प्रश्नको सामना गर्नुपर्छ भनेर तर्किन खोजेको पछिल्लो अवस्थालाई व्यङ्ग्य गर्न खोजिएको छ. यहाँ बाहिरपट्टि ढोका छ, ढोका भन्दा बाहिरपट्टि थुप्रै क्यामेराहरू तेर्साइएको छ भने त्यहाँ ढोकामा नपुग्दै एकजना सांसद जस्ता देखिने व्यक्ति छन्, हातमा झोला फाइल जस्तो देखिन्छ र उनी चाहिँ त्यहाँ नजिकै रहेको झ्यालै तोडेर बाहिर हाम फालेर कुद्न खोजेको जस्तो देखिन्छ र नजिकै रहेका मर्यादा पालक जस्ता देखिने व्यक्ति पनि छन्. तल चाहिँ यस्तो लेखिएको छ, सांसदज्यू निस्कने बाटो त्यता होइन, त्यता यता पो त.
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
6: नेपालकै उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ।
5: शान्ति नै किन?
6: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
5: एसई 2081 18 GPA सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
6: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
5: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
6: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 33813, 98573 28735, 98573 35394 र 98472093992।
5: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
7: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
8: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
9: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
8: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
9: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
7: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
10: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
12: हाम्रा सेवाहरू:
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 98570 24344, 98570 35227 र 98570 73220।
3: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
7: हाम्रा सेवाहरू:
3: जनरल फिजिसियन,
7: स्त्री तथा प्रसुति,
3: बाल रोग,
7: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बाथ रोग,
7: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
7: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
7: डिजिटल एक्सरे,
3: ईसीजी,
7: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
7: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
14: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
15: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
16: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562832, मोबाइल
17: 98570 21835।
18: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भाईल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। अहा, ई होखे ना तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सरसफाई के बारे में ख्याल कैल जाला तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
17: देखा पाथर खोजत के भगवाने मिले जैसन हो गई और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दाता।
18: ठीक बात सुनल जाए रेडियो में लगातार बाजत बा।
19: गोश्त मछली अंडा सबसे बढ़िया बा। गोश्त मछली अंडा सबसे बढ़िया बा।
18: फल फूल और साग पात बच्चा के खाना साथ साथ
17: सब मिल के खियावल जाए।
18: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए। बच्चा चालाक और निरोगी बनावल जाए। हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
17: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक दवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 दवा बेसी देवल जाए।
18: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही। खास करके हाथ सफा रखा खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही बुझलू ने।
17: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
20: नमस्ते आई नमस्ते होइन बुढेसकाल में के कुरामा हो बुढा बुढी गफित
21: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छम क्या।
20: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
22: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
20: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
23: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
24: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
25: सबै मिलाई खुवाऊ।
24: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
26: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
27: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईजी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।

0: आजको सन्दर्भ सन्दर्भ
1: नमस्कार। रेडियो लुमिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भबाट प्रविधिका मित्र रोम पोखरेल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुमिनी एफएम 96.8 मेगाहर्ज रेडियोको आफ्नै वेबसाइट www.radiolumini.org विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुमिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी समसामयिक नयाँ ताजा जनचासो र जल्दा बल्दा विषयवस्तुलाई कुराकानीको प्रसंग बनाउने गर्दछौ र हाम्रा अतिथि महानुभावसँग प्रत्यक्ष संवादमा जोड़िने जमर्को गर्दछौ। खानेपानीको विषयमा कुराकानी गर्नुपर्दा भनिन्छ पानी जीवनको आधार हो, तर अझै पनि धेरै नेपाली स्वच्छ खानेपानीबाट वञ्चित छन्। सरसफाई र पानी व्यवस्थापनका चुनौतीहरूका बीचमा उपभोक्ताको आवाज बुलन्द गर्दै आएको एउटा संस्था खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल हो। नेपालमा स्वच्छ खानेपानी र दिगो सरसफाईको पहुँच अझै चुनौतीपूर्ण विषय बनेको देखिन्छ। जलस्रोत संरक्षणदेखि उपभोक्ताको अधिकारसम्मका सवालमा निरन्तर आवाज उठाउँदै आएको यो संस्था र यही संस्थाका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल आज हामीसँग हुनुहुन्छ। उहाँसँग हामीले खास गरी यो खानेपानीको वर्तमान अवस्था, चुनौती र समाधानका विभिन्न उपायहरूका विषयमा कुराकानी गर्ने जमर्को गरिरहेका छौं। राजेन्द्र अर्याल सरलाई स्वागत गर्दछु रेडियो लुमिनीमा।
2: धन्यवाद छ प्रकाश सर।
1: जस्तो यो खानेपानीको पहुँच नेपालमा बढेको भनेर भनिन्छ, तापनि सुरक्षित र गुणस्तरीय पानीको वास्तविक अवस्था चाहिँ अहिले पनि डरलाग्दो छ भनिन्छ, यो वास्तवमा सही हो कि होइन?
2: धन्यवाद प्रकाश सर, तपाईँको रेडियो लुम्बिनी मार्फत मलाई यहाँ केही आफ्नो कुराहरू राख्ने साक्षात्कार हुने मौका दिनुभयो, यसप्रति म रेडियो लुम्बिनी परिवारलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्छु। वास्तवमा नेपालमा खानेपानी र सरसफाइको व्यवस्थापनको कुरा गर्दा खास गरी यहाँले खानेपानीसँग जोड्न खोज्नु भएको छ। अब खानेपानी नेपालमा खानेपानी चाहिँ अब प्राप्त गरेको जनसङ्ख्याको हिसाबले चाहिँ 97% जनताले प्राप्त गर्यो भनेर सरकारी आँकडा तथ्याङ्क छ। त्यो चाहिँ खास गरी विगतमा एउटा पाइप प्रणालीबाट आयोजनाहरू चाहिँ सञ्चालन भएर गएको तथ्याङ्कलाई मानिन्छ। यद्यपि 3% जनता बाँकीले चाहिँ पानी खाएन त भन्दाखेरिमा अब काहीँ खोला कुवा इनार काहीँबाट खायो होला भन्ने खालको एउटा तथ्याङ्कले पनि त्यसरी बताउँछ। र पानी त प्राप्त गरे तर कस्तो पानी प्राप्त गरे भन्ने कुरा चाहिँ फेरि पनि अब यसको तरिकै छ। त्यसले गर्दा पानी प्राप्त गर्ने मात्रै कुरा होइन कि गुणस्तरीय पानी भन्ने कुरा छ। अब हाम्रो सन्दर्भले तथ्याङ्कहरू अलिक फरक फरक पनि आइराखेका छन्। अब खास गरी डब्ल्युएचओ र युनिसेफले गरेको चाहिँ एउटा जोइन्ट मन्टरिङ रिपोर्टको हिसाबले हेर्दाखेरि मात्रै झन् नै थोरै संख्यामा छ, तर राज्यले निकालेको तथ्याङ्कलाई हेर्दाखेरिमा चाहिँ अहिलेसम्म गुणस्तरयुक्त पानी भनेको चाहिँ 27% छ भनेर चाहिँ एउटा तथ्याङ्कहरू आइरहेको छ। यद्यपि पानी प्राप्त गर्ने मात्रै होइन गुणस्तरीय पानी प्राप्त गर्नुपर्छ भन्ने कुरा छ। त्यसमा चाहिँ सबै अब खास गरी सेवा प्रदायकहरू, उपभोक्ता समितिहरू, यसको अरू निकायहरू र सरकार, नागरिक समाज, अब चाहिँ नि व्यवस्थापकीय जिम्मेवार लिने सबैले जिम्मेवार भएर काम गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले महसुस गरिराखेका छौँ।
1: अब यो जस्तो संहिताको आएसँगै जस्तो अब खानेपानी व्यवस्थापनमा कस्ता सुधारहरू भए, अब जटिलताहरूको विषयमा चाहिँ कुराकानी गर्दा कस्ता जटिलताहरू यहाँले भोगिरहनु भएको छ, के छ अवस्था?
2: एकदमै अब नेपालको संविधान 2072 धारा 35 उपधारा 4 प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाईमा पहुँचको हकको सुनिश्चित गरेका छ।
1: हजुर,
2: त्यो भनेको एउटा मौलिक हक हो। मौलिक हकको विषयवस्तु चाहिँ त्यसलाई उपलब्ध गराउनु राज्यको दायित्व हो र त्यसलाई व्यवस्थित ढंगले सञ्चालन र व्यवस्थापन गर्नु उपभोक्ताहरूको, उपभोक्ता समितिको कर्तव्य हो। यी दुईटै कुरालाई हामी संसदीय हेरिराखेका छौँ र अब संहिताको कार्यान्वयन सँगसँगै खानेपानी र सरसफाईको ऐन पनि आएको छ अहिले पछिल्लो दिनमा 2079 सालमा, त्यसै गरी 21 सालमा नियमावली पनि आएको छ। र अब खास गरी तीन तहको सरकारको संविधान त तीन तहको सरकारको सादा सूचीभित्र पनि फेरि खानेपानी छ र अब ठूला प्रकृतिका खानेपानीहरू संघीय सरकारले हेर्ने, त्यसै मजेवाला चाहिँ के अरे प्रदेश सरकारले हेर्ने र साना प्रकृतिका खानेपानीहरू चाहिँ स्थानीय तहले हेर्ने भन्ने खालको कुराहरू छ। र त्यसलाई नियमन र व्यवस्थापन गर्ने काममा चाहिँ अब हिजो विगतमा जलस्रोत समिति थियो, त्यसले चाहिँ जलस्रोत ऐन अन्तर्गत जान्थ्यो, तर अहिले अब त्यसलाई निष्क्रिय बनाएर चाहिँ खानेपानी सरसफाई ऐन मार्फत अगाडि जाने भन्ने कुरा भइसके पछाडि तीन तहको सरकारको बीचमा अलिकति प्रभावकारी समन्वयको हामीले अलिक अभाव देखिराखेका छौँ। खास गरी योजनाहरूको कहिलेकाहीँ दोहोरोपना दुईटै सरकारहरूले एउटै संवेदना हाल्ने त्यो खालको कुराहरू देखिरहेका छौँ। त्यसले गर्दा यो कुरालाई अलिकति अब एक घर एक धाराको त हामी अब कार्यान्वयनमा बिस्तारै गएको अवस्था छ र पनि हामीले यसलाई तीन तहको सरकारको बिचको समन्वय प्रभावकारी समन्वय गरेर जानुपर्ने र एक अर्का बिचको चाहिँ नि सहअस्तित्व सहकारीको कुरा चाहिँ अगाडि जानुपर्ने कुरा पनि देखिन्छन्।
1: जस्तो अब यो तीन तहको सरकारको प्रभावकारी समन्वयको अभावलाई यहाँले जोड्नुभयो, जस्तो सरकारका कुरा गरौं, जस्तो स्थानीय तह र उपभोक्ता समिति बीच समन्वय कमजोर हुँदा त्यसको पीड़ा चाहिँ आम उपभोक्ताले चाहिँ भोगिरहेको भनिन्छ, त्यसको जिम्मेवार चाहिँ कसले लिने र यो चाहिँ साँचो हो कि होइन, के भन्नुहुन्छ?
2: अत्यन्तै जटिल, एकदम अत्यन्त जटिल कुरा उठाउनु भयो होइन। मैले यो सँगसँगै प्रकाश सर दुईवटा कुराको छ, एउटा चाहिँ अब हाम्रो साना प्रकृतिका खानेपानी आयोजनाहरू अब दिगो हुन सक्दैनन् भन्ने कुरा नै हामीले महसुस गरेका छौँ, मैले हाम्रो यसले देखाइरहेको छ, व्यवहारले देखाइरहेको छ। त्यसले गर्दा अब खानेपानीहरू चाहिँ ठुला प्रकृतिका मात्रै बनाउनुपर्छ र यसलाई चाहिँ एकीकरण गर्ने मर्जरको नीति भन्छौँ होइन, मर्जरको नीति लिएर चाहिँ अब अलिक ठुला आयोजनाहरू चाहिँ दिगो हुन्छन्, सस्टेनेबल हुनसक्छ भन्ने कुराहरू एउटा छ। र अब यो सरकार र उपभोक्ता समितिका बीचमा पनि अलिअलि काहीँ टसलहरू पनि छन्।
1: हजुर,
2: दुईवटा कुरा, एउटा चाहिँ कहिलेकाहीँ फरक फरक पार्टीका मान्छेहरू सरकारमा एउटा पार्टीको मान्छे अब खानेपानी समितितिर अर्को पार्टीको मान्छे हुँदा पनि कहिलेकाहीँ दलीय हिसाबले पनि त्यो खालको अलिक समस्या भएको देखिन्छ, कहिलेकाहीँ एउटै पार्टीको भएर पनि कहिलेकाहीँ गुट फरक भएर पनि त्यसरी देखिन्छ, कहिलेकाहीँ चाहिँ यो अस्तित्वको लडाईँ होइन, अब खानेपानी उपभोक्ता समितिहरू भनेको चाहिँ अब सरकार मार्फतको हो तर हामीले अब हाम्रो मात्रमा रहनुपर्छ भन्ने हिसाबले सरकारी दम्ब पनि छ, कहिलेकाहीँ उपभोक्ता समितिहरूले पनि होइन हामी पनि स्वायत्त संस्था हौ किन भनेर उहाँहरूको पनि दम्ब छ, दुइटै छ। त्यो हिसाबले यसलाई हामीले अलिकति यो जे भए पनि सरकारको नीति नियम चाहिँ भित्र रहनुपर्छ, तर नीति नियम भित्र रहनुपर्छ भनेको फेरि सरकारले पनि गलत नीति बनाएर अङ्कुश लगाउने काम ढङ्गले पनि गर्नु हुँदैन फेरि। त्यसले गर्दा हामीले चाहिँ उपभोक्ता समितिहरूलाई के भनेको छौँ भने सरकारले नियन्त्रण होइन नियमन गर्नुपर्छ भनेका छौँ होइन, त्यसले गर्दा नियमनमुखी भएर सरकार जान सक्यो भने पनि त्यसले चाहिँ हाम्रो अलिकति जुन खालको समस्याहरू देखिरहेका छन् केही ठाउँहरूमा होइन, केही नगरपालिकाहरू बिचमा अलिकति त्यो खालको स्थिति देखिरहेका छ, त्यसलाई हामीले सहज बनाएर जान सक्छौँ। दुईवटा कुरा छ, एउटा चाहिँ उपभोक्ता समितिहरू आफैले स्वायत्त संस्थाको रूपमा पालिकाभरि नै राखेर नगरपालिकाले समन्वय गरेर पनि चलेको छ, कहीँ चाहिँ अलिकति चल्न नसकेर अलिकति त्यहीँभित्र समितिभित्रै विवाद सिर्जना भएर होइन गुणस्तरयुक्त पानी प्रदान गर्न नसकेर त्यस्तो अवस्थामा चाहिँ सरकारले स्थानीय सरकारहरूले बोर्ड बनाएर बोर्ड मार्फत जानुपर्छ भनेर पनि त्यो कुराहरू आइरहेको छ अहिले व्यवस्थापन बोर्ड भनेर। अनि त्यो व्यवस्थापन बोर्ड चाहिँ ठिक छ बन्ने कुरामा हाम्रो आपत्ति होइन, तर दुईवटा कुरा छ, एउटा चाहिँ उपभोक्ता समिति सहितको बोर्ड कि उपभोक्ता समिति रहितको बोर्ड भन्ने कुरा छ। अब केही केही ठाउँहरूमा उपभोक्ता समिति रहितको बोर्ड ताकि नगरपालिकाले नै आफ्नो कार्यालयमा चाहिँ नि काउन्टर राखेर त्यसरी सञ्चालन गरेर उपभोक्ता समिति खारेज गरिदिने खालको कुरा पनि देखेका छन् काहीँ, त्यो चाहिँ तरिका ठिक होइन है, किनभने बोर्डले एउटा चाहिँ नि अब नगर प्रमुखकै अध्यक्षतामा हुनसक्छ कसैको त्यस्तो हुनसक्छ, एउटा नियमनकारी एउटा बोर्ड बनाउने, बोर्डले चाहिँ नीति नियम बनाएर त्योभित्र चल्यो कि चलेन भनेर चाहिँ नि त्यसलाई एउटा नियमनभित्र राखेर चाहिँ गर्न सक्यो भनेदेखि उपभोक्ता समितिलाई चलाउन दिने र सेवा प्रदायकलाई चलाउन दिने गरी गयो भनेदेखि हामीले खोजेको खानेपानीको दिगो व्यवस्थापन हुनसक्छ, यो प्रभावकारी हुनसक्छ भन्ने कुरामा चाहिँ हाम्रो महासंघ विश्वस्त छ।
1: अब जस्तो नेपालको कन्टेन्टमा यहाँको हकमा चाहिँ जस्तो खानेपानी संस्थाहरू चाहिँ उपभोक्ता सहितको चाहिँ बोर्डवाला जुन छन् तिनीहरू चाहिँ सफल देखिन्छन् कि उपभोक्ता रहितवाला चाहिँ बढी सफल देखिया छन् के छ?
2: होइन, अब यो दुइटै अहिले प्र्याक्टिसमा छ होइन, बोर्ड पनि दुई थरी छ, एउटा चाहिँ नि संघीय ऐन अन्तर्गतले स्थापित गरेको बोर्ड जस्तै तपाईँको भरतपुर हेटौँडा धरान लगायतका चाहिँ नगरपालिका मात्रको छन् तै पनि संघीय ऐनले नै त्यसलाई व्यवस्थापन गरेको एउटा बोर्ड छ। अर्को चाहिँ केही ठाउँहरूमा जस्तो दुल्लुमा अरू केही ठाउँहरूमा चाहिँ स्थानीय तहले स्थापित गरेको बोर्ड छ, अब यो चाहिँ अहिले एउटा पाइलटिङको रूपमा अगाडि बढिरहेको छ, अब यो कति सफल भयो के भयो भन्ने कुराहरू चाहिँ अलिकति हामीले हेर्नुपर्ने छ। अब यो धेरै कुराहरू अहिले अगाडि बढिसकेका छन् होइन, खास गरी खानेपानीमा करको कुराहरू छन् होइन, अब विद्युत महसुलको कुराहरू छ, अब खानेपानीमा करमुक्त क्षेत्र बनाउने हो भनेदेखि त्यो जनतालाई दिने पानी अलिक सरसुलभ बनाउन सकिन्छ भन्ने छ। दोस्रो चाहिँ तपाईँको विद्युतमा ठुलो लगानी हुन्छ
1: हजुर
2: खानेपानी क्षेत्रभित्र, किन उत्पादन र वितरण गर्दाखेरिमा ठुलो लगानी हुन्छ अनि त्यो विद्युतको पैसा पनि जनतालाई त्यही पानीको धारामा बगाएर पठाउनु पर्ने अवस्था देखिन्छ। त्यसले गर्दा सरकारले विद्युत महसुलमा अलिक छुट दिएर अगाडि जाने हो भनेदेखि खानेपानी चाहिँ अलिक प्रभावकारी अलिक सरसुलभ बनाउन सकिन्छ भन्ने कुरा छ। कतिपय ठाउँहरूमा चाहिँ बोर्डमा जाँदा चाहिँ विद्युत महसुल छुट दिने स्थानीय सरकारले सोधभन्दा गरिदिने, उपभोक्ता समिति बस्यो भनेदेखि चाहिँ हामी विद्युतको महसुल तिमीहरूको तिर्दिन भनेर अलिक विभेद गरेको देखिन्छ, किनभने सरकार सरकार स्थानीय सरकार भनेको चाहिँ चाहे बोर्डमा बसोस् चाहे कम्पनीमा जाओस् चाहे अरू कम्पनी त फरक फरक कुरा हो किन उसले नाम कमाउँछ तर बोर्ड र उपत समिति बीचकोलाई हेर्ने हो भनेदेखि दुवैलाई अनुदान दिन जाने दिएर जाने हो भनेदेखि त्यो दुइटै सस्टेन हुन सक्छन् भन्ने कुरा चाहिँ हामीले देखिरहेका छौँ।
1: अब यो खारेपानीमा चाहिँ राजनैतिक भागभण्डा र दलगत हस्तक्षेपका कुराहरू चाहिँ धेरै नै आउने गरेका छन्। ठाउँ ठाउँमा निर्वाचन हुन नसक्ने विभिन्न आरोप प्रत्यारोप लाउने, एउटा समितिले अर्को समितिलाई चाहिँ विभिन्न आरोपहरू लाउने, अर्को समितिले सफाई दिने, यस्ता धेरै चाहिँ घटनाक्रमहरू यहीँ हाम्रो वरपर पनि देखिया छ। यो स्वीकार गर्नुहुन्छ, यो किन हुन्छ यस्तो, र यसले चाहिँ खानेपानीको चाहिँ दीर्घकालीन अवस्थालाई कसरी चित्रण गर्छ के भन्नुहुन्छ?
2: एकदमै सर, एकदमै यो सही कुरा छ। वास्तवमा कोही पनि मान्छे पार्टीविहीन रहन सक्दैन।
1: हजुर,
2: हुन त पछिल्लो दिनमा अलिअलि पार्टीप्रतिको बितिसमा पनि आएको छ।
1: हजुर हजुर,
2: होइन यो मान्छे म चाहिँ अब एउटा स्वतन्त्र नागरिक भएर बस्छु, होइन मैले मन परेको उम्मेद्वारलाई चाहिँ भोट हाल्छु, म पार्टीतिर लाग्दिनँ भन्ने पनि अहिले जमातहरू अलि फेरि बढेको पनि देखिन्छ। यद्यपि खानेपानीमा पनि अलिअलि राजनीति भएकै छन्, दलीय मान्छेहरू चाहिँ त्यहाँ उम्मेद्वार बन्ने, होइन दल दलको चाहिँ प्यानल बनाएर अगाडि जाने, यस्ता कुराहरू पनि हामीले देखेका भोगेका प्रशस्तै उदाहरणहरू छन्। यहाँले सही कुरा भन्नुभएको छ, त्यसमा कुनै अन्यथा लिनुपर्ने छैन। तर हामीले के भनिरहेको छ भनेदेखिमा त्यो कुनै पार्टीको मान्छे हो भने पनि खानेपानीको अफिसभित्र जाँदा, खानेपानीमा काम गर्दा चाहिँ त्यसको राजनीतिक जुत्ता त्यो ढोका बाहिर खोलेर जानु पर्यो, होइन संस्थाभित्र चाहिँ खानेपानीको त संस्थामा राजनीति गर्नु भएन भनेर हामीले भनिराखेका छौँ। र अब पछिल्लो दिनमा त्यो ट्रेन्ड अलिक बढेको छ, झन् अलि पछिल्लो चाहिँ उसमा त अब एक खालको कहीँ गठबन्धन कहीँ सिंह लडाईँ, होइन यो खालको पनि अलिअलि भर्खर भर्खर पनि धेरै ठाउँहरूमा चुनाव भइरहेका छन्, त्यो अवस्थाहरू देखिराखेका छौँ। हामी देशभरिका सबै खानेपानी झन्नै 42-45,000 खानेपानी उत्तर समितिहरू छ भनेर भनिन्छ। अहिले यो अधिवेशनको वर्ष एक खालको चुनावको लहर नै अहिले धेरै पूर्व मेची महाकाली चाहिँ अब देशभरि नै त्यो खालको छ। तर त्यसरी चुनावमा लडेर अगाडि आउँदा पनि अब जसले निर्वाचित भए पनि एक अर्कासँग समन्वय गरेर हामीले जित्यौँ उसले हार्यो भनेर दम्म होइन कि हामीले चाहिँ हाम्रो खानेपानीलाई सबै मिलेर राम्रो बनाउने हो भन्ने ढङ्गले चाहिँ काम गर्न मैले आह्वान गरेको छु। होइन हाम्रो खानेपानी तथा सशक्त एउटा महासङ्घ नेपाल फेडरेसन त्यही पक्षमा छ, त्यसले गर्दाखेरि हामी सबै साथीहरूलाई सबै खानेपानी उत्तर समितिहरूलाई चाहिँ राजनीतिलाई चाहिँ बाहिर राखेर खानेपानीको सेवा प्रवाह गर्ने काममा चाहिँ हामी लागि परौँ भनेर म त्यही सन्देश पनि प्रवाह गर्न चाहन्छु।
1: अहिले चाहिँ पछिल्लो पटक के पनि देखिया छ भने जलवायु परिवर्तनले नेपालको खानेपानी प्रणालीमा चाहिँ ठूलो असर पारेको, बोरिङहरूबाट चाहिँ नियमित पानी नआउने र धाराहरू चाहिँ बोरिङकै कारण धाराहरू सुक्ने, ह्याम्पपाइपहरू सुक्ने त्यो खालको अवस्था चाहिँ सिर्जना भएको छ। यही मणिग्राम लगायतका क्षेत्रहरू जहाँ अहिले हामी कुराकानी गरिरहेका छौँ, कुनै बेला यहाँ निरन्तर धारा ह्याम्पपाइपबाट पानी आउँथ्यो 20-25 फुटमा, तर अहिले तपाईँको 100 फुट गाड्दा पनि पानी आउँदैन। खानेपानी संस्थाहरू ठाउँ ठाउँमा खुलिरहेछन्, अब बोरिङहरू धसाइएका छन्, त्यसले गर्दा सृजित समस्या हो जस्तो लाग्छ कि लाग्दैन यहाँलाई? र यसले चाहिँ दीर्घकालीन रूपमा चाहिँ खानेपानीको कस्तो संकट निम्त्याउँछ जस्तो लाग्छ यहाँलाई?
2: पक्कै पनि प्रकाशजी, यो त असाध्यै महत्वपूर्ण कुरा उठाउनु भएको छ यहाँले। जलवायु परिवर्तन लगायतका विविध कारणले गर्दा हाम्रा भएका चाहिँ मुहानमा भएका जलस्रोत, होइन जंगलतिर भएका पानीका स्रोतहरू पनि सुक्दै गएका छन्, एउटा संकट त्यहाँनिर छ। दोस्रो कुरो, हामीले हाम्रो भूमिगत जलस्रोतको दोहन गरिराखेका छौँ, होइन हामीले डिप बोरिङहरू चाहिँ माध्यमबाट चाहिँ नि त्यो चाहिँ पानीहरू वितरण के अरे उत्पादन गर्ने कामहरू बढेको छ। खास गरी हाम्रो यो भूमिगत जलस्रोतको चाहिँ नि एउटा कसरी कहाँबाट गर्ने नियमन गर्ने चाहिँ निकाय हाम्रो असाध्यै कमजोर छ नेपालमा, होइन कसले कहाँ पानी निकालिरहेको छ के छ भन्ने कुराहरू छ। अब कुनै ठुला चाहिँ औद्योगिक क्षेत्रभित्र आफ्नो तरिकाले चाहिँ स्वीकृत नलिकन निकालिरहेको अवस्था छ, खानेपानीहरूमा त्यस्तै अवस्था छ। र जसरी हाम्रो विश्वमा चाहिँ तेलको एउटा भण्डार थियो, त्यो बिस्तारै रितिएर चाहिँ अहिले हामीलाई आकार बढ्दैछ, खानेपानीको पनि एउटा चाहिँ निश्चित उहरू छ, त्यो चाहिँ रितिन्छ भन्ने कुरा छ। त्यसले गर्दा हामी पानी चाहिँ तलबाट तानिराखेका छौँ, तर त्यसलाई पुनर्भरण रिचार्ज भन्छौँ अङ्ग्रेजीमा, नेपाली पुनर्भरण भन्छौँ, हामी पुनर्भरण गरिरहेका छैनौँ। हामीले हाम्रो अब हाम्रो गाउँ बस्ती पनि अब कंक्रिटको जंगल बन्न थालेको छ, हामी ठाउँ ठाउँ ढलान गर्छौँ बनाउँछौँ, त्यसपछि गएर पानीभित्र शोषण चाहिँ एउटा त्यो खालको अवस्था चाहिँ नि कमजोर भइसकेका हुनाले हामीले अब पानीको पुनर्भरणतिर पनि रिचार्जतिर पनि ध्यान दिनुपर्नेछ। र भूमिगत जलस्रोतलाई चाहिँ कसरी व्यवस्थित गर्ने भनेर चाहिँ त्यो बोरिङ गर्दाखेरि पनि एउटा नीति नियम र कानुन त बनेको छ, तैपनि त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गरेर जाने कुरा चाहिँ हामीले सोच्नै पर्छ। भावी सन्ततिका लागि हामीले पानी जोगाउनुपर्छ, अब यो खालको कुराहरू चाहिँ हामीले अब सोच्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
1: हजुर, पानी जीवनको आधार हो, तर अझै पनि धेरै नेपाली स्वच्छ खानेपानीबाट वञ्चित रहेको अवस्थालाई नकार्न सकिँदैन। घर घरमा खानेपानीको पहुँच पुग्यो भनिरहँदा कतिपय क्षेत्रहरू कतिपय ठाउँहरू कतिपय भूगोलहरू यस्ता पनि छन् नेपालका जहाँका बासिन्दाले चाहिँ सही सफा र स्वच्छ खाने पानी पाउन सकिरहेको अवस्था छैन। यस्तो अवस्थामा सरसफाई र पानी व्यवस्थापनको चुनौतीलाई बुलन्द गर्दै आएको संस्था खाने पानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्याल सर हामीसँग हुनुहुन्छ। उहाँसँग हामीले आज खानेपानीको अवस्था र समग्र यसको चुनौती सही व्यवस्थापन लगायत नेपालमा खानेपानीको वितरण प्रणाली लगायतका विषयमा कुराकानी जोडिरहेका छौं। जस्तो अब यो निजी क्षेत्रलाई खानेपानी व्यवस्थापनमा ल्याउने विषयहरू छन् जुन छन् यो चाहिँ अब अहिले धेरै नै देखिएको छ। अब सरसफाईका कुराहरू पनि अहिले अब प्राथमिकताको विषयमा पर्नुपर्छ भनिएको छ तर पर्न सकेको छैन पनि भनिएको छ। अब दूषित खानेपानीले चाहिँ निम्त्याउने विभिन्न खालका रोगहरूका कुराहरू पनि छन्। यी यस्ता कुराहरूलाई चाहिँ महासंघले चाहिँ कसरी हेरिरहेछ, कसरी सम्बोधन गरिरहेछ, के भन्नुहुन्छ?
2: दुईटा कुरा यहाँले उठाउनु भयो, एउटा निजी क्षेत्रको खानेपानी व्यवस्थापन। अब खास गरी नेपालमा निजी क्षेत्रले व्यवस्थापन गरेको ठूलो खालको अवस्थाहरू देखिँदैन। एउटा चाहिँ नि अहिले पछिल्लो दिनमा अब त्यसलाई निजी क्षेत्रमा नै के मान्ने, काठमाडौँमा केयुकेएल एउटा कम्पनी बनाएर त्यो पनि सबै नगरपालिकाले सेयर हालेर एउटा केयुकेएल एउटा कम्पनी बनाएर काम गरेको छ, त्यसलाई हामी यसलाई चाहिँ निजी क्षेत्रको रूपमा अलिकति मान्न सक्छौँ। त्यस पछाडि गएर अब ट्याङ्कर व्यवसायीहरू होइन बोतल व्यवसायीहरू यो खालको एउटा चाहिँ नि अलिअलि देखेको भनेको निजी क्षेत्रको खानेपानी व्यवस्थापन चाहिँ त्यहाँनिर हो। कहिलेकाहीँ अब खानेपानीको मुहानहरू सुकै बाढी पहिरो गएर आकार पर्यो भनेदेखि त्यताबाट चाहिँ उहाँहरूले अलिकति त्यो खालको सेवा प्रभाव गरिराख्नु भएको छ। नभए ठूला आयोजनाहरूको व्यवस्थापनको कुराहरूमा चाहिँ निजी क्षेत्रले त्यति धेरै हात हालेको पनि नेपालमा देखेको छैन। त्यसले गर्दा हामीले अलिकति छलफलको विषय पनि राखेका छ, कसरी निजी क्षेत्रलाई अगाडि ल्याउने होइन, उहाँहरूको भूमिका कसरी अगाडि प्रबल बनाउने भन्ने चिजहरू चाहिँ छ। अब यही पाइप र फिटिङहरू अरू कुराहरूकोमा सिमेन्टको मात्रै कुराहरूसँग यसरी जोडिन्छ, यसलाई खानेपानीभित्र जोडिँदा। दोस्रो सरसफाईको पाटो जोड्दा चाहिँ खास गरी नेपाल चार वर्ष अगाडि खुल्ला दीक्षा मुक्त राष्ट्र नेपाल भनेर घोषणा गरिसक्यौँ होइन, धन्दाको साथ घोषणा भयो। त्यस पछाडि चाहिँ नि अब पूर्ण सरसफाईतर्फ अग्रसर नेपाल भनेर त्यही बेलामा घोषणा गरिएको थियो, तर चार वर्ष भयो। खास गरी यसको चाहिँ नेतृत्व गर्ने निकाय खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागलाईसँग हामीले पटक पटक कुराकानी गरिराखेका छौँ। अलिकति निश्चित सरकारले निश्चित नीति ठोस योजना ल्याउनु पर्यो पूर्ण सरसफाईतर्फ उन्मुख हुनका लागि होइन, ताकि हामीले हिजो घोषणा गरेको ठाउँमा पनि अहिले राष्ट्रिय तथ्याङ्क जनगणनाको हेर्दाखेरि पनि झन् 4.5% चाहिँ फेरि जनताले फेरि बाहिर ठाउँमा खुला शौच गर्ने गरिराखेका छन् भन्ने तथ्याङ्क अर्को आइसक्यो। फेरि त्यसले गर्दा त्यसलाई पनि हामीले फेरि 100% पुर्याउनु छ, र फेरि पनि हामीले पूर्ण सरसफाईतिर उन्मुख हुनलाई जनताको आनी बानी व्यवहार परिवर्तनदेखि लगाएर धेरै कुराहरू गर्नुपर्नेछ। त्यसमा चाहिँ अब सरकार र हामी नागरिक समाजहरू भत्ता समितिहरू सबै हातेमालो गरेर गयो भनेदेखि हामीले खोजेको चाहिँ नि खानेपानी सरसफाईको दिगो विकास लक्ष्य र राष्ट्रिय लक्ष्य हामीले हासिल गर्न सक्छौँ। त्यसमा चाहिँ नि सरकार र हामी सबै नागरिक समाजहरू हातेमालो गर्न जरुरी छ। सरकारलाई हामी त्यो पनि नेतृत्व लिनका लागि पनि हामी आह्वान गर्न चाहन्छौँ।
1: जस्तो अब खानेपानी सरसफाई उपभोक्ता महासंघको चाहिँ मुख्य संघर्ष अहिले केमा केन्द्रित छ? अर्को कुरा चाहिँ जस्तो तपाईँहरू र अब स्थानीय तहबीच चाहिँ समन्वय भएका समन्वय हुन नसकेका त्यस्ता घटनाक्रमहरू छन् कि छैनन्?
2: मैले अहिलेको त खास गरी हामीले अब नीति नियमको कुरा गर्दाखेरि खास गरी संघीय ऐन बनेको छ, त्यस अनुसार सबै सातवटै प्रदेशमा चाहिँ खानेपानी सरसफाईको ऐन बन्न पर्यो, नियमावली बन्न पर्यो, प्रदेश सभा बन्न पर्यो, त्यसपछि गएर सबै पालिकाहरूले खानेपानी र सरसफाई ऐन बनाउनु पर्यो, ताकि उपभोक्ता मैत्री ऐन होइन त्यसले गर्दा त्यो चिजहरू बन्नु पर्यो भनेर हामी त्यो कुरा गरिराखेका छौँ। र पछिल्लो दिनको यतिखेरको महासंघको एकदम संघर्ष लडाई भनेको चाहिँ जीवन मरणको सवाल बनाएर हामी लागेका छौँ राज्यलाई। हामीले खास गरी खानेपानीमा कर यो चाहिँ सामुदायिक खानेपानी भनेर भनिन्छ, उपभोक्ता समितिले चलाउने खानेपानी सामुदायिक खानेपानीभित्र राज्यले अरू व्यापारिक घराना सरह चाहिँ 25% कर थोपरिरहेको अवस्था छ अहिले होइन। त्यो हुँदाखेरि चाहिँ खानेपानी नवीकरण नगरिदिने, हिजो लिएको प्यान नम्बरहरू नवीकरण नगरिदिने यो खालका स्थितिहरू देखेको छ। त्यसले गर्दा हामीले राज्यले चाहिँ नि यसरी कर थोपर्दै जाने भनेदेखि उपभोक्ता समितिहरू धाराशाही हुन्छ र चल्न सक्दैन, टिक्न सक्दैन भन्ने कुरा छ। त्यसले गर्दा हामीले अहिले अब जेठ पन्ध्रमा बजेट भाषण आउँछ, त्यो बेलामा चाहिँ नि खानेपानी चाहिँ अब करमुक्त हुनुपर्छ भनेर हामीले हाम्रो जल्दो बल्दो पहिलोबाट चाहिँ त्यो कुरा उठाइरहेका छौँ। दोस्रो चाहिँ विद्युत महसुलमा राज्यले छुट दिनुपर्छ, अनुदान दिनुपर्छ, ताकि भोलि जनताले सर्वस्व ढङ्गले पानी खुवाउन सकुन् भनेर चाहिँ खास गरी अहिले दुईवटा मुद्दा चाहिँ तत्कालका लागि हामीले यो चाहिँ अल्पकालीन रूपमा चाहिँ यो उठाएका छौँ। र दीर्घकालीन रूपमा चाहिँ खास गरी हामीले अब खानेपानी आयोजनाहरूको दिगो व्यवस्थापन, खानेपानीको गुणस्तर होइन, अनि चाहिँ लैङ्गिक समानतालाई पनि जोडेर जेसी मैत्री चाहिँ खानेपानी व्यवस्थापनका कुराहरू पनि हामीले उठाइराखेका छौँ प्रकाश सर।
1: अब जस्तो के पनि भनिन्छ भने राजेन्द्र सर, अब खानेपानी संस्थाहरूको खर्च चाहिँ त्यति ठूलो चाहिँ छैन। अब सुरु सुरुमा चाहिँ अब खानेपानीका ट्याङ्कीहरू निर्माण गर्ने कर्मचारीहरूलाई स्यालेरीहरू दिने यी विषयमा चाहिँ केही रकमहरू चाहिँ खर्च होला, तर ऋण तिरिसकेपछि जुन रकम चाहिँ जम्मा हुँदै जान्छ कोषमा त्यो चाहिँ रकम मोटो हुन्छ र त्यो चाहिँ अब कोषमा राख्ने ब्याज खाने मात्रै काम हुन्छ र समितिकै मान्छेहरूले ब्याज खान्छन् भन्ने खालका आरोपहरू पनि आउने गरिहाल्छन्। यो चाहिँ सही सत्य हो? यस्तो खालका घटनाक्रमहरू नेपालमा घटेका छन् कि छैनन्? कि सामुदायिक खानेपानीहरूले चाहिँ अरू विभिन्न समुदायमा आधारित विकासका मोडलहरू विभिन्न विकासका कार्यक्रमहरूमा चाहिँ लगानी बढाउन सक्छन् कि सक्दैनन्? त्यो खालको नीति अङ्गीकार गर्न सकिन्छ कि सकिँदैन? के भन्नुहुन्छ?
2: असाध्यै राम्रो कुरो उठाउनुभयो। अब चाहिँ एकदमै हामीले कहिले काहीँ अब 100% 1% 2% त्यसो गरेनन् भन्नु पनि म सक्दिनँ।
1: हजुर, अहिले
2: भर्खर पनि एक दुईवटा खानेपानीमा चाहिँ भ्रष्टाचार भयो के भयो भनेर नगरपालिकाले हस्तक्षेप गरेको घटना हामीसँग पनि आइपुगेको छ
1: होइन।
2: गोर्खातिर पनि अब त्यो खालको अवस्थाहरू पनि भर्खरै सुनिएको छ। अब तर सबै ठाउँमा त्यस्तो भएको छैन है। एक दुईवटा हुँदाखेरिमा त्यसलाई चाहिँ दायरामा ल्याउनुपर्छ, कानुनी दायरामा ल्याउनुपर्छ, गर्नुपर्छ। तर धेरै ठाउँहरूमा पानी चाहिँको व्यवस्थापन गर्दै उपदाल तिरेको पैसामा चाहिँ केही सञ्चित गर्दै होइन उपदा समितिहरूले चाहिँ त्यसलाई व्यवस्थित ढङ्गले कोष ठुलो कोष बनाएर राखेको छ होइन। यहाँले उठाइसक्नु भएको छ काहीँ त ऋण तिर्न बाँकी छ त ऋण तिरिसकेर पनि ठुलो पैसा चाहिँ करोडौँ पैसा चाहिँ समितिको खातामा भएको देखिन्छ। र अब त्यसलाई हामीले चाहिँ त्यो अस्थिर पुँजी होइन कि यसलाई स्थिर पुँजी होइन कि हामीले चाहिँ यसलाई चलायमान बनाउनुपर्छ भनेर हामीले भनिराखेका छौँ जनताहरूलाई। बरु चाहिँ ठुलो पैसा बसेको छ भनेदेखि अब महसुलमा कम गरिदिनुहोस्, धारादुरा शुल्कमा कम गरिदिनुहोस् होइन, ताकि जनताले गरिब जनताले चाहिँ पानी पाउन सकुन्। साँच्चैकै गरिबीकी रेखा नेपाल सरकारले तोकेको मापदण्ड गरिबी रेखा मुनिको जनता छन् भनेदेखि उसलाई चाहिँ धारादुरा शुल्क फ्री गरिदिनुहोस् होइन। र चाहिँ धेरै ठुलो पैसा जम्मा गरेर राख्नु पर्दैन, तर पर्दैन भन्ने नाममा फेरि कहिलेकाहीँ ठुलो भवितव्य पर्न सक्छ, केही समस्या पर्न सक्छ। त्यस्तो अवस्थामा सरकारले तुरन्त नदिन सक्छ, त्यस्तो अवस्थामा चाहिँ केही पैसा चाहिन्छ र त्यसलाई चाहिँ हामीले अब उक्त समितिहरूले खातामा राखेका छन् होइन। अब नेपालमा ब्याज पनि ठुलै कति ठुलो आउँछ खासै होइन, अब ब्याङ्कहरूले अब ब्याजको दर धेरै घटाइसक्यो होइन, तै पनि केही सञ्चित रकमहरू छ त्यसलाई चाहिँ पारदर्शी ढङ्गले अपचालन नहुने गरी होइन दुरुपयोग नहुने गरी चाहिँ राख्नुपर्छ। र खास गरी धेरै राखिरहनुभन्दा पनि अब खानेपानीका लगानीहरू जस्तै नेपालमा विभिन्न मोडल छ नि त, सहरी खानेपानी छ, सहलगानी छ, अरू पनि उहरू छ भनेपछि हामीले अब जनतालाई बढीभन्दा बढी पछि सबै

0: चाहिँ हासिल गर्न सकेका छैन। खास गरी ठूला सहरहरूमा कार्यक्रम हुन्छन् तर स्थानीय तहमा दिगो विकास लक्ष्यको हामी लोकलाइजेसन भन्छौँ नि स्थानीयकरण हुन सकेका छैन। त्यसले गर्दा जनताहरूको बीचमा पुगेर हामीले भौतिक निर्माण मात्रै होइन कि उनीहरूलाई सुशिक्षित गर्ने उनीहरूलाई चाहिँ के छ ऐन कानून र केहरू छन् अब अधिकार के हो कर्तव्य के हो दायित्व के हो भन्ने चिजहरू पनि बुझाउनु पर्ने र जनजनमा पुग्नु पर्ने चाहिँ एउटा चुनौती अहिले छ। त्यसले गर्दाखेरिमा चाहिँ हामी सरकार र सबैसँग हातेमाल गरेर त्यहाँसम्म पुग्न सक्छौँ र हामीले यही दीर्घकालीन लक्ष्य अगाडि बढ्न सक्छौँ भन्ने कुरा चाहिँ नि हाम्रो महासंघले सोचिराखेका छ।
1: हुन्छ, यो महत्वपूर्ण समय साथ र सन्दर्भ अनि कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद छ र हाम्रो शुभेच्छा पनि छ। हिमाल पहाड र तराईमा चाहिँ यो खानेपानीको वितरण एक रूपमा होस्, एक रूपता कायम होस् र आम उपभोक्ताले चाहिँ सफा र शुद्ध खानेपानी प्राप्त गरून्। यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद छ प्रकाश सर। फेरि पनि तपाईँको रेडियो लुम्बिनी मार्फत यो खानेपानी तथा सरसफाई उद्योग महासंघ नेपाल फेडरेसनलाई यहाँ साक्षात्कार हुने मौका दिनुभयो। यहाँहरू पनि धेरै कुराकानी गर्यौँ र सम्पूर्ण श्रोताबिनलाई पनि म हार्दिक नमस्कार गर्छु र यहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु।
1: यहाँ हुनुहुन्थ्यो खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल हामीसँग आजको सन्दर्भ स्तम्भमा कुराकानी गर्नुहुँदै। यही महत्वपूर्ण कुराकानी सँगसँगै आजलाई आजको सन्दर्भका लागि छुट्याइएको समय सीमा सकिएको छ। भोलि पनि नयाँ नौला र जल्दा बल्दा विषयवस्तुमा छलफल बहस र कुराकानीका लागि आउने नै छौं। त्यतिन्जेलसम्मका लागि यो महत्वपूर्ण समयबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: आजको सन्दर्भ

0: एसी को नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
1: नेपालकै उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
0: शान्ति नै किन?
1: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
0: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
1: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
0: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
1: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 8013, 98573 28735, 98573 35394 र 98472093992।
0: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
2: साउजी, गुड्का दिनु न।
3: ल, के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरण रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
4: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको को कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
5: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
2: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
3: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
2: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
3: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
4: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
5: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भन्ने हेर्दछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
7: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857-59-934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9850-50-934।
9: हेलो
10: हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
11: हजुर
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
11: लो दिन त, हेलो भन्नुहोस् त।
9: हेलो हजुर,
11: हजुर
9: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भने रहेछ, के भयो बा?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, म किन दिन्थे।
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
13: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
12: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
5: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
5: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गए। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिटाजी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
8: श्री बाबा म बेस्तरी खुसी, म त अहिले त
7: अब त म त बच्यो भनेको छ नि। म
9: रामराजीपुर कल्याणपुर भन्छ तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानि, यहाँबाट झस्का हानि अनि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतातै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिने भएको।
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
11: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
12: आग लागि तथा डडेलोबाट जोगिउँ र जोगाउँ।
13: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
12: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
13: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
12: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
13: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
12: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
13: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
12: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
13: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
12: आगलागीबाट आफू बचौं, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
13: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जनापुर, मणिग्राम, रूपन्देही।
14: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राभिय पण्डको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्म प्रेमी बुवामा, दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
15: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म, समय 11:30 बजेदेखि 2 बजेसम्म, स्थान आश्रम प्रांगण, अध्यक्ष मैना देवी भण्डारी।
16: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
17: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
18: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
17: आकर्षक डिजाइनका, भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
19: तिलोत्तमा 5 मणिग्राम, रूपन्देही।
18: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
20: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 9872-12882 र 9870-24870।
21: किन झोक्राउनु भो काका?
22: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
21: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
22: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
23: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने न फुट्ने, रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग शेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98571 7557 र 98472 96228।
0: शान्तिको मुहान लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी।

0: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीद न पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सिल्क इल्युजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
1: होइन पुर्खेबा किन के भयो र
2: बाह्र चौरासी
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो चौबिसै घण्टा इमर्जेन्सी आइसीयू प्रसुति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन है पुर्खेबा फेरि दौडिँदै कता हो
2: ए क्रिम यनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
1: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
3: उत्सवको पर्व
4: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
3: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
4: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
3: फोन नम्बर 071-542-649
5: खुसीको खबर
6: होइन के खुसीको खबर हो दाजु
5: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
6: हो र
5: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-535-823
7: सचेत बन्दै ग्यासको प्रयोग गरौं दुर्घटनाबाट बचौं ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं ग्यास सिलिण्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं तौल कम भएको धेरै गनाउने लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ ग्यास गनाएको बेला बिजुलीको स्विच सलाई लाइटरको प्रयोग नगरौं लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
8: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कलेजो बात डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गए निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
9: आग लागि तथा डडेलोबाट जोगिउ र जोगाऊ
10: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
9: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
10: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
9: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
10: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
9: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
10: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
9: डढेलु विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
10: कहीँ कतै आगलागीका घटना भए वा वनमा डढेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डढेलो नियन्त्रण गरौं।
9: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
10: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
11: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
12: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
13: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
11: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
13: मोबाइल 9806317111
11: र 9806211354।
14: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: बुझलु ने।
1: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।
2: नमस्ते है नमस्ते होइन बुढेसकाल में के कुरा में हो बुढ़ा बुढ़ी गफी त
3: के हुनु नर्सनानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
2: आहा यो अनि तरिका सासु ससुराको हो त। पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
2: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
5: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
6: सबै मिलाई खुवाऊ।
5: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
7: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
8: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईजी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
9: शान्तिको आवाज रेडियो लुम।

0: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
1: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा एघारमा भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ।
0: शान्ति नै किन?
1: कक्षा बाह्रमा 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
0: एसई 2081 18 चार जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
1: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
0: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
1: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 9857033813, 9857028735, 9857035394 र 9472093992।
0: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
2: साउजी, गुड्का दिनु न।
3: ल, के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
4: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
5: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
6: गर्भ
5: मणिग्राम रूपन्देही।
6: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
6: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
7: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
6: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
7: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
6: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
7: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
6: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
7: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
6: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
2: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
3: के को छलफल हो दाई बाबुजू? दुवै जना थकित पनि देखिनुहुन्छ।
2: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
3: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
4: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
5: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
6: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी दै?
7: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
6: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
8: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
6: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
9: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
10: सबै मिलाई खुवाऊ।
9: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु

0: या सागपात तथा पहेँलाजात का फलफुल पनि खुवाए तपाईले नि
1: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाउनु
2: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
3: शुभ प्रभात गुरुआमा
4: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
4: हो अरू भन त
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
4: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
4: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
10: नेपाल सरकार विज्ञापन बोर्ड
4: खै जन्म दर्ता दिनुहोस् त
11: जन्म दर्ता गरेको छैन नि म्याडम
4: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
11: हो र मलाई त थाहा नै थिएन म्याडम
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
11: पहिला कसैले भनेन
4: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
10: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
9: नेपाल सरकार विज्ञापन बोर्ड
13: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगर
14: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोच्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
15: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
16: यौन हिंसाबाट बचौं र बचाऊ यौन जन्य हिंसा सामाजिक अपराध हो यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल

0: কো
1: কো বাইরা
2: মহু দিদি শুনতলি ঢোকা খোলুস না
1: কি ভয় এটি রাতে কি না রুদে আঁকি
2: দিদি ভিতরে হিন্দুস না মানে ডর লাই রাখো
1: ল বন কি ভয়
2: মানে আজ ঘরমা কই নভাগো মৌকা চোপের সত্যি তল ঘরকে মাইলা দাইলি ভাগে রাখো দিদি
1: মাইলা দাইলি পক্ষিস লাইক মহিলা ফোন করি আছো হ্যালো মায়া ওড়া সদস্য ইয়া জবরদস্তি ভর একজন মহিলা আউন ভাগ প্রহরি পঠাই দিন হচ্ছে কি
3: अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला
4: महिला किशोरी वा बाल बालिका माथि हिंसा भएमा सहेर नबसौ सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
7: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो तर पनि रोग बीसको
8: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्
7: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो
8: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
9: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि दबाई ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
10: बिनिसरा मसरङ्गी गाडको भन्दा 10 किटाजी हातखुट्टा चल्दैन थियो मेरो पुरै हातखुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि मेडिकल गएँ उहाँ एक्सरे गरेर दबाई ल्याएर खाएँ दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु के अब त्यो भाँडामा पानी पुनी दबाई दुबै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भछु
0: श्री बाबु म बेस्तरी खुसी म त अहिले त
10: अब त म त बच्यो भनेको छ नि म
0: सुमै सुझा रामराजीपुर कलेपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतत्तै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतत्तै पोल्ने दुख्नी बेसरी पटौनी सुतेको सुते हुने सुती सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाने त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
6: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
11: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
12: यौन हिंसा से बचा जाए और सबकी बचावा जाए यौन हिंसा सामाजिक अपराध हुए ऐसे में हिंसा पड़ोसी हित दोस्त और नातेदार से भी हो सकत है अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है ऐसा होए पे तुरंत उन लोगन से बातचीत करा जाए बच्चा लोगन के कौनो समस्या भय पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात
13: अनुरोध आगत लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
14: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
15: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
14: खै के औषधि रहेछ
15: ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
14: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
15: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
14: ठिक भन्नुभयो दाइ मेरो आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
15: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
16: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले दिला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
17: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
16: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थे होला नि फेरि छोरी हो जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन
17: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
18: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
19: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
20: होइन काका बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त
21: होइन के भन्छे हो यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र
20: के भनेको काका तपाईँ हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन् बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न
1: सक्थिन्।
20: अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्

0: Arga Khanti OPC Cement, Deshko Cement.
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98570 21 757 र 98472 96228

0: आग लागी तथा डडेलो बाट जोगियौं र जोगाऊ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
0: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
0: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
3: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलो स्लिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
5: फोन नम्बर 071-531-6141 535-641।
6: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
7: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
8: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: ओमिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
10: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
8: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
11: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
12: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
5: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
14: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
15: सबै मिलाई खुवाऊ
14: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
17: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
5: लुम्बिनी

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची, नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी। संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी। अझै केही दिन देशका सबैजसो ठाउँमा वर्षा र बदली कायमी रहने, अरू प्रदेशको तुलनामा कोशी, बागमती र गण्डकीका धेरै ठाउँमा पानी पर्ने अनुमान। अमेरिकी प्रविधि कम्पनी ओपन एआई बारेको विवाद गहिरिँदै कम्पनीका प्रमुखमाथि 2 अर्ब डलर भन्दा बढ़ी गैर कानूनी लगानी गरेको आरोप। र आईसीसी टी20 विश्व वरियतामा दिपेन्द्र सिंह एरी चौथो स्थानमा यथावत, नेपाल पुलिस क्लब राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाब खोज्दै विपक्षी दलहरूले अवरोध गरेपछि हिजो स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ। बिहान 11 बजे बोलाएको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। गएको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेपछि बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री नआएपछि प्रतिपक्षी सांसदले सदन अवरूद्ध गरेका थिए। सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ। नीति तथा कार्यक्रमलाई अझै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ। यसैगरी राष्ट्रिय सभाको बैठक पनि बिहान 11:15 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कायमी रहने सम्भावित कार्यसूची छ। प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गर्ने निर्णय गरेको छ। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय गठन गरेको छ। अरू मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय, भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। यसैगरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा वातावरण पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यालय भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए

0: नेपालको संविधान तथा प्रचलित कानूनले निजामती सेवालाई राजनैतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाको रूपमा परिकल्पना गरेको उल्लेख गर्दै निजामती सेवा ऐनको व्यवस्था सम्झाएको छ। प्रचलित निजामती सेवा ऐन 2049 दफा 61 उपदफा 1 खण्ड ङमा निजामती कर्मचारीले राजनीतिमा भाग लिए भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था छ। केही दिन देशका सबैजसो ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार देशका सबैजसो भूभागमा वर्षा र बदली कायमै रहने भए पनि कोशी, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ। अबको 3 दिनसम्म नै देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो। प्री मनसूनको समय भएकाले तत्कालका लागि अबको 3 दिन वर्षा र बदली कायमै रहने र त्यसपछि पनि पानी परि नै रहने उहाँको भनाइ छ। काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा आज बिहानपख पानी परेको छ। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं। थोरै बचत, धेरै कायदा। बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कृषि विभागले वैज्ञानिक आधारमा धानको समर्थन मूल्य तोक्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सिफारिश गरेको छ। विभागले किसानद्वारा उत्पादित मोटा तथा मसिना धानको सही मूल्य सुनिश्चित गर्ने उद्देश्यले मूल्य सिफारिश गरेको हो। किसानको जमीनको उत्पादन लागत, प्रति एकाई धानको उत्पादनमा लाग्ने खर्च तथा बिउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको स्थगत संरक्षण गरेको विभागले त्यही तथ्याङ्कका आधारमा वैज्ञानिक मूल्य निर्धारण गरी अनुमोदनका लागि विभागीय मन्त्रालयमा पठाएको हो। मन्त्रालयले उत्पादन लागत, ढुवानी खर्च, बजार मूल्य तथा अन्य सान्दर्भिक आधार समेटेर प्रति क्विन्टल मूल्य प्रस्ताव गर्ने तयारी गरेको छ। विभागले देशका विभिन्न 22 जिल्लामा प्रति हेक्टर धानको प्रति एकाई उत्पादन लागतका आधार तथा गएको वर्ष कायम गरिएको न्यूनतम समर्थन मूल्यमा केही एकाई थप गरी नयाँ मूल्य निर्धारण गर्ने विभागले जनाएको छ। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता सम्बन्धी प्रविधिहरू विकास गर्ने अमेरिकी कम्पनी ओपन एआईका प्रमुख कार्यकारी अधिकृत श्याम अल्टम्यानमाथि ओपन एआईसँग कारोबार गरेका विभिन्न कम्पनीमा 2 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको गैर कानूनी हिस्सेदारी रहेको खुलासा भएको छ। अमेरिकाको क्यालिफोर्नियाको ओकल्याण्ड संघीय अदालतमा चलिरहेको मुद्दाका क्रममा सार्वजनिक दस्तावेजमा यस्तो विवरण बाहिर आएको समाचार संस्था रोइटर्सले जनाएको छ। यो मुद्दा अमेरिकी अरबपति एलन मस्कले दायर गर्नुभएको हो। मस्कले ओपन एआईलाई गैर नाफामूलक संस्थाबाट नाफामुखी कम्पनीमा रूपान्तरण गर्दा विश्वासघात भएको दावी गर्दै 150 अर्ब डलर अर्थात 20 खर्ब 70 अर्ब रूपियाँ क्षतिपूर्ति र अल्टम्यानलाई नेतृत्वबाट हटाउन माग गर्नुभएको छ। अदालतमा पेश गरिएको विवरण अनुसार अल्टम्यानको सबैभन्दा ठूलो लगानी फ्यूजन ऊर्जा कम्पनी हेलियन इनर्जीमा रहेको छ, जसको मूल्य झण्डै 1 अर्ब 70 करोड़ डलर रहेको छ। अब खेल खबर नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह एरी आईसीसी टी20 विश्व वरियता अलराउण्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन्।

0: आईसीसीले हिजो सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन्। वरियता अनुसार दिपेन्द्रको 245 रेटिङ अंक छ। यो विश्व वरियतामा जिम्बाब्वेका सिकन्दर राजा 328 अंक सहित शीर्ष स्थानमा रहेका छन्। यस्तै भारतका हार्दिक पाण्ड्या दोस्रो तथा पाकिस्तानका साइम अयुब तेस्रो स्थानमा रहेका छन्। र नेपाल पुलिस क्लब बुटवलमा चलिरहेको दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। हिजो भएको पहिलो सेमी फाइनलमा पुलिसले गएको वर्षको विजेता ट्रिनिटी क्लब वालिङलाई 4-0 गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको 21 मिनटमा मनिषा राउतले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज संकट एफसी काठमाडौँ र अभिषेक चर्च नवलपुर बीच खेल हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची, नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी, संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम, निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी, अझै केही दिन देशका सबैजसो ठाउँमा वर्षा र बदली कायमै रहने, अरू प्रदेशको तुलनामा कोशी बागमती र गण्डकीका धेरै ठाउँमा पानी पर्ने अनुमान, अमेरिकी प्रविधि कम्पनी ओपन एआई बारेको विवाद गहिरिँदै कम्पनीका प्रमुखमाथि $2 अर्ब भन्दा बढ़ी गैर कानूनी लगानी गरेको आरोप, र आईसीसी T20 विश्व वरियतामा दिपेन्द्र सिंह एरी चौथो स्थानमा यथावत नेपाल पुलिस क्लब राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा।
1: मानसिक समस्याबाट बच्ने उपायहरू,
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
2: असल साथीहरूसँग मात्रै संगत गरौं,
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
2: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
1: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो। बाप रे अब चाहिँ के हुने हो?
5: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि।
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: किन आँखा मिचेको मिचेको गरेको?
10: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने?
9: धेरै समय मोबाइल चलाएपछि क्या हो?
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए, त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस्?
10: बुझे।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
10: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
12: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
5: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
16: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यही एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
17: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
18: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सिताजी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने, पुरै कामले। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: श्री बाबा म बेसरी खुसी, म त अहिले
3: अब त म त बचेँ भनेको छु नि। म
4: रामराजीपुर कलिम्पुर भन्छन् पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेस्तै भतत्तै पोल्ने, दुख्ने बेस्तै पटौने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9855709934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।

0: आउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
4: हार्दिक निमन्त्रणा हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय पण्डको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू कर्मचारीहरू संघ संस्थाहरू सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म समय 11:30 बजेदेखि 2 बजेसम्म स्थान आश्रम प्रांगण अध्यक्ष मैनादेवी भण्डारी
6: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
7: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
6: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
8: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
9: होइन हो श्याम कता हिँड्यौ निकै हतारमा पो देखिन्छौ त
10: कहाँ हुनु नि म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ मैले पनि गराऊ कि भनेर त्यति जान लागेको नि दिदी
9: ल तिमी के को अशक्त छौ र भाइ देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ जे काम पनि गर्न सक्छौ फेरि
10: हो नि दिदी म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु तर मेरो यो बोलीमा अशक्तता छ नि त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी
9: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर परेर भाइ
10: त्यस्तो होइन नि दिदी यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ जस्तै लोकसेवा शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी
9: ए त्यस्तो पो हो भाइ म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित बनाएर राखेको रहेछु एकछिन पर्ख है भाइ म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु
11: हो अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
12: Peace or sanity, come on.

0: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 square feet सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
1: होइन पुर्खे बा किन के
2: भयो
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
3: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
1: होइन है पुर्खे बा फेरि दौडिँदै कता हो
2: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक
3: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
4: खुसीको खबर खुसीको खबर खुसीको खबर
5: होइन के खुसीको खबर हो दाजु
4: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
5: हो र
4: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: जिलो तमाकु बड़ीरामा सुविधा संपन्न हाईटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा पाँच मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-5907719 र 98672-96018
2: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं
3: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
4: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
5: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
6: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
5: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
9: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही
10: शान्तिको आवाज रेडियो लुम्बिनी

0: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
1: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन
1: स्त्री तथा प्रसूति
0: बाल रोग
1: छाला तथा यौन रोग
0: हार जोड्ने नसा तथा बाथ रोग
1: टाउको तथा मनोरोग
0: नाक कान घाँटी
1: जनरल सर्जरी
0: भिडियो एक्सरे
1: डिजिटल एक्सरे
0: ईसीजी
1: डेन्टल तथा प्याथोलोजी
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
2: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्षसम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
5: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832 मोबाइल
6: 98-570-21-835।
7: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
8: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
7: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
9: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
7: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
10: अनि
11: फलफुल र सागपात बच्चाको खाना।

बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
2: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
1: शान्ति नै किन?
2: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
1: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
2: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
1: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
2: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 3813, 98573 2875, 98573 3594 र 98472093992।
1: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
3: साउजी, गुड्का दिनु न।
4: ल, के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटकाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
5: गुटकाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटकाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसार गरेको पाइएमा दण्ड, जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी।

0: यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल।
1: हेलो भन्नुहोस् त।
2: हेलो हजुर,
1: हजुर
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
0: ए नानी के भनेर छ, के हो के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
0: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
7: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
4: नेपाल सरकार, विज्ञापन हो।
7: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन त
8: हुन्छ,
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाँजा फाट्ने वा पहिले फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार, विज्ञापन हो।
9: पीतो शान्तिको मुहान लुम्बिनी

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
11: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
11: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
12: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, शिशाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
5: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
7: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाइ, पख्नुस् त, पख्नुस्। के गर्नु भएको?
7: देख्नु भएन, औषधि हालेको।
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत
6: मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
9: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
11: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: औषधि खुवाउनु हुन्छ त यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
1: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
2: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो ल मलाई कसले छुँदैछ यताउता आँखा भने देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
3: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्
4: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
6: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
6: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
7: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
8: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470240870
9: उत्सवको पर्व
10: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
9: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
10: कृषि विकास बैङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
9: फोन नम्बर 0745 6 9 5 49 6 9
11: साउजी क्युआर भयो
12: मेसेज आएको छैन
13: घरी एसएम

0: 来严冬
1: 蹲下
0: 蹲下，那江都给盖了，江还没江。
2: 哎，这个，那个，这个。
3: 好，那个。

0: अरे गुरुजी, यिनीहरू को अन्त?
1: यिनीहरू नै पाखा पखेर म हजुर जस्तै मान्छेलाई घुमाउने केटाहरू हुन् नि। ठ्याक्कै एक महिना अगाडि माथि भिरबाट पहिरो खसेर सबै पहिरोमा परेर बितेका थिए।

0: ಟೆಲಿಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: आगलागी तथा डडेलो बाट जोगियौं र जोगाऊ चैत वैशाखमा सुखायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ. यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ. सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ. जथाभावी खुल्ला ठाउँमा आगो नबालौ. बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ.
2: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ.
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ.
2: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ.
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ.
2: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ.
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ. सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं.
2: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ.
1: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही.
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा.
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ.
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि. मोबाइल 9826311 र 9826211354.
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन.
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन.
8: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन.
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ. ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्.
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ. लिङ्गको आधारमा कुनै भेदभाव नगरौ.
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही.
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी.
12: हाम्रा सेवाहरू:
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने.
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि.
14: सम्पर्क 9857024344, 9857035227 र 9857073220.
15: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
16: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ. सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ. कहाँ जाने हो कुन्नी?
15: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि. नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न. तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ. हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ. नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही. प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा. मोबाइल 9847077003, 9847066155 र 9847016539. हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ.
17: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
18: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दैछौ क्या
17: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बचेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
19: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
17: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
20: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
21: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
22: सबै मिलाई खुवाऊ
21: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
23: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
24: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
25: लामा सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि
26: हो र होइन होला त्यस्तो त
27: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
26: के भएन मिस
27: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
26: हुन्छ
28: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
29: नेपाल सरकार विज्ञापन बोर्ड
25: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
17: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
25: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
17: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
25: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
17: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
30: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
29: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
28: नेपाल सरकार विज्ञापन बोर्ड
25: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
17: 3 दिन भयो
25: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
17: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
25: आ जेसुकै भन
0: म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जे सुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ, अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
6: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा एघारमा भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ।
5: शान्ति नै किन,
6: कक्षा बाह्रमा 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
5: एसई 2081 18 चार जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
6: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
5: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
6: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 33813, 98573 28735, 98573 35394 र 98472093992।
5: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
7: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
7: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
8: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
7: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउ।
8: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
7: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
7: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
9: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
22: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
31: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
22: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
31: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
22: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
31: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला भयो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय कर्णको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
12: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म, समय 11:30 बजेदेखि 2 बजेसम्म, स्थान आश्रम प्रांगण, अध्यक्ष मैनादेवी भण्डारी।
13: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
14: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
13: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
14: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
13: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
14: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
13: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
15: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
16: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
17: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
18: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
17: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
19: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
20: किन झोक्राउनु भन्छ काका?
21: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
20: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
21: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
22: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
23: होइन पुर्खे बा, किन के भयो र?
24: बाह्र चौरास घुमे खै एक गरेर आउनु।
23: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या? एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
24: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
23: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।
25: सौजी क्युआर भयो है?
26: ए भन्नुहोस् त, मेसेज आएको छैन।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: जिलो तमाकु बडिराममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गए निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
2: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनाऊ
3: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल आगलागी तथा डडेलोबाट जोगियौं र जोगाऊ चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ परालको तौवा भुज लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ कञ्चन गाउँपालिका कञ्चन रूपन्देही
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
7: फोन नम्बर 071-531-641 535-641
8: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
9: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
10: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
9: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
7: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
12: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
7: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
14: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
15: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मडिग्राम रूपन्देही
16: यति बेला मध्याह्नको 12 बज्यो
17: सीधा कुरा प्रश्न विचार
18: उज्यालो रेडियो नेटवर्क
19: अहिले मध्याह्नको 12 बज्यो
20: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
21: राष्ट्रको शान किसान
20: A complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभा बैठक शुरू, नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची। प्रधानमन्त्री उपस्थित नभएसम्म संसदमा अवरोध जारी रहने प्रतिपक्षी दलको अडान कायमै। सार्वजनिक पदाधिकारीको गैर कानूनी सम्पत्ति बारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह, उजुरी दिने व्यक्तिको विवरण गोप्य राखिने। स्वास्थ्य मन्त्रालयद्वारा देशैभरका सरकारी अस्पतालको अतिक्रमित जग्गाको लगत माग, खाली जग्गामा घेराबार गर्न र आवश्यक सुरक्षा गर्न निर्देशन। भारतको उत्तर प्रदेशमा शक्तिशाली आँधीका कारण 56 जनाको ज्यान गयो, राहत तथा उद्धारको काम चल्दै, मृतकको संख्या अझै बढ़न सक्ने। र आईसीसी लीग टू क्रिकेटमा अमेरिकासँगको खेलमा स्कटल्याण्ड ब्याटिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठक चलिरहेको छ। अहिले सांसदहरूले आफ्ना धारणा राखिरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएसम्म संसदमा विरोध जारी राख्ने जनाएको छ। पार्टीका सचेतक निष्कल राईले प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको उपस्थित अनिवार्य हुनुपर्ने र नभए विरोध जारी रहने बताउनु भएको छ। बैठकमा आज प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वार्षिक नीति तथा कार्यक्रम बारे सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुने कार्यसूची छ। संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार वार्षिक नीति कार्यक्रममाथि परेको संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। यस्तै वार्षिक नीति कार्यक्रम पारितका लागि संसद बैठकमा सभामुखले निर्णयार्थ पेश गर्नुहुने सूचीमा उल्लेख छ। त्यही अनुसार अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष 83-84का लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची छ। संसदमा आज पनि प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिने हुनु भएको छ। हिजो प्रतिपक्षी दलहरूको विरोधका कारण आजको बैठकमा प्रधानमन्त्रीले जवाब दिने सम्भावित कार्यसूची तय गरिएको थियो, तर अन्तिम समयमा आएर त्यो स्थगित गरिएको छ। नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाबका लागि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह खोजिरहेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नाराबाजी र अवरोध गरेका थिए। प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रममाथिको प्रस्ताव सदनमा टेबल गर्नुपर्ने विपक्षी दलहरूको माग छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वाभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आयोगले राजनीतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैर कानूनी ढंगले सम्पत्ति आर्जन गरेको आशंका भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफू, परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकाले यस्ता विवरण संकलन गर्न सूचना जारी गरेको छ। आयोगले शंकास्पद व्यक्तिको सम्पत्ति विवरण, सम्पर्क नम्बर तथा ईमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने आयोगले जनाएको छ। यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सहसचिव स्तरसम्मका बहालबाला तथा अवकाश प्राप्त सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। संघीय संसद, पालिकाका मेयर तथा उपमेयर लगायत दायराभित्र पर्ने सबै पदाधिकारीलाई अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न भनिएको छ। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गा, जमीन र भौतिक पूर्वाधार सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ। मन्त्रालयले यसका लागि परिपत्र नै जारी गरेर अतिक्रमण भएको जग्गाको लगत पनि माग गरेको हो। मन्त्रालयले आफ्नो जग्गाको सात सीमाना स्वीकृत नक्सा अनुसार भए नभएको यकिन गरेर जग्गामा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भए नभएको विस्तृत विवरण तयार पार्न भनेको छ। यस्तै अतिक्रमण भएको पाइए सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकी लिखित सूचना जारी गर्न, सूचनाको पालना नभए जिल्ला प्रशासन कार्यालय, पालिका तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाउन, अस्पतालको भगाधिकार पुनः कायम गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ। भविष्यमा पुनः अतिक्रमण हुन नदिन, अतिक्रमण मुक्त गरिएको वा जग्गा खाली जग्गामा घेराबार गर्न र आवश्यक सुरक्षात्मक उपायहरू अपनाउन पनि भनिएको छ। मन्त्रालयले जग्गा सम्बन्धी लालपूर्जा र श्रेष्ठ अध्यावधि गरी मालपोत तथा नापी कार्यालयहरूबाट प्रमाणित अभिलेख सुरक्षित राख्न पनि भनेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मनास्लो हिमाल आरोहणको 70 वर्ष पूरा 3643 जनाले आरोहण गरे, मुस्ताङको लोमानथाकमा पर्यटकीय चहलपहल बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौं।
1: ग्यास सिलिण्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास सुहावट भएको छ कि छैन ख्याल गरौं।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
1: जोखिममा रहेको

0: नेशनल लाइफ इंश्योरेंस कंपनी लाजिमपाट काठमांडू।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रतिनिधि सभामा नीति तथा कार्यक्रममार्थी अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची, प्रधानमन्त्री उपस्थित नभएसम्म संसदमा विरोध जारी रहने प्रतिपक्षी दलको अडान कायमै, गैर कानूनी सम्पत्ति बारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव 300 रूपियाँले र चाँदीको भाव 35 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव प्रति तोला 3,02,500 रूपियाँमा कायम भएको छ भने चाँदी 5,745 रूपियाँमा कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन 4,700 र चाँदी 87 रूपियाँ अमेरिकी डलरमा कारोबार भइरहेको छ। मनास्लु हिमाल आरोहणको 70 वर्ष पूरा भएको छ। विश्वको 8 र नेपालको 7 यो हिमाल यस अवधिमा 3,643 आरोहीले आरोहण गरेका छन्। प्रथम पटक सन 1956 मे 9 जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले 8,163 मिटर अग्लो मनास्लुमा मानव स्पर्श गर्न सफल हुनुभएको थियो। सन 1973 अप्रेल 22 भयो पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ। मनास्लु हिमाल आरोहण गर्न थालेको 70 वर्ष पुगेको अवसरमा हालै गोर्खा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ। यस्तै उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिका 5 लोमानथाङका होटलहरू विदेशी पर्यटकले भरिभरा भएका छन्। हिजोदेखि शुरू भएको ऐतिहासिक तथा धार्मिक पर्व तीजी अवलोकनका लागि गएका विदेशी पर्यटकको उपस्थितिले लोमानथाङ बजारका झण्डै 3 दर्जन बढ़ी होटलहरू पर्यटकले भरिभरा भएका हुन्। तीजी अवलोकन गर्न हिजो 307 जना विदेशी पर्यटक गएका अन्नपूर्ण लोमानथाङ संरक्षण आयोजना एक एपले जनाएको छ। अब विदेशको खबर। भारतको उत्तर प्रदेशमा गैराती आएको ठूलो आँधी र वर्षाका कारण 56 जनाको ज्यान गएको छ भने दर्जनौं मानिस घाइते भएका छन्। भारतीय संचार माध्यमका अनुसार सबैभन्दा बढ़ी क्षति प्रयागराज, भदौही र मिर्जापुर जिल्लामा भएको छ। प्रति घण्टा तीव्र गतिको हावाहुरीका कारण सयौं रूखहरू उखालिएका छन्, बिजुलीका पोलहरू ढलेका छन् भने कच्ची घरहरू भत्किएका छन्। धेरैको ज्यान घरको पर्खाल भत्केर वा रूखले च्यापिएर गएको हो। आधीका कारण मानिसका साथै पशुचरामा पनि ठूलो क्षति भएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले तत्काल आर्थिक सहायता रकम उपलब्ध गराउन र घाइतेहरूको निशुल्क उपचार गर्न जिल्ला प्रशासनहरूलाई कड़ा निर्देशन समेत दिनुभएको खबरमा उल्लेख छ। आधीका कारण धेरै ठाउँमा विद्युत सेवा अवरूद्ध भएको छ, राहत तथा उद्धारको काम चलिरहेको छ, मृतकको संख्या अझै बढ़न सक्ने आशंका गरिएको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा अमेरिकासँगको खेलमा स्कटल्याण्डले अहिले ब्याटिङ गरिरहेको छ। किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरिरहेको स्कटल्याण्डले ताजा अवस्थामा 23 ओभर 5 बलको खेल सकिँदा 2 विकेट गुमाएर 124 रन बनाएको छ। किर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलाको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल अस्ति स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। नेपालले आफ्नो दोस्रो खेलमा आउँदो आइतबार जेठ 2 गते अमेरिकासँग, तेस्रो खेल जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेल जेठ 8 गते फेरि अमेरिकासँग खेल्नेछ। लीग टू अंक तालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 24 खेलमा 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 29 खेलमा 36 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठक शुरू। नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची। प्रधानमन्त्री उपस्थित नभएसम्म संसद अवरोध जारी राख्ने प्रतिपक्षीको अडान कायमै। सार्वजनिक पदाधिकारीको गैर कानूनी सम्पत्ति बारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह। उजुरी दिने व्यक्तिको विवरण गोप्य राखिने। स्वास्थ्य मन्त्रालयद्वारा देशभरका सरकारी अस्पतालको अतिक्रमित जग्गाको लगत माग खाली जग्गामा घेरबार गर्न र आवश्यक सुरक्षा गर्न निर्देशन। भारतको उत्तर प्रदेशमा शक्तिशाली आँधीका कारण 56 जनाको ज्यान गयो, राहत तथा उद्धारको काम चल्दै मृतकको संख्या अझै बढ़न सक्ने। र आईसीसी लीग टू क्रिकेटमा अमेरिकासँगको खेलमा स्कटल्याण्ड ब्याटिङ गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नस्तहौं।
1: एसी को नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमूना माध्यमिक विद्यालयमा।
2: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ।
1: शान्ति नै किन?
2: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
1: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
2: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
1: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
2: थप जानकारीका लागि शान्ति नमूना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 9857033813, 9857028735, 9857035394 र 9472093992।
1: शान्ति नमूना, भविष्य निर्माणको विश्वसनीय आधार।
3: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
3: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो।

0: कैसे घुलनु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460
2: दिलकुमारी आज त काम गर्ने जागरै छैन
3: हो भाई आज मलाई पनि काम गर्ने जागरै छैन
4: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
3: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
6: लैङ्गिक हिंसा अन्त्य गरौ हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश
7: शरीर फुलेर जागृता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाथो नगर
8: पहिला मलाई रिसर्च लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोच्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ
9: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857-59934 लाइन्स सुक नारायणगढ चितवन मोबाइल 9855-50-50934
10: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ ग्यासको गन्ध आए व्यवस्था नगरौ सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ चुरुट तमाखु छिलिम सुल्पा नखाऊ खाएमा आगो राम्ररी निभाऊ बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल
11: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855-40-934 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौ प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो तर पनि रोग 20 को भएन
7: शरीर फुलेर जागृता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्
11: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो
7: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ, हेर्नुहोस् जमा नै फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
0: बिनिसरा मसरङ्गी गाडीपट्टि 10 सिताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नच चल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति हिँड्नु सक्ने भएछु।
12: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
0: अब त म त बचेँ भनेको छ नि। म
12: सुँगै सुँगै रामराजीपुर कल्याणपुर भन्छ न तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानि, यहाँबाट झस्का हानि र नि पटाउने गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, यहाँ घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे, लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता, नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
9: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
14: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ,
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
14: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
14: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
15: माया र सद्भावले मात्र बाल बालिकालाई बनाउन सकिन्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
4: होइन श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
16: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ, मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
4: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
16: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि, त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
4: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने, अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु
16: दिनु परेर भाइ? त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
5: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
17: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
18: मानसिक समस्याबाट बच्ने उपायहरू।
19: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
18: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
19: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
18: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
19: असल साथीहरूसँग मात्रै संगत गरौं।
18: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
19: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
18: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: किन झोक्राउनु भन्छ काका?
22: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
21: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
22: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
23: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98570-21757 र 98472-28।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाई, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
1: सौजी क्युआर भयो है?
3: ए, बगाउनुस् त, मेसेज आएको छैन। घरी एसएमएस

0: यति बेला दिउँसोको एक बज्यो।
1: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
2: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
1: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
1: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
1: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
2: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
1: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
2: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
1: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
2: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
3: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
6: ओमिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
8: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
6: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
9: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित है?
10: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाँकी, सासु सालको मेसो खोज्दैछौ क्या?
9: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
11: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भनिदिउँ त नानी।
9: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
12: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
13: सबै मिलाई खुवाऊ।
12: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
14: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
15: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
16: ए सी
13: एसएलसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
16: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
13: शान्ति नै किन?
16: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
13: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
16: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
13: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
16: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 98573 98573 र 98472093992।
13: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
17: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
18: ए ल ल लिनुहोस् भाइ।
17: अनि दाई कति भयो पैसा?
18: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने

0: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
1: ए दिल कुमारी आज त काम गर्ने जागरै छैन
2: हो भाई आज मलाई पनि काम गर्ने जागरै छैन
3: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
2: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
0: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट
6: हाम्रा सेवाहरू
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको
8: सम्पर्क 9857024344 9857035227 र 9857073220
9: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
10: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दै छौ क्या
9: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
11: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भनिदिउँ त नानी
9: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
12: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
13: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
14: सबै मिलाइ खुवाऊ
13: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
16: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खैदाई दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: आग लागी हुन नदिन सधैं सनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं। ग्यासको गन्ध आए व्यवस्था नगरौं। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
2: डेंगू से बचे की खंती मच्छर के काटे से बचा भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
3: अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल।
4: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैना देवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधिय पण्डको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू कर्मचारीहरू संघ संस्थाहरू सम्पूर्ण धर्म प्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म। समय 11:30 बजेदेखि 2 बजेसम्म। स्थान आश्रम प्रांगण। अध्यक्ष मैना देवी भण्डारी।
6: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
7: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
8: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
11: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
10: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: रौनक घर र मन दुवै रङ्गीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
13: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
6: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
13: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
14: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
6: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
15: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
16: खुसीको खबर
17: होइन, के खुसीको खबर हो दाजु?
16: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
17: हो र?
16: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।

0: फोन पॉइंटसँग सधैँ रिवार्डेड।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनाऊ।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल। आगलागी तथा डडेलोबाट जोगियौं र जोगाऊ।
3: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
2: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
3: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
2: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
3: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
2: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
3: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
2: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
3: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
2: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
3: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
4: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
9: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
8: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं।
9: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं।
8: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
9: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
8: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
9: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
10: यति बेला दिउँसोको 2 बजे।
11: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
13: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
12: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
13: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
11: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
14: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
15: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली,
16: हाम्रा सेवाहरू
15: जनरल फिजिसियन,
16: स्त्री तथा प्रसुति,
15: बाल रोग,
16: छाला तथा यौन रोग,
15: हार जोड्ने नसा तथा बाथ रोग,
16: टाउको तथा मनोरोग,
15: नाक कान घाँटी,
16: जनरल सर्जरी,
15: भिडियो एक्सरे,
16: डिजिटल एक्सरे,
15: ईसीजी,
16: डेन्टल तथा प्याथोलोजी,
15: फिजियोथेरापी
16: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
17: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म समूहको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
18: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
19: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
20: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
21: 98-570-21-835
22: पीतो शांति को मुहान लुम्बिनी शांति को आवाज।

0: सुसारको मेसो खोज्दै छौ क्या?
1: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
2: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
1: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ।
3: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
6: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
7: एसी को नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
8: नेपालकै उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
7: शान्ति नै किन?
8: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
7: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
8: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
7: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
8: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 3813, 98573 28735, 98573 35394 र 98472093992।
7: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
9: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
10: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौ।
9: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
10: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
9: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पुरा गराऊ।
10: 6 महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ।
9: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
10: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
9: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
11: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसले कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855509934।
0: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्व शान्तिको मूल

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 9850509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9852409034। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतार भयो, तर पनि रोग 20 19 भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने, डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
4: खुसी। म त अहिले
3: अब त म त बच्यो भनेको छ नि। म
4: सुमाया सुधार, रामराजीपुर कल्याणपुर भन्छ न, पितरमाडी। मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानि, यहाँबाट झस्का हानि र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै, कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9850509034।

0: Arga Khanti OPC Cement. Desh ko Cement.
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिलै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98570 21 757 र 98472 96 228
4: खुसीको खबर
5: होइन के खुसीको खबर हो दाजु
4: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
5: हो र
4: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-533-823

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथल्याबको ठिक पछाडि। मोबाइल 9806 3311 र 9806 21 354।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पट इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
5: फोन नम्बर 0175316041 5356041।
6: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
11: हाम्रा सेवाहरू
10: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
10: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
10: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
12: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
13: सम्पर्क 9857024344, 9857035227 र 9857073220।

0: मोमिन भाई कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
1: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
0: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
2: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
3: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, स्यासु सालको मेसो खोज्दै छौ क्या?
2: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बचेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी?
2: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
5: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
6: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
7: सबै मिलाई खुवाऊ।
6: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
8: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पुसिलो खाना खुवाऊ।
9: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
10: यति बेला दिउँसोको 3 बजे हो।
11: ठाकुरा प्रश्न विचार
12: उज्यालो रेडियो नेटवर्क, अहिले दिउँसोको 3 बज्यो।
13: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
14: राष्ट्रको शान किसान।
13: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संघीय संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चल्दै नीति तथा कार्यक्रममा दिशाहीन र अस्वस्थ रहेको एमालेका सांसदहरूको टिप्पणी। जेठ महिनाका लागि बैंकको ब्याज दर थप घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। बहुमूल्य जड़ीबुटी यार्छा गुम्मा संकलनको सीजन शुरू, तापक्रम वृद्धिसँगै यार्छा गुम्माको उत्पादन निरन्तर घट्दो। इरानसँग युद्धका बीच गोप्य रूपमा यूएई भ्रमण गरेको नेतान्याहुको दावी, खाड़ी क्षेत्रमा नयाँ बहस। र आईसीसी लीग टू क्रिकेटमा अमेरिका स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याउँदै भारतीय क्रिकेटर कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बने। नेपाल खबरमा अब पूरा खबर। संघीय संसदको दुवै सदनमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। राष्ट्रिय सभामा हिजोदेखि नै छलफल शुरू भएको हो। प्रतिनिधि सभामा भने प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरेपछि संसद अवरूद्ध हुँदा छलफल शुरू हुन सकेको थिएन। नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव भने दुवै सदनमा अर्थमन्त्री स्वर्णिम वाग्लेले हिजै पेश गर्नुभएको हो। छलफलमा उठेका प्रश्नको जवाफ पनि आज अर्थमन्त्री वाग्लेले नै दिनुहुने कार्यसूची रहेको छ। प्रतिनिधि सभाको छलफलमा एमालेका सांसदहरूले नीति तथा कार्यक्रममा जन अपेक्षा अनुसार आउन नसकेको बताएका छन्। एमाले सांसद सुहाङ नेवाङले सरकारले नागरिकको भरोसा, अपेक्षा र प्रश्नको जगमा उभिएर नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकिर गर्नुभयो। एमाले प्रमुख सचेतक एन महरले सरकारकै प्रधानमन्त्री र मन्त्रीहरू नीति तथा कार्यक्रमप्रति उदासीन देखिएको आरोप लगाउनुभयो। एमाले सांसद क्षितिज थेबेले सरकारको नीति तथा कार्यक्रमले देशलाई स्पष्ट वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन नसकेको टिप्पणी गर्नुभयो। यसैबीच नेपाली कांग्रेसले दुई तिहाई संख्याको आडमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ। प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री संसदप्रति जिम्मेवार नभएको आरोप लगाउनु भएको हो। प्रधानमन्त्री संसदबाट केही सय मिटर दूरीमै रहेको कार्यालयमा उपस्थित हुँदाहुँदै पनि नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित हुनु दुःखद भएको उहाँको भनाइ छ। वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर 4% बढ़ाएर 4.05% पुर्याएको छ भने 7 घटाएका र 12 स्थिर रहेका छन्। वैशाखमा औसत 4.4% रहेकोमा जेठमा औसत ब्याजदर 4.3% झरेको छ। जेठमा सबैभन्दा बढ़ी राष्ट्रिय वाणिज्य बैंकको 4.75% र सबैभन्दा कम कुमारी बैंकको 3.96% ब्याजदर रहेको छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएकाले ब्याजदर घटेको हो। अहिले बैंकहरूसँग झण्डै 12 खर्ब भन्दा बढ़ी कर्जा दिन मिल्ने रकम छ। कर्जा प्रवाह कमजोर रहेकाले बैंकहरू 2.50% -3% ब्याजदरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग 79.59 खर्ब रूपियाँ निक्षेप रहेकोमा 58.77 खर्ब रूपियाँ मात्रै कर्जा लगानी भएको छ। निर्माण व्यवसायहरूले सरकारी पूर्वाधार आयोजना निर्माणको मूल्य समायोजन गर्न माग गर्दै दबावमूलक कार्यक्रम शुरू गरेका छन्। आन्दोलनको कार्यक्रम अन्तर्गत उनीहरूले आज सड़क विभाग र ऊर्जा जलस्रोत तथा सिंचाई विभागमा धरना दिएका हुन्। त्यसअघि उनीहरूले महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाएका छन्। निर्माण उद्योगमा प्रयोग हुने इन्धन, बिटुमिन र विविध अन्य निर्माण सामग्रीको 2 गुणा बढ़ी मूल्य बढ़ेको कारण समायोजन गर्नुपर्ने उनीहरूको माग छ। बहुमूल्य जड़ीबुटी यार्छा गुम्मा संकलनको सीजन शुरू भएको छ। मनाङमा वैशाखको मध्यदेखि नै संकलन भइरहेको छ भने डोलपाका पाटनमा जेठ 10 गते र मुगुमा जेठ 13 गतेदेखि खुल्ला हुनेछन्। पालिकाहरूले आपसमा समन्वय गरी संकलनको अनुमति दिने गरेका छन्। तर हिमाली जिल्लाको प्रमुख आयस्रोत मान्ने यार्छा गुम्माको उत्पादन वर्षेनी घट्दै गएको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र इकाई एक्यापका अनुसार आर्थिक वर्ष 2078-79 107 किलोभन्दा बढ़ी संकलन भई 32 लाख बढ़ी राजस्व उठेकोमा आर्थिक वर्ष 2081-82 घटेर 51 किलोमा सीमित भएको छ। 5 वर्षमै उत्पादन र आमदानी दुवै झण्डै आधाले घटेको छ। मनाङका राज गुरूङ पहिला केही घण्टामै दर्जनौ संख्यामा भेटिने यार्छा गुम्मा अहिले दिनभर खोज्दा 3-4 पनि पाउन मुस्किल हुने बताउनुहुन्छ। एक्यापका प्रमुख डक बहादुर भुजेलका अनुसार तापक्रम वृद्धि, हिमपातमा कमी र वर्षाको अनियमितताले यसको प्राकृतिक चक्र प्रभावित बनेको छ। उत्पादन गर्दा हिमाली भेगका हजारौं परिवारको आर्थिक जीवन कठिन बन्दै गएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौ।
1: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा अर्थात लाल पूर्जा वितरण नगरेसम्म

0: बेईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कार्यवाही गर्ने गराउने प्रयोजनका लागि आज नेपाल फिर्ता ल्याएको प्रहरीले जनाएको छ। लाहुतीले आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै पीड़ितहरूलाई विभिन्न मितिमा 11,61,000 रूपियाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भएका थिए। अब विदेश खबर। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको युद्धका क्रममा गोप्य रूपमा संयुक्त अरब इमिरेट्स यूएईको भ्रमण गरेको दावी सार्वजनिक भएपछि मध्यपूर्वको कूटनीतिक समीकरण फेरि चर्चामा आएको छ। इजरायली प्रधानमन्त्री कार्यालयको विज्ञप्ति अनुसार नेतन्याहुले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल न्यानसँग भेटवार्ता गर्नुभएको थियो, तर यूएईले दावी अस्वीकार गरेको छ। यूएईको सरकारी समाचार संस्था डब्ल्यूएएमले कुनै पनि गोप्य भ्रमण वा गैर औपचारिक वार्ता भएको दावीलाई गलत ठहर्याएको छ। गएको हप्ता मात्र नेतन्याहुले इरानी आक्रमणको निन्दा गर्दै यूएईका राष्ट्रपतिलाई फोन गरेको समाचार सार्वजनिक भएको थियो। सन् 2020 अब्राहम सम्झौतापछि यूएई र इजरायल बीच सुरक्षा, व्यापार र प्रविधि क्षेत्रमा सहकार्य बढ़दै गएको छ। इरानले भने यो सम्झौता प्रति शुरूदेखि नै आपत्ति जनाउँदै इजरायलले यूएईमा सैन्य तथा गुप्तचर उपस्थिति विस्तार गरेको आरोप लगाउँदै आएको छ। युद्धको संवेदनशील अवस्थाबीच नेतन्याहुको कथित गोप्य भ्रमण सार्वजनिक हुनु क्षेत्रीय राजनीतिमा नयाँ बहसको विषय बनेको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 322 रनको लक्ष्य दिएको छ। कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रन बनायो। स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले ताजा अवस्थामा 7 ओभर 5 बलको खेल सकिँदा 1 विकेट गुमाएर 52 रन बनाएको छ। कीर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलाको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल अस्ति स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। नेपालले आफ्नो दोस्रो खेलमा आउँदो आइतबार जेठ 2 गते अमेरिकासँग, तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते फेरि अमेरिकासँग खेल्नेछ। लीग टू अंक तालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 24 खेलमा 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 29 खेलमा 36 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। र भारतीय ब्याटर विराट कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बनेका छन्। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गए राति कोलकाता नाइट राइडर्सको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरूका खेलाड़ी कोहलीले नट आउट 105 रन बनाउँदै एक कृतिमान बनाएका हुन्। 37 वर्षका कोहलीले 409 पारीमा 14,000 रन बनाएका हुन्। उनले वेस्ट इण्डिजका पूर्व क्रिकेटर क्रिस गेलको कृतिमान तोडे। गेलले 423 पारीमा 14,000 रन पूरा गरेका थिए। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबर अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संघीय संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चल्दै नीति तथा कार्यक्रम दिशाहीन र अस्वस्थ रहेको एमालेका सांसदहरूको टिप्पणी। जेठ महिनाका लागि बैंकको ब्याजदर घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। बहुमूल्य जड़ीबुटी यार्सगुमा संकलनको सीजन शुरू, तापक्रम वृद्धिसँगै यार्सगुमाको उत्पादन निरन्तर घट्दो। इरानसँग युद्धका बीच गोप्य रूपमा यूएई भ्रमण गरेका इजरायली प्रधानमन्त्री नेतन्याहुको दावी, खाड़ी क्षेत्रमा नयाँ बहस। र आईसीसी लीग टू क्रिकेटमा अमेरिका स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याउँदै भारतीय क्रिकेटर कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बने।
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181। वेबसाइट झुले.com.np।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं।

0: 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
4: सबैका लागि दृष्टि सबैका लागि दृष्टि।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैत महिनासम्ममा 176,291 जनालाई स्वास्थ्य सेवा दिएको छ, जसमा 73,504 जनाले ओपीडी सेवा प्राप्त गरेका छन्। सेवा गरेको संख्या वर्षेनी उल्लेख्य रूपमा बढ़दै गएको छ। आर्थिक वर्ष 2080-81 124,000 र आर्थिक वर्ष 81-82 194,000 जनाले सेवा लिएका थिए। यस वर्ष झण्डै 2,40,000 जनाले सेवा लिने महानगरको अनुमान छ। कार्यवाहक मेयर सुनिता डंगोलले स्वास्थ्य विभागलाई उपचारात्मक प्रवर्धनात्मक निदानात्मक र पुनर्स्थापनात्मक सेवाको सन्तुलन कायम गर्न निर्देशन दिनुभएको छ। महानगरपालिकाले कुल बजेटको 3.9% अर्थात 97,99,82,000 रूपियाँ स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको छ। विश्वमै दुर्लभ मानिएको नेपालकै पहिलो र 400 वर्ष पुरानो लिच्छवीकालीन चट्टान अभिलेख यतिखेर संरक्षणको पर्खाइमा रहेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर 9 ताथलीमा रहेको हलहल गाउँ र गाउँको भीर पाखा एवं खेतको डिलमा यत्रतत्र अवस्थामा फरक फरक 15 ऐतिहासिक चट्टान अभिलेख 2067 सालको पुसमा भेटिएको थियो। अन्वेषणकर्ता संस्कृतिविद एवं इतिहासविद डाक्टर पुरूषोत्तम लोचन श्रेष्ठले यी फरक फरक अभिलेखहरू पत्ता लगाउनु भएको, नेपाल सम्बत 745 देखि 835 सम्मका चट्टान अभिलेखको महत्व थाहा पाएपछि यसको दिगो संरक्षण गर्नुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन्। अखिल नेपाल सुकुम्बासी संघ र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौँको माइती घर मण्डलामा खबरदारी कार्यक्रम आयोजन गरेका छन्। सुकुम्बासी बस्तीहरूमा बिना विकल्प डोजर चलाएको र राज्यले सुकुम्बासीमाथि दमन गरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले सुकुम्बासीका मुद्दालाई सम्बोधन गर्नुको साटो सरकार र स्थानीय प्रशासनले बल गरेर उनीहरूलाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला अर्थात सरोज विजय हुनुभएको छ। पोखरामा सम्पन्न 7 राष्ट्रिय महाधिवेशनबाट सिटौला अध्यक्ष बन्नुभएको हो। वैशाख 27 गतेदेखि शुरू भएको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हिजो सम्पन्न मतदानमा सिटौलाले 1030 मत प्राप्त गर्दा उहाँका प्रत्याशी हरिशरण केसीले 464 मत प्राप्त गर्नुभयो। र ललितपुर महानगरपालिका वडा नम्बर 28 हरिसिद्धी नयाँ बाटोबाट लागू औषध सहित 3 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा त्यही बस्ने 28 वर्षका रोहन पाण्डे, सुनसरीका 31 वर्षका गौतम शर्मा र चितवन घर भई ललितपुर महानगरपालिका 23 हात्तीवन बस्ने 43 वर्षका अनिल कुमार रहेका छन्। प्रहरी वृत्त सातो बाटोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जेठ महिनाका लागि बैंकहरूको ब्याज दर घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। काठमाडौँ महानगरको स्वास्थ्य प्रवर्धन केन्द्रबाट 176,000 भन्दा धेरैलाई सेवा प्रदान, सेवा लिनेको संख्या वर्षेनी बढ्दै। र भक्तपुरको ताथलीमा रहेको 400 वर्ष पुरानो चट्टान अभिलेख संरक्षणको पर्खाइमा। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सबै जाति सबै भाषा सबै संस्कृतिमा आफ्नै पहिचान
1: सूचना मनोरञ्जन अनि शान्ति सन्देशको लागि उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो
2: रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज
1: शान्तिको आवाज।

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो 10 किटोजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भयो
6: सेवा अब म व्यस्तरी खुसी म त अहिले
5: अब त म त बसेँ भनेछ नि म
7: रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेस्तरी भतते पोल्ने दुख्ने बेस्तरी पटाउने सुतेको सुते हो नि सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहान बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
9: साप के काटे में ध्यान देवे वाला बात साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
10: अनुरोध आगन लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
11: हार्दिक निमन्त्रणा हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय पण्डको जीवनी कवितालाई सत्सङ्ग प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू कर्मचारीहरू संघ संस्थाहरू सम्पूर्ण धर्म प्रेमी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म समय 11:30 बजेदेखि 2 बजेसम्म स्थान आश्रम प्रांगण अध्यक्ष मैनादेवी भण्डारी
12: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
13: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
12: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
13: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
12: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
13: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
12: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: वर्जल घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीद मा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर शॉट मा पाउनुहोस् 100 स्क्वायर फीट को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470-24870।
6: किन झोक्राउनु भन्छ काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
7: ए बुद्ध फाइबर, कानछोली पनि त्यही भन्थ्यो।
8: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98570-21757 र 98472-96228।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
12: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा 2 पटक 6-6 महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
13: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
14: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही,
12: फोन नम्बर 071560-205।

0: नानी खाना खाना आऊ
1: लाउ दिनुस
0: हात धोयौ
1: धोइसके बाबा
0: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
2: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
0: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ
3: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
4: नेपाल सरकार विज्ञापनको
5: यति बेला दिउँसोको 4 बजे
6: उत्सवको पर्व
7: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
6: एसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
7: कृषि विकास ब्याङ्कको गल्ली भिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
6: फोन नम्बर 071-542-6999 541-6999
8: खुसीको खबर
9: होइन के खुसीको खबर हो दाजु
8: अरे भाइ लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
9: हो र
8: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-533-823
9: सौजी क्युआर भयो
10: है ए बगनुस् त मेसेज आएको छैन घरी एसएमएस

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: जिलो तमाकु मणिग्राम में सुविधा संपन्न हाईटेक ल्याब सबै खाले स्वास्थ्य संबंधी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
2: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
3: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
4: शान्तिको आवाज रेडियो लुम्बिनी.

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
4: आग लागि तथा डडेलोबाट जोगिउ र जोगाउ।
5: चैत वैशाखमा सुक्खायाम।

0: जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं। चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं। डढेलु विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ। कहीँ कतै आगलागीका घटना भए वा वनमा डढेलु लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डढेलो नियन्त्रण गरौं। आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
2: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गीलागीमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
2: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9826311 र 9826211354।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पट इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
7: फोन नम्बर 0175136041 0175136041।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
1: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
13: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
12: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
13: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र?
11: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
14: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
12: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
7: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
12: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
7: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा

0: आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
1: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
2: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभ पेट्रोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
0: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देही
2: फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
4: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही
5: नमस्कार हो नमस्कार नाई यी बुढौती मे बुढा बुढी का बात कही जाता अका होई डाक्टर नी बहिनी बड़की पतोहिया दुई जीव के भइल बाई ओकरे देख रेख के जोगाड़ खोजल जात बा आहा ई होखे ना तरीका सास ससुर के हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई होई जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कैल जाला तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही
6: देखा पाथर खोजत के भगवाने मिले जैसन हो गई और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता देता
5: ठीक बात सुनल जाए रेडियो में लगातार बाजत बा
7: गोस मछली अंडा सबसे बढ़िया बा गोस मछली अंडा सबसे बढ़िया बा
5: फल फूल और साग पात बच्चा के खाना साथ साथ
6: सब मिल के खियावल जाए
5: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए बच्चा चालाक और निरोगी बनावल जाए हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली
6: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेची दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जवा बेची देवल जाए
5: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिहे के चाही खास करके हाथ सफा रख खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही बुझलू ने
6: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश
8: नमस्ते आई नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
9: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
8: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
10: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
8: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
11: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
12: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
13: सबै मिलाई खुवाऊ
12: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दूधको साथै अंडा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए। तपाईले नि
13: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
14: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
15: एसी को नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
16: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ।
15: शान्ति नै किन?
16: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
15: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
16: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
15: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
16: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 3813, 98573 2875, 98573 3394 र 98472093992।
15: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
17: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा पिसाजन्ने फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
18: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
19: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
20: ए ल ल लिनुहोस् भाइ।
19: अनि दाई कति भयो पैसा?
20: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
21: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
18: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
22: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
23: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
22: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
23: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
22: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
23: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
22: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
23: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
22: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
18: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
2: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
3: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
2: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
3: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
4: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
5: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: खुशी को खबर, खुशी को खबर, खुशी को खबर।
1: होइना, के खुशी को खबर हो दाजु?
0: अरे भाई, लुम्बिनी नेत्रालय भैरुवा को विशिष्टीकृत सेवाहरू अब बुटोल शाखा में संचालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एंड कॉन्टैक्ट लेंस क्लिनिक दैनिक, भेट्रियो रेटिना एंड टॉपिकल फेको सर्जरी प्रत्येक बिहीबार, कर्निया नानी प्रत्यारोपण एंड टॉपिकल फेको सर्जरी प्रत्येक शुक्रवार, जलबिंदु विशेषज्ञ क्लिनिक महीना को पहिलो र तेस्रो शनिवार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नंबर 071-535-823।
3: मरेको के हो?
4: हेर त, रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
3: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: बाबा, मलाई आज स्कूल जाने मन छैन, आज जाँदिन नि है।
8: लो, किन नि? के भयो, सन्चो भएन?
7: होइन, यतिकै जानै मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: होइन पुर्खे बा, किन, के
11: भयो?
10: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खेबा, फेरि दौडिँदै कता हो?
11: ए, क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
10: सम्पर्क क्रिम्सन अस्पताल, त्रियोत्तमा छ मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।
12: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
13: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
12: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान, भीम आभूषण गहना गृह,
14: तिलोत्तमा 5, मणिग्राम रूपन्देही।
13: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
15: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98472-882 र 98472-2470।

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
2: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
1: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छ। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: यति बेला साँझको 5 बज्यो।
8: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
9: नेपालकै उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभर सेयरमा समेत भर्ना खुलेको छ।
8: शान्ति नै किन?
9: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
8: एसई 2081 18 GPA सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
9: डीएचएम मा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
8: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
9: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573-33813, 98573-28735, 98573-35394 र 98472-93092।
8: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।

नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। लाल पूर्जा वितरण नगर्दासम्म सुकुम्बासीलाई मासिक 15,000 घर भाड़ा दिने सरकारको तयारी। होल्डिङ सेन्टरमा रहेकाहरूको स्क्रीनिङ जारी। सार्वजनिक पदाधिकारीको गैर कानूनी सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने। संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर। समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिने। विपक्षी 3 दलद्वारा संघीय संसदमा अध्यादेश अस्वीकृतिको सूचना दर्ता। कक्षा 1 भर्ना भएका 44% विद्यार्थी मात्र कक्षा 10 पुग्ने गरेको तथ्याङ्क। अझै केही दिन देशका सबैजसो ठाउँमा वर्षा र बन्दी कायमै रहने। जेठ महिनाका लागि बैंकको ब्याज दर घट्यो। भारतद्वारा चिनी निर्यातमा अस्थायी प्रतिबन्ध। प्रतिबन्धले नेपालमा खासै असर नपर्ने अध्यक्ष अग्रवालको दावी। पछिल्लो समयमा समानताका लागि जातीय अन्तर्गुलन अभियान सञ्चालन। प्यारामाउन्ट बोर्डिङ स्कूलद्वारा एसईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित। राममणि बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता तथा पेशागत बैंकिङ अभिमुखीकरण सम्पन्न। र खेल संघहरूलाई 15 असारभित्र नवीकरण गर्न राष्ट्रिय खेलकुद परिषदको सूचना। नगरे खारेजीको चेतावनी। अब खबर विस्तारमा। सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाण पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ घरबाट उपलब्ध गराउने तयारी गरेको छ। आज प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यो जानकारी गराएका हुन्। समिति सभापति हरि ढकालले शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेश गर्दै उक्त योजनाबारे जानकारी गराएका छन्। हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रीनिङ भइरहेको र सो प्रक्रिया सकिए लगत्तै फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गरिने सरकारको लक्ष्य छ। शहरी विकास मन्त्रालयले यस प्रयोजनका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको समितिलाई जानकारी गराएको छ। यसका साथै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाका लागि विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाको पोषणका लागि उचित प्रबन्ध मिलाइएको सरकारी पक्षको दावी छ। सरकारले प्रस्तुत गरेको विवरण र कार्य प्रगतिको वस्तुस्थितिको यथार्थ बुझ्न संसदीय समितिले स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वाभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आयोगले राजनैतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैर कानूनी ढंगले सम्पत्ति आर्जन गरेको आशंका भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफू परिवार आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकाले त्यस्ता विवरण संकलन गर्न सूचना जारी गरिएको हो। आयोगले शंकास्पद व्यक्तिको सम्पत्ति सम्बन्धी विवरण, सम्पर्क नम्बर तथा इमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने आयोगले स्पष्ट पारेको छ। आयोगले सकेसम्म कार्यालयमै उपस्थित भएर सूचना दिन आग्रह गरे पनि उपस्थित हुन नसक्नेले हुलाक वा इमेल मार्फत पनि उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ। यद्यपि त्यस्ता उजुरीमा नाम, ठेगाना र सम्पर्क नम्बर खुलाउनु पर्नेछ। यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सहसचिव स्तरसम्मका बालवाला तथा अवकाश प्राप्त सार्वजनिक पदाधिकारीलाई 1 महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। संघीय सांसद, पालिकाका प्रमुख तथा उपप्रमुख लगायत दायराभित्र पर्ने सबै पदाधिकारीलाई अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न भनिएको आयोगले जनाएको छ। सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ।

त्यसै गरी महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यालय भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। विपक्षी दलहरूले संघीय सचिवालयमा अध्यादेश अस्वीकृतिको सूचना दर्ता गराएका छन्। नेकपा एमाले सरकारले जारी गरेका 8 अध्यादेश निष्क्रिय बनाउनु पर्ने भन्दै अस्वीकारको सूचना दर्ता गराएको छ। यस्तै नेपाली कांग्रेसले संवैधानिक परिषद र केहल नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना दर्ता गराएको छ। यस्तै नेकपाले केही नेपाल ऐन, संवैधानिक परिषद, विश्वविद्यालय र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश अस्वीकार होस् भनेर सूचना दर्ता गराएको संसद सचिवालयले जनाएको छ। यसअघि संसद अधिवेशन नरहेका बेला सरकारले विभिन्न 8 अध्यादेश ल्याएको थियो। ती अध्यादेशहरू संघीय संसद अन्तर्गतको दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भइसकेका छन्। विपक्षीहरूले राखेको अध्यादेश अस्वीकारको प्रस्ताव अस्वीकृत भएमा मात्रै सरकारले अध्यादेशले व्यवस्था गर्न ल्याएका प्रावधान प्रतिस्थापन विधेयकबाट पारित गर्ने बाटो खुल्छ। संघीय संसदका कुनै एक सदनले मात्रै विपक्षीको प्रस्ताव पारित गरे अध्यादेश त्यहीबाट निष्क्रिय हुने संवैधानिक व्यवस्था छ। प्रतिनिधि सभामा सत्तारूढ़ दल राष्ट्रपाको झण्डै 2/3 निकट समर्थन रहेकाले विपक्षी दलहरूले राखेको प्रस्ताव पारित हुने सम्भावना छैन। तर राष्ट्रिय सभामा सरकारको प्रतिनिधित्व नभएकाले दलहरू मिलेमा अध्यादेश अस्वीकृत हुने सम्भावना छ। कक्षा 1 भर्ना भएका विद्यार्थी 10 कक्षासम्म पुग्दा 44% मात्र अध्ययनलाई निरन्तरता दिने गरेको पाइएको छ। शिक्षा मन्त्रालयले एक रिपोर्ट अनुसार 2073 सालमा कक्षा 1 भर्ना भएका 9,73,695 विद्यार्थी मध्ये 56% बीचमै गायब भएको पाइएको हो। मन्त्रालयका अनुसार 2073 सालमा भर्ना भएका विद्यार्थी मध्ये 2082 सालमा आइपुग्दा कक्षा 10 पुग्ने विद्यार्थीको संख्या 4,64,000 मात्र छ। त्यसमा पनि यसपटक एसई दिने विद्यार्थीको संख्या भने 4,30,667 मात्र थियो। यो हिसाबले 44% विद्यार्थीले अध्ययनलाई निरन्तरता दिँदै एसईमा सामेल भएको र बाँकी 5,42,934 अर्थात 56% विद्यार्थी बीचमै अध्ययन छाडेको पाइएको हो। सरकारले विद्यार्थी टिकाउन निशुल्क पाठ्य पुस्तक, छात्रवृत्ति, दिवा खाजा लगायतका कार्यक्रममा ठूलो रकम पनि खर्च गरिरहेको छ। निशुल्क शिक्षादेखि विद्यार्थीलाई विभिन्न सुविधा उपलब्ध गराए पनि बीचैमा कक्षा छाड्ने दर भने बढ्दो छ। गरीब विपन्न र आर्थिक अवस्था कमजोर भएकै कारण धेरैजसो बालबालिका बीचमै कक्षा छोड्ने गरेको पाइन्छ। केही दिन देशका सबैजसो ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार देशका सबैजसो भूभागमा वर्षा र बदली कायमै रहने भए पनि कोशी, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ। अबको 3 दिनसम्म नै देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो। प्री मनसुनको समय भएकाले तत्कालका लागि अबको 3 दिन वर्षा र बदली कायमै रहने र त्यसपछि पनि पानी परिरहने उहाँको भनाइ छ। आज काठमाडौँ उपत्यकासहित देशका मध्य र पूर्वीका केही ठाउँमा बिहान पख पानी परेको छ। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका भूभागका 1-2 ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ। वैशाखमा ब्याजदर औसत 4.4% रहेकोमा जेठमा औसत 4.3% झरेको छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएकाले ब्याजदर घटिरहेको हो। अहिले बैंकहरूसँग झण्डै 12 खर्ब रूपियाँ भन्दा धेरै कर्जा दिने मिल्ने रकम छ। कर्जा प्रवाह कमजोर भएकाले बैंकहरूले 2.50% -3% ब्याजदरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग 79.59 खर्ब निक्षेप रहेकोमा 58.77 खर्ब रूपियाँ मात्रै कर्जा लगानी भएको छ। मुद्दतीको अधिकतम ब्याज दर नै मुद्रास्फीति भन्दा तल झर्न थालेपछि वित्तीय क्षेत्रमा जोखिम बढ्न सक्छ।

வந்து பிக்யாவில் சிந்தா வெக்டவர் கசன் घरेलू बजार में चीनी को आपूर्ति सुनिश्चित करना और मूल्य वृद्धि नियंत्रण में राखने उद्देश्य सहित भारत ने चीनी निर्यात में अस्थायी प्रतिबंध लगाएको छ। विश्व का सबैभन्दा ठूला चीनी उत्पादक मध्य एक भारत ने सेप्टेम्बर को अंत्यसम का लागि निर्यात रोक्ने निर्णय गरेको हो। भारतीय सरकार ने जारी गरेको आदेश में सीमित अपवाद बाहेक चीनी निर्यात रोकिएको उल्लेख गरिएको छ। नया व्यवस्था आगामी सेप्टेम्बर 30 सम्म कायम रहने भारतीय उच्च अधिकारीहरूले जनाएका छन्। भारतले यस्तो निर्णय आगामी चीनी उत्पादनलाई लिएर बढ्दो चिन्ताबीज गरेको छ। हो अक्टोबरबाट शुरू हुने नयाँ चीनी उत्पादन सिजन एल निनो मौसमी प्रभावका कारण प्रभावित हुन सक्ने अनुमान गरिएको छ। मौसमविदले औसत भन्दा कम मनसून हुने सम्भावना औल्याएपछि सरकारले आपूर्ति संकटबाट जोगिन अग्रिम कदम चालेको मानिएको छ। एल निनोका कारण वर्षा कम भएमा उखु उत्पादनमा प्रत्यक्ष असर पर्ने र त्यसले चीनी उत्पादन घटाउन सक्ने आशंका गरिएको छ। यसैबीच नेपाल चीनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले भारतले चीनी निर्यात रोके पनि नेपालमा त्यसको असर नपर्ने दावी गर्नुभएको छ। नेपालमा यस वर्षको चीनीको उत्पादन र मौजदात पर्याप्त रहेकाले भारतीय प्रतिबन्धले बजारमा अभाव सृजना नगर्ने उहाँको दावी छ। अध्यक्ष अग्रवालका अनुसार नेपालको वार्षिक चीनी खपत करिब 2,80,000 टन बराबर छ। यस वर्ष नेपालका उद्योगहरूले मात्रै करिब 2,00,000 टन चीनी उत्पादन गरेका छन्। नेपालको आन्तरिक उत्पादनले मात्र नजाने पनि यस वर्ष पर्याप्त आयात भइसकेको अग्रवालको भनाइ छ। तिलोत्तमा नगरपालिकामा सामाजिक समावेशीकरण तथा समानताका लागि जातीय अन्तर्घुलन अभियान सञ्चालन भएको छ। नगरपालिकालाई जातीय विभेदमुक्त नगर बनाउने उद्देश्यले सञ्चालित अन्तर्घुलन अभियान अन्तर्गत यो वर्ष प्रशिक्षणका लागि कार्यक्रम सञ्चालन गरिएको सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले बताउनुभयो। वडा नम्बर 7 प्रारम्भ भएको प्रशिक्षण कार्यक्रममा बोल्दै वडा अध्यक्ष देवी पङ्गेनीले जातीय लैंगिक तथा सबै प्रकारका भेदभाव अन्त्य गर्न यस्ता कार्यक्रमले सहयोगी भूमिका खेल्ने उल्लेख गर्नुभयो। त्यस्तै सुशासन समितिका संयोजक राजा साईले तिरुत्तमा नगरपालिकाका विभेद रहित समाज निर्माणका लागि अगाडि बढेको बताउनुभयो। तिलोत्तमा नगरपालिकाको आयोजना तथा सामुदायिक जागरण विकास मञ्चको व्यवस्थापनमा भएको प्रशिक्षण कार्यक्रममा जेठ 5 5 वडामा सञ्चालन हुनेछ। टोल विकास संस्था आमा समूह तथा समाजका अगुवाहरूको उपस्थितिमा अन्तर्गुलन कार्यक्रम गरिने मञ्चका अध्यक्ष रामबहादुर विकाले बताउनुभयो। वडा नम्बर तिलोत्तमा वडा नम्बर 7 भएको कार्यक्रममा सामाजिक समावेशीकरण जातीय व्यवहार र वर्तमान अवस्थाको विषयमा पत्रकार विनोद परियारले राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन बुद्धि विश्वकर्माले गर्नुभएको थियो। तिलोत्तमा 1 नयामेली स्थित प्यारामाउन्ट बोर्डिङ हाईस्कूलले माध्यमिक शिक्षा परीक्षा एसईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ। यस वर्ष प्यारामाउन्टबाट 6 विद्यार्थीले 4 GPA प्राप्त गरेका छन् भने 100% विद्यार्थी उत्तीर्ण भएका छन्। 47 विद्यार्थीले ए प्लस, 63 ए, 33 बी प्लस तथा 6 बी ग्रेड हासिल गरेको विद्यालयले जनाएको छ। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले विद्यालय सफल हुनका लागि उत्कृष्ट नतिजासँगै असल अभ्यास पनि आवश्यक रहने बताउनुभयो। विद्यालयका संस्थापक प्राचार्य डाक्टर दामोदर भूषालले विद्यालयको गौरवपूर्ण इतिहासलाई यसपटकको नतिजाले अझ सशक्त बनाएको बताउँदै विद्यालयले किताबी ज्ञानसँगै रचनात्मक क्षमता र सीप विकासमा पनि विशेष ध्यान दिएको उल्लेख गर्नुभयो। कार्यक्रममा विद्यालयका उपाध्यक्ष पूर्ण प्रसाद सापकोटा, अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ गेवाली, विद्यालय उप प्राचार्य लीलाधर किरात, शिक्षक दिवाकर पन्थी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यस अवसरमा 4 GPA ल्याउने विद्यार्थी आयुषा भूषाल, आयुष्मा पाण्डे लगायतका विद्यार्थी तथा अभिभावक शिव शर्माले पनि आफ्ना अनुभव साझा गर्नुभएको थियो। रूपन्देहीको मडिग्राम स्थित राममणी बहुमुखी क्याम्पसका BBS पहिलो वर्षका विद्यार्थीका लागि वित्तीय साक्षरता तथा पेशागत बैंकिङ अभिमुखीकरण सम्पन्न भएको छ। विद्यार्थी परामर्श तथा रोजगार एकाईका संयोजक भीमलाल घिमिरेको अध्यक्षतामा भएको अभिमुखीकरण उद्घाटन गर्दै सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेले विद्यार्थीमा व्यावहारिक क्षमता अभिवृद्धिका लागि कार्यक्रम गरिएको बताउनुभयो। विद्यार्थीलाई प्रशिक्षण दिँदै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख मानव संसाधन अधिकृत प्रभास राईले बहुपक्षीय व्यक्तित्व
विकास नेतृत्व विकास र निरन्तरताको प्रयासबाट बैंकिङ सहित प्रशासकीय क्षमता अभिवृद्धि गर्न सकिने बताउनुभयो। विद्यार्थी परामर्श तथा रोजगार एकाईको आयोजना र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको परामर्शमा सहजीकरणमा कार्यक्रम भएको थियो। र राष्ट्रिय खेलकुद परिषदले खेल संघहरूलाई असार 15 गते भित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2007 तथा नियमावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नभएको भन्दै राष्ट्रिय खेलकुद परिषदले असार 15 गतेसम्मको समय दिएर सूचना जारी गरेको हो। तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून अनुसार खारेजको प्रक्रिया अगाडि बढाइने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। राखेपको वेबसाइटमा उल्लेख भए अनुसार दर्ता भएका 75 मध्ये 33 खेल संघले नवीकरण गरेका छैनन्। नवीकरणका लागि वार्षिक प्रतिवेदन विधान भावी योग्यता लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता गरेको कामकाज पत्र पेश गर्नुपर्ने व्यवस्था छ। सबै कागज पत्र उपलब्ध गराउन नसक्दा पनि कतिपय खेल संघहरू नवीकरण नगर्ने गरेका छन्। यही खबर सँगै हामी हाल खबरको अन्त्यमा छौ। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक। लाल पूर्जा वितरण नगर्दासम्म सुकुम्बासीलाई मासिक 15,000 घर भाडा दिने सरकारको तयारी। होल्डिङ सेन्टरमा रहेकाहरूको स्क्रिनिङ गरिने। सार्वजनिक पदाधिकारीको गैर कानूनी सम्पत्ति बारे उजुरी दिन सर्वसाधारणलाई आग्रह। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने। संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर। समान प्रकृतिका मन्त्रालयलाई स्वीकृत। विपक्षी 3 दलद्वारा संघीय संसदमा अध्यादेश अस्वीकृतिको सूचना दर्ता। कक्षा 1 भर्ना भएका 44% विद्यार्थी मात्र कक्षा 10 पुग्ने गरेको तथ्याङ्क। अझै केही दिन देशका सेवी जस्तो ठाउँमा वर्षा र बन्दी कायम रहने। ज्येष्ठ महिनाका लागि बैंकको ब्याज दर घट्यो। अझै केही दिन देशका धेरै जस्तो ठाउँमा वर्षा र बादली कायमै। ज्येष्ठ महिनामाका लागि बैंकको ब्याज दर घट्यो। भारतद्वारा चिनी निर्यातमा अस्थायी प्रतिबन्ध। प्रतिबन्धले नेपालमा खासै असर नपर्ने अध्यक्ष अग्रवालको दावी। तिलोत्तमामा समानताका लागि जातीय अन्तर्गुलन अभियान सञ्चालन। प्यारामाउन्ट बोर्डिङ हाईस्कुलद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित। रामली बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता तथा पेसागत बौद्धिक अभिकरण बैंकिङ अभिमुखीकरण सम्पन्न। र खेल संघहरूलाई 15 असारभित्र नवीकरण गर्न राष्ट्रिय खेलकुद परिषदको सूचना। नगरे खारेजीको चेतावनी। अपराह्न 5 हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय कर्णको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म, समय 11:30 बजेदेखि 2 बजेसम्म, स्थान आश्रम प्रांगण, अध्यक्ष मैनादेवी भण्डारी।
1: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ, अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
2: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै DHM र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ।
1: शान्ति नै किन,
2: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
1: एसई 2081 18 4 GPA सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
2: DHM नेपाल प्रथम तथा द्वितीय हुन सफल।
1: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
2: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 33813, 98573 28735, 98573 35394 र 98472093992।
1: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
3: शरीर फुलेर घाबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरो।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570 59934, लाइन सुख नारायणगढ चितवन, मोबाइल 98550 50934।

0: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। मलाई कसले छुँदैछ यताउता, आँखा भनी टेक्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 square feet सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
8: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको।
8: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बगनुस् त, मेसेज आएको छैन।

Lumbini.

0: पॉइंट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: जिल्लो तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब, तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
3: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
4: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
3: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
4: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ।
3: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
4: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
3: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
4: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
3: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
4: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
3: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
4: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
7: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-3111 र 98-026-21-354।
8: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ।
11: लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
13: हाम्रा सेवाहरू:
12: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
13: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
12: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
13: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
12: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
14: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
15: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
16: पीतो शान्तिको

0: केवल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
1: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन
1: स्त्री तथा प्रसूति
0: बाल रोग
1: छाला तथा यौन रोग
0: हार जोड्ने नसा तथा बाथ रोग
1: टाउको तथा मनोरोग
0: नाक कान घाँटी
1: जनरल सर्जरी
0: भिडियो एक्सरे
1: डिजिटल एक्सरे
0: ईसीजी
1: डेन्टल तथा प्याथोलोजी
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
2: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही
5: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
6: 98-570-21-835
7: यति बेला साँझको 6 बज्यो
8: साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
9: प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चल्दै संविधान कार्यान्वयन र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा सांसदहरूको जोड
8: जेठ महिनाका लागि बैंकको ब्याज दर घट्यो व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम मूल्य वृद्धि दर भन्दा बैंकको ब्याज कम भएकाले अर्थतन्त्रमा समस्या आउन सक्ने
9: डिजिटल ठगी र बैंकिङ असुरक्षा बढ़दो सचेतना नै सबैभन्दा ठूलो सुरक्षा रहेको साइबर ब्यूरोको भनाई
10: शंकास्पद लिंकहरू कसरी पनि क्लिक नगर्नु होला इमेलको पासवर्डहरू अलिक बलियो राख्नु पर्यो सजिलै सबैले थाहा पाउने अथवा अनुमान गर्न सक्ने पासवर्डहरू राख्नु भएन
8: इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज खुल्ला रहनुपर्नेमा अमेरिकी र चिनिया राष्ट्रपति सहमत चीन अमेरिका बीच व्यापार तेल र इरान युद्धका विषयमा छलफल
9: र आईसीसी विश्वकप क्रिकेट लीग टूमा अमेरिका र स्कटल्याण्ड बीचको खेल चल्दै आईपीएल क्रिकेटमा आज राति पंजाब र मुम्बई खेल्दै
11: कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
12: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना
13: जीवनाशक विषादी विष हो औषधि होइन यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं
12: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ
13: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र
8: नेपाल दर्पणमा अब खबरको सिलसिला प्रतिनिधि सभामा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ हिजो अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको प्रस्ताव अनुसार आज सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखिरहेका हुन् सरकारको नीति तथा कार्यक्रममाथि आज अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची छ तर विपक्षी दलहरूले भने नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने माग गरेका छन् श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङले जवाफ दिन प्रधानमन्त्री नआए आफ्नो पार्टी बैठकबाट निस्कने बताउनुभयो छलफलका क्रममा प्रतिनिधि सभाका सांसदहरूले संविधान कार्यान्वयन संहिता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड़ दिएका छन् आजको बैठकमा आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संशोधनकर्ता सांसदहरूले अर्थतन्त्र सुधार र सुशासन प्रवर्धन मार्फत आर्थिक सामाजिक र रूपान्तरणको योजना बनाउन सरकारलाई सुझाव दिनुभयो उहाँहरूले सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरेको डिजिटल पूर्वाधार विकास सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगको रूपमा प्रवर्धन गर्ने जस्ता केही विशेष सकारात्मक रहेका बताउनुभयो तर नेकपाका सांसद वर्षमान पुनले नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभएको छ अर्का महेन्द्र बहादुर शाहीले ऊर्जा पर्यटन कृषि क्षेत्रको प्रवर्धन मार्फत समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै सामाजिक आर्थिक रूपान्तरणमा ध्यान दिन आग्रह गर्नुभयो। एमालेका सांसद गुरूप्रसाद बरालले लगानी मैत्री वातावरण बनाएर स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित गर्न तथा औद्योगिक सुरक्षा बलको आवश्यकतालाई सम्बोधन गर्न आग्रह गर्नुभयो। सांसद मोहम्मद इस्तियाक राईले वर्षेनी मल अभाव हुने अवस्था आउँदो बजेटले अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभयो। कांग्रेसका सांसद सन्दीप राणाले प्राकृतिक स्रोतको संरक्षण र पर्यटन प्रवर्धनमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद चन्देश्वर मण्डलले विपन्न गरीब र सीमान्तकृत समुदायको आर्थिक उपार्जनका लागि नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो। यस्तै राष्ट्रपाका सहमहामन्त्री समेत रहेका सांसद विपिन कुमार आचार्यले सांसदहरूलाई स्वकीय सचिवको सुविधा प्रदान गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम सकिएको छ।
9: वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर थप घटाएका छन्। संचालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर 4% बढ़ाएर 4.05% पुर्याएको छ भने 7 घटाएका र 12 बैंकले स्थिर राखेका छन्। वैशाखमा औसत 4.4% रहेकोमा जेठमा औसत 4.3% झरेको छ। जेठका लागि सबैभन्दा बढ़ी राष्ट्रिय वाणिज्य बैंकको 4.75% र सबैभन्दा कम कुमारी बैंकको 3.96% रहेको छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएकाले ब्याजदर घटिरहेको हो। अहिले बैंकहरूसँग झण्डै 12 खर्ब भन्दा बढ़ी कर्जा दिन मिल्ने रकम छ। कर्जा प्रवाह कमजोर भएकाले बैंकहरू 2.50 देखि 3% ब्याजदरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग 79.59 खर्ब रूपियाँ निक्षेप रहेकोमा 58.77 खर्ब मात्रै कर्जा लगानी भएको छ। यसैबीच बैंकहरूको अधिकतम ब्याजदर 4.5% रहेकोमा नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा उपभोक्ता मुद्रा स्फीति दर 4.47% पुगेको छ। मुद्दतीको अधिकतम ब्याजदर नै मुद्रा स्फीति भन्दा तल झरेपछि वित्तीय क्षेत्रमा जोखिम बढ़ेको विज्ञहरू बताउँछन् र यस्तो अवस्थामा मानिसहरूले बैंकमा पैसा राख्ने क्रम घट्न सक्ने चिन्ता व्यक्त भएको छ।
8: भारतले चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतको वाणिज्य विभागले हिजो सूचना निकालेर चीनी निर्यातमा प्रतिबन्ध लगाएको जनाएको हो। सूचना अनुसार भारतले तत्काल लागू हुने गरी चीनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। यो सँगै नेपाली उपभोक्ताहरूले यही मौकामा बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। तर नेपाली चीनी उत्पादकहरू भने यो निर्णयबाट खासै असर नपर्ने बताउँछन्। आयात नभए पनि कम्तीमा आउँदो मंगिर पुषसम्म चीनीको आपूर्तिमा कुनै असर नपर्ने नेपाली चुनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताउनुभयो। उहाँका अनुसार यसपालि क्रसिङ सिजनमा नेपालमा 2,00,000 मेट्रिक टन उत्पादन भएको छ भने सरकारी तथ्याङ्क अनुसार नै 75,000 देखि 80,000 मेट्रिक टन आयात भइसकेको छ। नेपालमा चिनीको मूल्य वृद्धि अरू खाद्य वस्तुको मूल्य वृद्धिको तुलनामा एकदमै कम हुने गरेको उहाँको भनाई छ। दशैं र तिहार जस्ता चाडपर्वका बेलामा नेपालमा चिनीको मूल्य वृद्धि र कृत्रिम अभाव देखिने गुनासो आए पनि अरू बेला त्यस्तो समस्या हुँदैन। प्रशोधित चिनी हालेको खानेकुरा धेरै खाँदा शरीरलाई हानि पुर्याउने भएकाले यसको प्रयोग घटाउन स्वास्थ्य कर्मीहरू सल्लाह दिन्छन्।
9: मध्यपूर्वको युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा पटक पटक भइरहेको अप्रत्याशित मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएको भन्दै निर्माण व्यवसायले आन्दोलन थालेका छन्। नेपाल निर्माण व्यवसाय महासंघले तय गरेको पूर्व निर्धारित कार्यक्रम अनुसार आज सड़क विभाग र ऊर्जा जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाएर आधा घण्टा धरना दिएको हो। एसोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले दुईवटा विभागका निर्देशक दुईलाई ज्ञापन पत्र बुझाउँदै मूल्य वृद्धिको कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्थाबारे जानकारी गराउनुभयो। यसैबीच महासंघमा आबद्ध 77 जिल्ला निर्माण व्यवसाय संघले पनि आजै प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाई कार्यालय परिसरमा धरना दिएका छन्। निर्माण सामग्रीमा भएको मूल्य वृद्धिका कारण अब निर्माण बन्द हुने परिस्थितिको विषयमा जानकारी गराउँदै ज्ञापन पत्र बुझाइएको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिनुभयो। इन्धनको मूल्य वृद्धिका कारण सिमेन्ट, डण्डी, बालुवा जस्ता निर्माण सामग्रीको मूल्य बढ़ेको र बिटुमिन लगायतको अभावका कारण पनि निर्माण कार्यमा प्रत्यक्ष असर गरिरहेको निर्माण व्यवसायीहरूको निष्कर्ष छ।
8: बहुमूल्य जड़ीबुटी यार्सा गुम्बा संकलनको सीजन शुरू भएको छ। मनाङमा वैशाखको मध्यदेखि नै संकलन भइरहेको छ भने डोल्पाका पाटनहरू जेठ 10 गते र मुगुमा जेठ 13 गतेदेखि खुल्ला हुनेछन्। अरू जिल्लाले पनि संकलनको समय तोक्दैछन्। पालिकाहरूले आपसमा समन्वय गरी संकलनको अनुमति दिने गरेका छन्। तर हिमाली जिल्लाको प्रमुख आयस्रोत मानिने यार्सा गुम्बाको उत्पादन वर्षेनी घट्दै गएको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र इकाई एक्यापका अनुसार आर्थिक वर्ष 2078-79

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बढ्दो डिजिटल ठगी र बैंकिङ असुरक्षाबाट बस्ने उपायबारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दियो त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चल्दै संविधान कार्यान्वयन र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा सांसदहरूको जोड, जेठ महिनाका लागि बैंकको ब्याजदर घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा पनि कम, मूल्य वृद्धि दर भन्दा बैंकको ब्याज कम भएकाले अर्थतन्त्रमा समस्या आउन सक्ने, भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि नेपालमा असर नपर्ने, बहुमूल्य जड़ीबुटी यार्स गुम्बा संकलनको सीजन शुरू, उत्पादन घट्यो लगायतका खबर प्रस्तुत गरे।
6: अब बाँकी प्रसंग, नेपालमा डिजिटल प्रविधिको प्रयोगसँगै विद्युतीय कारोबार गर्नेको संख्या पनि बढ़िरहेको छ। बैंकिङ सेवा, मोबाइल वालेट, कनेक्ट आईपीएस लगायतका प्रणाली मार्फत रकम भुक्तानी र कारोबार गर्ने चलन विस्तार भएसँगै साइबर अपराधका घटना पनि बढ़दै गएका छन्। पछिल्लो समय कनेक्ट आईपीएससँग मिल्दोजुल्दो नाम प्रयोग गरी फिशिङ लिंक पठाउने, नक्कली एप डाउनलोड गर्ने गराउने तथा प्रयोगकर्ताको व्यक्तिगत विवरण र ओटीपी लिएर बैंक खातामा अनधिकृत पहुँच पुर्याई रकम चोरी गर्ने घटना बढ़िरहेका छन्। साथी महेश केवालीले पछिल्लो समय विद्युतीय कारोबार सम्बन्धी ठगी तथा बैंक खाताबाट रकम चोरी हुने घटनाबारे साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँग कुराकानी गर्नुभएको छ।
7: डिजिटल माध्यमको प्रयोगको बढोत्तरी सँगसँगै भएको यसको दुरुपयोग गरेर हुने आपराधिक गतिविधि पनि बढ़िरहेछ, जसमा चाहिँ मुख्य गरेर विद्युतीय माध्यम प्रयोग गरेर अथवा डिजिटल माध्यम प्रयोग गरेर ठग्ने यो वृद्धि चाहिँ एकदम बढेको छ। आर्थिक वर्षको करिब 9 महिनामा पनि 5,433 उजुरीहरू हाम्रो यही विद्युतीय माध्यम सम्बन्ध अपराध अथवा साइबर ठगीका निवेदनहरू परेका छन्। यसबाट के देखिन्छ भने विगतका वर्षहरूमा भन्दा निकै बढी छ अहिले।
8: यो विशेष गरी कनेक्ट आईपीएससँग मिल्दोजुल्दो नाम प्रयोग गरेर पठाइ फिसिङ लिङ्क चाहिँ कतिको ठूलो समस्या बनेको छ अहिले?
7: एकदम धेरै, यो 8-10 दिन भयो यो कनेक्ट आईपीएसबाट चाहिँ तपाईँको चाहिँ अलर्टहरू आउने, बल्क एमाउन्टमा मेसेजहरू धेरैलाई जाने, त्यसमा चाहिँ एकाउन्ट इज लक अथवा कनेक्ट आईपीएस एकाउन्ट लक भनी त्यसरी चाहिँ मेसेज गरिदिने र त्यसमा चाहिँ लिङ्क क्लिक गरेर लगाउने र क्लिक गरेपछि उनीहरूले चाहिँ पीड़ितको खातामा एप्रोच पुर्याउने र पीड़ितको खाताबाट चाहिँ म्याक्सिमम रकम अथवा खातामा भए यति रकम सम्पूर्ण रकम चाहिँ अन्य विभिन्न खाताहरूमा ट्रान्सफर गर्ने प्रवृत्ति चाहिँ बढेको छ। अब यो चाहिँ अहिले चुनौतीको विषय नै छ।
8: ठगी गर्ने समूह भनौँ अथवा व्यक्तिलाई चाहिँ प्राय जसो कुन कुन तरिका अप्नाउने गरेका छन्?
7: ब्याङ्क अथवा वालेटबाट म बोलेको, तपाईँको केवाईसी अपडेट गर्नु पर्यो भन्ने एउटा भयो, अर्को तपाईँलाई लटरी

0: परेको छ, गिफ्ट अथवा पार्सल अथवा मनी पठाएको छु, त्यसको लागि चाहिँ तपाईँले यो यो खातामा पैसा हाल्नुपर्ने छ, एयरपोर्ट भन्छ क्लियरेन्स गर्नुपर्ने छ भनेर पनि अर्को तरिकाले गर्छन्। अर्को वैदेशिक रोजगारीको प्रलोभन देखाएर पनि तपाईँको त्यही यसरी ठगी गरिरहेका छन्। अनलाइन सपिङ गर्न लाउने, अनलाइन सपिङमा मान्छेले पैसा हाल्छन्, पैसा हालेपछि ब्लक गरिदिने, अथवा पैसा हालेपछि तपाईँको पैसा आएन, होल्ड भयो, त्यसैले हामीले भने अनुसार गर्नु, स्क्रिन सेयर गर्नुहोस् भनेर उसको एकाउन्टमा पहुँच पुर्याउने, पीडितको चाहिँ कति पैसा छ त्यो एकाउन्टमा भनेर चाहिँ उनीहरूले हेर्ने भए र त्यही अनुसार फेरि उनीहरूले विभिन्न किसिमको बाहना बनाएर त्यो एकाउन्टको पैसा चाहिँ सबै गर्ने। त्यसै गरी अर्को अनलाइन टिकटिङ, कोटा खोजिदिने नियममा सबै तपाईँको एडभान्स पेमेन्ट गर्न लगाएर ठगी गरेको, यस्ता यस्ता धेरै विभिन्न तरिकाबाट गरिरहेका छन्। ठ्याक्कै थाहा नहुने कारणले गर्दा चाहिँ धेरै सचेत मान्छेहरू पनि यसमा चाहिँ उभाएको छन्। तर पनि आफूले त्योसँग सम्बन्धमा कुनै थाहै नभएका लिङ्कहरूमा क्लिक नगर्यो भने बचिहालिन्छ।
1: अब त्यस्तोमा नागरिकहरू फस्नु भयो अथवा पर्नु भयो भने चाहिँ त्यति बेला के गर्नुपर्छ? उहाँहरूले
0: गर्न नहुने कुरा गरियो र गर्ने साथ आफूलाई चाहिँ त्यो कुरा चेत आयो भने तपाईँ के गर्नुपर्छ यसमा भन्दाखेरि, तत्काल आफूले आफ्नो ब्याङ्क त्यो खाता होल्ड गरिदिनु पर्यो भनेर रिक्वेस्ट पनि गर्न सकिने भयो, होइन भने चाहिँ नजिकको प्रहरी कार्यालयमा तुरन्त जानकारी गराउनु पर्यो र अर्को साइबर ब्युरोको चाहिँ हटलाइन नम्बरहरू छ, त्यो नम्बरहरूमा तत्काल जानकारी गरायो भने हामीले कहिले काहीँ पत्राचार नगरिकन पनि त्यो ब्याङ्कलाई रिक्वेस्ट गरेर पनि हामीले उसको ब्याङ्क एकाउन्ट चाहिँ होल्ड गर्न सक्छौँ।
1: अन्तिममा नागरिकहरूलाई अथवा डिजिटल माध्यम प्रयोग गर्ने सेवाग्राहीहरूलाई चाहिँ के सुझाव सल्लाह दिनुहुन्छ?
0: मेरो सबैभन्दा सुझाव भने शङ्कास्पद लिङ्कहरू कसरी पनि क्लिक नगर्नु होला, इमेलको पासवर्डहरू अलिक बलियो राख्नु पर्यो, सजिलै सबैले थाहा पाउने अथवा अनुमान गर्न सक्ने पासवर्डहरू राख्नु भएन। त्यसै गरी फेसबुक इमेल ब्याङ्किङ एपहरूमा चाहिँ टू फ्याक्टर अथेन्टिकेसन भन्छ नि, ओटिपी ब्याङ्क डिटेल आफ्नो पिन नम्बरहरू कुनै पनि हातमा कसैसँग पनि सेयर गर्नु हुँदैन। त्यसै गरी अपरिचित व्यक्तिबाट आएको वाट्सएप कलहरू कुनै पनि हातमा इन्टरटेन नगर्नु होला। त्यसै गरी सामाजिक सञ्जाल चलाउँदाखेरि गोपनीयता कायम राख्नु पर्यो, प्रोफाइल फोटोहरूलाई आफ्नो प्राइभेटाइज गर्नु पर्यो, अनलाइन सपिङ गर्दाखेरि एकदमै सचेत हुनु पर्यो। त्यसै गरी सबैभन्दा ठुलो कुरो प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो, विभिन्न जिल्ला प्रहरी कार्यालय तथा ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट जारी भएका सचेतनामूलक सन्देश हेर्नु पर्यो, सुन्नु पर्यो, हातमा साथ गर्नु पर्यो र सबैमा सेयर पनि गर्नु पर्यो। सजिलै प्राप्त हुने पैसा अथवा सामानहरूको लोभमा नफस्नु हुन अनुरोध गर्छु।
2: उहाँ हुनुहुन्थ्यो साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी। नेपाल दर्पणमा खबरकै सिलसिला, वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँच थरको मिक्लाजुङ गाउँपालिका पाँचका 36 वर्षका सुभाष लावती पक्राउ परेका छन्। एनसीबी आबुधाबीको संयुक्त अरब इमिरेट्स यूएईबाट पक्राउ परेका उनलाई आज नेपाल फिर्ता ल्याएको प्रहरीले जनाएको छ। लावतीले आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै पीड़ितहरूलाई विभिन्न मितिमा 11,61,000 रूपियाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भएका थिए। उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गएको वर्षको साउन 26 गते रेड नोटिस जारी भएको थियो।
3: सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गाको लालपूर्जा वितरण नगरेसम्म घर भाड़ाका लागि महिनाको 15,000 रूपियाँ उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सरकारी अधिकारीहरूले घर भाड़ा दिन स्रोतको सुनिश्चित भइसकेको जानकारी गराएका समितिका सभापति हरि ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले काठमाण्डुका विभिन्न होल्डिङ सेन्टरमा पहिचानको प्रक्रियामा रहेका भूमिहीनहरूलाई पहिचानको प्रक्रिया सकिए लगत्तै फास्ट ट्र्याकबाट लालपूर्जा वितरण गर्ने सरकारको लक्ष्य छ। बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीले सुकुम्बासी व्यवस्थापनको अहिलेसम्मको प्रगति विवरण पेश गरेका छन्। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाको लागि विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाहरूको पोषणको लागि उचित व्यवस्था मिलाएको सरकारी पक्षको दावी छ।
2: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको जग्गामा भएको अतिक्रमण हटाउन निर्देशन दिएको छ। मन्त्रालयको आन्तरिक प्रशासन शाखाले देशभरका अस्पताल तथा प्रतिष्ठानलाई पत्रचार गरेर जग्गाको अतिक्रमण हटाउन निर्देशन दिएको हो। अस्पतालको स्वामित्वमा रहेका जग्गा जमीन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि तीन बुधे निर्देशन दिएको छ। पहिलो जग्गाको साँच सिमाना यकिन गर्न भनेको छ, दोस्रो अस्पतालको स्वामित्वमा रहेको जग्गामा भएको अतिक्रमण हटाउन भनेको छ भने त्यसै गरी अतिक्रमण मुक्त गरेको वा खाली जग्गामा पुनः अतिक्रमण हुन नदिन कम्पाउण्ड वाल लगाउन र आवश्यक सुरक्षात्मक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ।
3: शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 10.07 अंकले घटेर 2730.17 बिन्दुमा झरेको हो। आज जीवन बीमा, म्यूचुअल फण्ड र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा अन्य समूहको सूचक 2% ओह्रालो लागेको छ। आज 174 कम्पनीको शेयर घटेकोमा 80 बढ़ेको छ। यस्तै 14 कम्पनीको शेयर घटबड भएको छैन। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.80 अर्ब बराबरको कारोबार भएकोमा आज 337 कम्पनीको 79,58,000 कित्ता शेयर 3.29 अर्ब रूपैयाँमा किनबेच भएको छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
5: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
7: ओपीडी सेवा,
5: विशेषज्ञ ओपीडी सेवा,
7: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
7: पूर्वकर्म पञ्चकर्म सेवा,
5: छार सूत्र सेवा,
7: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। जलवायु परिवर्तनको कारण हिन्दुकुश हिमालय क्षेत्रमा प्राकृतिक विपदका घटनाहरू निरन्तर बढ़दै गएका अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले जनाएको छ। इसिमोडका अनुसार हिमालय क्षेत्रका 8 देशमध्ये भारत, नेपाल, बंगलादेश र भूटानले मात्र सन् 2025 10 भन्दा बढ़ी ठूला विपदका घटना सामना गर्नु पर्यो। म्यानमार, पाकिस्तान र चीनमा पनि सन् 2025 मनसून जन्य बाढ़ीको श्रृंखला देखियो, जसले पूर्वाधार र जनजीविकामा व्यापक क्षति पुर्याएको छ। हिन्दूको हिमालय क्षेत्रका देशहरूले सन् 2024 मात्रै 6 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको आर्थिक क्षति बेहोरेका थिए। यो क्रम 2025 पनि उस्तै रहयो। सन् 2025 बाढ़ी, पहिरो र हिमताल विस्फोट जस्ता विपदका कारण यस क्षेत्रमा झण्डै 12 लाख नागरिक विस्थापित भएका इसिमोडको तथ्याङ्क छ। इसिमोडका महानिर्देशक पेमा क्याटसोपका अनुसार पर्वतीय क्षेत्रमा बाढ़ी र पहिरोका घटना बढ़दो क्रममा छन्, जसले घर, पूर्वाधार र आवश्यक सेवामा क्षति झन बढ़ाइरहेको छ। विज्ञहरूले जलवायु परिवर्तनले चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ़ाउँदै जाने भएकोले आउँदा वर्षहरूमा बहुविपद जोखिम अझ गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।
2: विश्व बैंकले देशको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व बैंकका देशीय निर्देशक डेभिड स्लेनले शैक्षिक विकासमा सक्दो सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। त्यस अवसरमा उहाँहरूबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा बारेमा छलफल भएको छ। विश्व बैंकले विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार कार्यक्रममा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्री पोखरेलले सरकारका प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, फाउण्डेशन लर्निङ सुदृढीकरण र शिक्षा डिजिटल जेनेरेशन तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख एजेण्डाका रूपमा अघि बढ़ाएको बताउनुभयो।
3: नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको अध्यक्षमा पुण्य प्रसाद सिटौला सरोज विजयी हुनुभएको छ। पोखरामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट सिटौला अध्यक्ष बन्नुभएको हो। गएको वैशाख 27 गतेदेखि शुरू भएको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हिजो सम्पन्न मतदानमा सिटौलाले 1030 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी हरिशरण केसीले 464 मत प्राप्त गर्नुभयो।
2: नेपाल चीन उत्तरी कोराला नाका जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम कोराला सड़क आयोजना अन्तर्गत बारागुङ मुक्ति क्षेत्र 3 सुसाङदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड 2 रहेको घमी सड़क आयोजनालाई अर्थ मन्त्रालयले 3 अर्ब 15 करोड़ रूपियाँ बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित गरेको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको गएको सोमबारको पत्र अनुसार कोराला नाका जोड्ने छुसाङ घमी 40.20 किलोमिटर सड़क स्तरोन्नति तथा कालोपत्रका लागि अर्थ मन्त्रालयबाट बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित भएको हो। यसरी कालीगण्डकी करिडोर बेनी जोमसोम कोरोला सड़क आयोजनाको पहलमा राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयमा गएको वैशाख 7 गते नेपाल चीन जोड्ने कोरोला सड़क अन्तर्गत छुसाङ घमी सड़क आयोजनाका लागि 3 अर्ब 15 करोड़ रूपियाँ बजेटको स्रोत सहमतिका लागि सिफारिश गरेको थियो। यसअघि मुस्ताङको कागबेनीदेखि छुसाङसम्मको 9.8 किलोमिटर सड़क कालोपत्र तथा सड़क स्तरोन्नति गर्न सरकारले आवश्यक बजेट विनियोजन गरिसकेको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। चीनिया राष्ट्रपति शी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुल्ला रहनुपर्छ भन्ने कुरामा सहमत भएको छ। ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशका नेता यो दुई विषयमा सहमत भएका व्हाइट हाउसलाई उद्धृत गरी अरब न्यूजले जनाएको छ। शी र ट्रम्प बीच बेजिङमा द ग्रेट हल अफ द पीपलमा भेटवार्ता भएको हो। बेजिङमा अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको सम्मानमा राजकीय भोज आयोजना गर्दै चीनिया राष्ट्रपति शीले अमेरिका चीन सम्बन्धलाई विश्वको सबैभन्दा महत्वपूर्ण भन्नुभएको बीबीसीले उल्लेख गरेको छ। चीन अमेरिका द्विपक्षीय सम्बन्धलाई बिगार्न नहुने बताउँदै उहाँले दुई देश प्रतिद्वन्दी नभई साझेदार बन्नुपर्ने उल्लेख गर्नुभयो। यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको पहिलेको वार्तालाई अत्यन्तै सकारात्मक भनेर प्रशंसा गर्नुभएको खबरमा उल्लेख छ। ट्रम्पले शीलाई महान नेता भनेर प्रशंसा गर्नुभएको छ। यसअघि झण्डै 2 घण्टा चलेको उच्चस्तरीय बैठकमा व्यापार, तेल र इरान युद्धको विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ। यसैबीच चीनिया राष्ट्रपति शीले ताइवानको विषयलाई लिएर अमेरिकासँग द्वन्द हुन सक्ने चेतावनी दिनुभएको छ। शीले ताइवान मामिलाको व्यवस्थापन नमिले द्वन्द हुन सक्ने चेतावनी दिनुभएको हो।
2: भारतको उत्तर प्रदेशमा हिजो तीव्र गतिमा आएको हावाहुरी र पानीका कारण ज्यान गुमाउनेको संख्या 104 पुगेको छ। तीव्र हावाहुरी र वर्षाका कारण उत्तर प्रदेशका विभिन्न जिल्लामा पखाल भत्किने, रूख भाँसिने र कच्ची घरहरू भत्किने घटनामा मानिसहरूको ज्यान गएको भारतीय संचार माध्यमले जनाएका छन्। बनारस, प्रयागराज र कानपुरमा धेरै क्षति भएको छ। भारतको मौसम विभागले पश्चिमी वायु र स्थानीय मौसम प्रणालीको असर रहेको भन्दै आउँदो 24 घण्टा मौसमको अवस्था खराब रहने चेतावनी दिएको छ।
3: अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखला अन्तर्गत स्कटल्याण्डले आज भएको खेलमा अमेरिकालाई डीएसएल नियमका आधारमा 2 रनले हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्र बनाउन सक्यो। अमेरिकाका साईतेजा मुक्का मल्लले शतक बनाए। उनी 75 बलमा 104 रन बनाएर आउट भए। यसअघि किर्तिपुरको तिर्वी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रन बनाएको थियो। स्कटल्याण्डका खेलाड़ीले आजको खेलमा 3 खेलाड़ीले अर्धशतक बनाए। जीतसँगै स्कटल्याण्ड 30 खेलमा 38 अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अमेरिका 25 खेलमा 36 अंकसहित दोस्रो स्थानमा छ। किर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलाको यो दोस्रो खेल हो।
2: र आईपीएल क्रिकेटमा आज राति पंजाब किंग्स र मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल धर्मशालामा पाउने 8 बजे शुरू हुनेछ। प्रतियोगितामा पंजाब 11 खेलमा 13 अंकसहित तालिकाको चौथो स्थानमा छ। लगातार 8 खेलसम्म अभिजित रहेको पंजाबले त्यसपछि लगातार 4 खेलमा हार बेहोरेको छ। प्लेअफमा पुग्ने सम्भावना बाहिरिएको मुम्बई 11 खेलमा 6 अंकसहित 9 स्थानमा छ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 35 पटक भेट भएकोमा पंजाब 18 र मुम्बई 17 खेलमा विजयी भएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चल्दै संविधान कार्यान्वयन र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा सांसदहरूको जोड़।
2: जेठ महिनाका लागि बैंकको ब्याजदर घट्यो। व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। मूल्य वृद्धि दर भन्दा बैंकको ब्याज कम भएकाले अर्थतन्त्रमा समस्या आउन सक्ने।
3: डिजिटल ठगी र बैंकिक असुरक्षा बढ़्दो। सचेतना नै सबैभन्दा ठूलो सुरक्षा मन्त्रालयको साइबर ब्यूरोको भनाई,
2: इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज खुल्ला रहनु पर्नेमा अमेरिका र चिनिया राष्ट्रपति सहमत, चीन अमेरिका बीच व्यापार, तेल र इरान युद्धको विषयमा छलफल,
3: र आईसीसी विश्वकप क्रिकेट लीग टूमा अमेरिका स्कटल्याण्डसँग 2 रनले पराजित, अंक तालिकामा स्कटल्याण्ड शीर्ष स्थानमा, आईपीएल क्रिकेटमा आज राति पंजाब र मुम्बई खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: Dito Santi Kumuhan, Lumbini, Santi Kuabas, Radio Lumbini.
1: Hardik Nimantrana. हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधिय पण्डको जीवनी कवितालाई सत्सङ्ग प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू कर्मचारीहरू संघ संस्थाहरू सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म, समय 11:30 बजेदेखि 2 बजेसम्म, स्थान आश्रम प्राङ्गण, अध्यक्ष मैनादेवी भण्डारी।
2: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
3: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
2: शान्ति नै किन?
3: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
2: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
3: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
2: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
3: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 33813, 98573 28735, 98573 35394 र 98472093992।
2: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
4: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
5: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
4: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
5: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
4: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
6: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
7: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
9: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
8: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
9: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
8: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
9: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
8: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
9: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
8: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
7: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: आफ्नो घरमा
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
2: Peace out.

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउँ न

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन सुखुरा

0: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
1: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन
1: स्त्री तथा प्रसूति
0: बाल रोग
1: छाला तथा यौन रोग
0: हार जोड्ने नसा तथा बात रोग
1: टाउको तथा मनोरोग
0: नाक कान घाँटी
1: जनरल सर्जरी
0: भिडियो एक्सरे
1: डिजिटल एक्सरे
0: ईसीजी
1: डेन्टल तथा प्याथोलोजी
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
2: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही
5: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
6: 98-570-21-835
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भन्ने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगर
8: पहिला मलाई विश्वास लागेन यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98-570-59-934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 98-550-50-934
9: व्यावसायिक कृषिले बनाउँछ सुखी निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं खेती योग्य जमिन बाँझो नराखौं लाखौं खर्च गरेर विदेशिनुको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं मान रोपौं मुरी फलाउं खेती योग्य जमिन बाँझो नछाडौं पसिना बगाउं समुन्नत बनाऊ आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली लाइन्स चोक नारायणगढ मोबाइल 98-550-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934
11: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो तर पनि रोग 20 भएन
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्
11: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो
7: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो मलाई सन्चो भयो भनेर भन्दा त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त त्यसलाई कसैले पनि हेलातो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: बिनिसरा मतरङ्गी गाइडको भन्नुमा 10 सिटाजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
12: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
6: अब त म त बचे भनेको छ नि। म
12: सुँगै सुँदाखेरि रामराजीपुर कल्याणपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सकिनु भएको।
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
13: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
14: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
13: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
14: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
13: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
14: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
13: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
14: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
13: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
10: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
15: नमस्ते डाक्टर सर।
16: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
15: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
16: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
15: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
16: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
15: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
16: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
15: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
16: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
17: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
5: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
4: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
7: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
6: पछिका लागि भनेर औषधि बचाएर नराखौं
7: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
6: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
6: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
9: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
10: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
9: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
10: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
9: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
10: ठिक भन्नुभयो दाइ मेरो आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
10: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
11: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
12: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
11: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन
12: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
13: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
15: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
16: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
17: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
18: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
19: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनु का साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नु का साथै खरिद बिक्री पनि गरिन्छ है।
20: यति बेला साँझको 7 बज्यो।

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। लालपूर्जा वितरण नगर्दासम्म सुकुम्बासीलाई मासिक 15,000 घर भाडा दिने सरकारको तयारी। होल्डिङ सेन्टरमा रहेकाहरूको स्क्रिनिङ जारी। सार्वजनिक पदाधिकारीको गैर कानूनी सम्पत्ति बारे उजुरी दिन सर्वसाधारणलाई सम्पत्ति छानबिन आयोगको आग्रह। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने। संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर। समान प्रकृतिका मन्त्रालयलाई एकीकृत। विपक्षी 3 दलद्वारा संघीय संसदमा अध्यादेश अस्वीकृतिको सूचना दर्ता। कक्षा 1 भर्ना भएका 44% विद्यार्थी मात्र कक्षा 10 पुग्ने गरेको तथ्याङ्क। अझै केही दिन देशका सबैजसो ठाउँमा वर्षा र बदली कायमै रहने। जेठ महिनाका लागि बैंकको ब्याज दर घट्यो। भारतद्वारा चिनी निर्यातमा अस्थायी प्रतिबन्ध। प्रतिबन्धले नेपालमा खासै असर नपर्ने अध्यक्ष अग्रवालको दावी। तिलोत्तमामा समानताका लागि जातीय अन्तर्घुलन अभियान सञ्चालन। प्यारामाउन्ट बोर्डिङ स्कूलद्वारा एससीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित। राममणी बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता तथा पेशागत बैंकिङ अभिमुखीकरण सम्पन्न। पञ्चकन्या रूपन्देही सुपर लीगमा आज बुद्ध क्रिकेट क्लब विजयी। र खेल संघहरूलाई 15 असारभित्र नवीकरण गर्न राष्ट्रिय खेलकुद परिषदको सूचना। नगरे खारेजीको चेतावनी।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ घरबाट उपलब्ध गराउने तयारी गरेको छ। आज प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यो जानकारी गराएका हुन्। समितिका सभापति हरि ढकालले शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेश गर्दै उक्त योजनाबारे जानकारी दिएका हुन्। हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रीनिङ भइरहेको र सो प्रक्रिया सकिए लगत्तै फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गरिने सरकारको लक्ष्य छ। शहरी विकास मन्त्रालयले यस प्रयोजनका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको समितिलाई जानकारी गराएको छ। यसका साथै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बाल बालिकाको शिक्षाका लागि विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाहरूको पोषणका लागि उचित प्रबन्ध मिलाइएको सरकारी पक्षको दावी छ। सरकारले प्रस्तुत गरेको विवरण र कार्यप्रगतिको वस्तुस्थितिको यथार्थ बुझ्न संसदीय समितिले स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वाभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आयोगले राजनैतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैर कानूनी ढंगले सम्पत्ति आर्जन गरेको आशंका भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफू परिवार आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकाले त्यस्ता विवरण संकलन गर्न सूचना जारी गरिएको हो। आयोगले शंकास्पद व्यक्तिको सम्पत्ति सम्बन्धी विवरण सम्पर्क नम्बर तथा इमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने आयोगले स्पष्ट पारेको छ। आयोगले सकेसम्म कार्यालयमै उपस्थित भएर सूचना दिन आग्रह गरे पनि उपस्थित हुन नसक्नेले हुलाक वा इमेल मार्फत पनि उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। यद्यपि त्यस्ता उजुरीमा नाम ठेगाना र सम्पर्क नम्बर खुलाउनु पर्नेछ। यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सहसचिव स्तरसम्मका बहालवाला तथा अवकाश पात्र सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। संघीय सांसद पालिकाका प्रमुख तथा उपप्रमुख लगायत दायराभित्र पर्ने सबै पदाधिकारीलाई अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न भनिएको आयोगले जनाएको छ। सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गरेको छ। मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। सरकारले अर्थ गृह परराष्ट्र रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग वाणिज्य तथा आपूर्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नव प्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गरेको छ। अरू मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यालय भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य

सूचना दर्ता गराएको संसद सचिवालयले जनाएको छ। यसअघि संसद अधिवेशन नरहेका बेला सरकारले विभिन्न 8 वटा अध्यादेश ल्याएको थियो। ती अध्यादेशहरू संघीय संसद अन्तर्गतको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भइसकेका छन्। विपक्षहरूले राखेको अध्यादेश अस्वीकारको प्रस्ताव अस्वीकृत भएमा मात्रै सरकारले अध्यादेशले व्यवस्था गर्न ल्याएका प्रावधान प्रतिस्थापन विधेयकबाट पारित गर्ने बाटो खुल्छ। संघीय संसदका कुनै एक सदनले मात्रै विपक्षीको प्रस्ताव पारित गरे अध्यादेश त्यहीबाट निष्क्रिय हुने संवैधानिक व्यवस्था छ। प्रतिनिधि सभामा सत्तारूढ़ दल राष्ट्रपाको झण्डै 2/3 निकट समर्थन भएकाले विपक्षी दलहरूले राखेको प्रस्ताव पारित हुने सम्भावना छैन। तर राष्ट्रिय सभामा सरकारको प्रतिनिधित्व नभएकाले दलहरू मिलेमा अध्यादेश अस्वीकृत हुने सम्भावना छ। कक्षा 1 भर्ना भएका विद्यार्थी 10 कक्षासम्म पुग्दा 44% अध्ययनलाई निरन्तरता नदिने गरेको पाइएको छ। शिक्षा मन्त्रालयको एक रिपोर्ट अनुसार 2073 सालमा कक्षा 1 भर्ना भएका 9,73,695 विद्यार्थी मध्ये 56% बीचमै गायब भएको पाइएको हो। मन्त्रालयका अनुसार 2073 सालमा भर्ना भएका विद्यार्थीहरू मध्ये 2082 सालमा आइपुग्दा कक्षा 10 पुग्ने विद्यार्थीको संख्या 4,64,000 मात्र छ। त्यसमा पनि यसपटक एसी दिने विद्यार्थीको संख्या भने 4,30,667 मात्र थियो। यो हिसाबले 44% विद्यार्थीले अध्ययनलाई निरन्तरता दिँदै एसीमा सामेल भएको र बाँकी 5,42,934 जना अर्थात 56% विद्यार्थी बीचमै अध्ययन छोडेको पाइएको हो। सरकारले विद्यार्थी टिकाउन निशुल्क पाठ्य पुस्तक छात्रवृत्ति दिवा खाजा लगायत कार्यक्रममा ठूलो रकम पनि खर्च गरिरहेको छ। निशुल्क शिक्षादेखि विद्यार्थीलाई विभिन्न सुविधा उपलब्ध गराए पनि बीचैमा कक्षा छान्ने दर भने बढ्दो छ। गरीब र विपन्न र आर्थिक अवस्था कमजोर भएकै कारण धेरै जसो बालबालिका बीचमै कक्षा छोड्ने गरेको पाइन्छ। केही दिन देशका सबैजसो ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार देशका सबैजसो भूभागमा वर्षा र बदली कायमै रहने भए पनि कोची बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ। अबको 3 दिनसम्म नै देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो। प्री मनसूनको समय भएकाले तत्कालका लागि अबको 3 दिन वर्षा र बादली कायमै रहने र त्यसपछि पनि पानी परिरहने उहाँको भनाइ छ। आज काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा बिहान पख पानी परेको थियो। आज कोशी प्रदेश लगायत बागमती गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ तथा मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका भूभागका 1-2 ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ। वैशाखमा ब्याजदर औसत 4.4% रहेकोमा जेठमा औसत 4.3% झरेको छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएकाले ब्याजदर घटिरहेको हो। अहिले बैंकहरूसँग झण्डै 12 खरब रूपियाँ भन्दा धेरै कर्जा दिन मिल्ने रकम छ। कर्जा प्रवाह कमजोर भएकाले बैंकहरूले 2.50-3% ब्याजदरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग 79 अर्ब निक्षेप रहेकोमा 58.77 अर्ब रूपियाँ मात्रै कर्जा लगानी भएको छ। मुद्दतीको अधिकतम ब्याजदर नै मुद्रास्फीति भन्दा तल झर्न थालेपछि वित्तीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रणमा राख्ने उद्देश्यसहित भारतले चिनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ। विश्वका सबैभन्दा ठूला चिनी उत्पादक मध्ये एक भारतले सेप्टेम्बरको अन्त्यसम्मका लागि निर्यात रोक्ने निर्णय गरेको हो। भारतीय सरकारले जारी गरेको आदेशमा सीमित अपवाद बाहेक चिनी निर्यात रोकिएको उल्लेख गरिएको छ। नयाँ व्यवस्था आगामी सेप्टेम्बर 30 कायम रहने भारतीय उच्च अधिकारीहरूले जनाएका छन्। भारतले यस्तो निर्णय आगामी चिनी उत्पादनलाई लिएर बढ्दो चिन्ताबीच गरेको हो। अक्टोबरबाट शुरू हुने नयाँ चिनी उत्पादन सिजन एल निनो मौसमी प्रभावका कारण प्रभावित हुन सक्ने अनुमान छ। मौसमविदले औसत भन्दा कम मनसून हुने सम्भावना औल्याएपछि सरकारले आपूर्ति

0: संकटबाट जोगिन अग्रिम कदम चालेको मानिएको छ। एलनिनोका कारण वर्षा कम भएमा उखु उत्पादनमा प्रत्यक्ष असर पर्ने र त्यसले चिनी उत्पादन घटाउन सक्ने आशंका गरिएको छ। यसैबीच नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले भारतले चिनी निर्यात रोके पनि नेपालमा त्यसको असर नपर्ने दावी गर्नुभएको छ। नेपालमा यस वर्षको चिनीको उत्पादन र मौलजात पर्याप्त रहेको भारतीय प्रतिबन्धले बजारमा अभाव सृजना नगर्ने उहाँको दावी छ। अध्यक्ष अग्रवालका अनुसार नेपालको वार्षिक चिनी खपत करिब 2,80,000 टन बराबर छ। यस वर्ष नेपालका उद्योगीहरूले मात्रै करिब 2,00,000 टन चिनी उत्पादन गरेका छन्। नेपालको आन्तरिक उत्पादनले मात्र नजाने पनि यस वर्ष पर्याप्त भइसकेको अग्रवालको भनाइ छ। तिलोत्तमा नगरपालिकामा सामाजिक समावेशीकरण तथा समानताका लागि जातीय अन्तर्घुलन अभियान सञ्चालन भएको छ। नगरपालिकालाई जातीय विभेदमुक्त नगर बनाउने उद्देश्यले सञ्चालन गरिएको अन्तर्घुलन अभियान अन्तर्गत यो वर्ष प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिएको सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले बताउनुभयो।
1: चाहे त्यो लैङ्गिकमा होस्, चाहे जातीय होस्, या कुनै पनि आधारमा हाम्रो समाजमा विभेद चाहिँ छ, हामीले भोगेका चाहिँ छौँ, त्यो भाषिक पनि हुनसक्छ त्यो विभेदहरू, त्यो विभेदहरूलाई हामी अन्त्य गर्नुपर्छ भनेर यो कार्यक्रम गरिरहेका चाहिन्छौँ। हामीले फेरि त्यो जातीय विभेदमा फेरि हामीले गैर दलितहरूको बिचमा पनि जस्तो जयसिंह उपाध्याय बिचको पनि छ नि त होइन, हामीले धेरै ठाउँले गर्दाखेरि चाहिँ हजुरको सासूहरूले बहिले पकाएको नमाएको निजी समय पछाडि आफै पकाएर खाएँ, बुढेसकाल छ, अब छोरा र बुहारीले पकाएको नखाइदिने, त्यो समस्याहरू पनि छ। त्यस्ता समस्यालाई हामीले चाहिँ अन्त्य गरेर यो समाजलाई समतामूलक समाज बनाउन हामीले खोजिरहेका चाहिन्छौँ।
0: वडा नम्बर 7 प्रारम्भ भएको प्रशिक्षण कार्यक्रममा वडा अध्यक्ष देवी प्रसाद पङ्गेनीले जातीय लैङ्गिक तथा सबै प्रकारका भेदभाव अन्त्य गर्ने यस्ता कार्यक्रमले सहयोगी भूमिका खेल्न उल्लेख गर्नुभयो।
2: यो मानव मातामा विभेद किन भनिन्छ, हामीमै किन यस्तो विभेद हुन्छ भनेर अब हामीले यो विभेद गर्न हुँदैन। 21 शताब्दीमा यो विज्ञ भइसक्यो, हामी सबै कुरा खुसी भइसक्यो, देश विदेश सबै बुझिसक्यो, तर विभेद गर्न हुँदैन भन्ने कुरा पनि हो। अहिले रविजी भने जस्तो दलित समुदायभित्रै पनि विभेद छ, समाजले विगतको समाजले उच्च वर्ग भएर चाहिँ पदवी दिएका उच्च वर्गका जातिमा पनि विभेद छ। अब हामी उच्च निच कुनै छैनौँ र विभेद गर्नु हुँदैन, हामी समान हौ भन्ने कुरा हामीलाई त्यस्तो विभेद छैन, तर सोच अलिकति अझै पनि फरक छ, अलिकति सोच फरक छ, सबैमा फरक छ,
0: त्यस्तै सुशासन समितिका संयोजक राधा साईले तिलोत्तमा नगरपालिका विभेद रहित समाज निर्माणका लागि अगाडि बढेको बताउनुभयो। तिलोत्तमा नगरपालिकाको आयोजना तथा सामुदायिक जागरण विकास मञ्चको व्यवस्थापनमा भएको प्रशिक्षण कार्यक्रम जेठ 15 5 वडामा सञ्चालन हुनेछ। टोल विकास संस्था, आमा समूह तथा समाजका अगुवाहरूको उपस्थितिमा अन्तर्गुलन कार्यक्रम गरिने मञ्चका अध्यक्ष रामबहादुर विकले बताउनुभयो। वडा नम्बर 7 भएको कार्यक्रममा सामाजिक समावेशीकरण, जातीय भेदभाव र वर्तमान अवस्थाको विषयमा पत्रकार विनोद परियारले प्रस्तुतिकरण राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन बुद्धि विश्वकर्माले गर्नुभएको थियो। तिलोत्तमा 1 नयाँ मिलमा स्थित प्यारामाउन्ट बोर्डिङ हाईस्कूलले माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ। यस वर्ष प्यारामाउन्टबाट 6 विद्यार्थीले 4 GPA प्राप्त गरेका छन् भने 100% विद्यार्थी उत्तीर्ण भएका छन्। 47 विद्यार्थीले ए प्लस, 63 ए, 33 बी प्लस तथा 6 बी ग्रेड हासिल गरेको विद्यालयले जनाएको छ। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखाका प्रमुख उपसचिव गंगाराम आचार्यले विद्यालय सफल हुनका लागि उत्कृष्ट नतिजासँगै असल अभ्यास पनि आवश्यक रहने बताउनुभयो। विद्यालयका संस्थापक प्राचार्य डाक्टर दामोदर भूषालले विद्यालयको गौरवपूर्ण इतिहासलाई यसपटकको नतिजाले अझ सशक्त बनाएको बताउँदै विद्यालयले किताबी ज्ञानसँगै रचनात्मक क्षमता र सिप विकासमा पनि विशेष ध्यान दिएको बताउनुभयो। कार्यक्रममा विद्यालयका अध्यक्ष पूर्ण प्रसाद सापकोटा, अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ केमाली, विद्यालयका उप प्राचार्य लीलाधर गिरात लगायतले मन्तव्य राख्नु भएको थियो। त्यस अवसरमा चार जीपीए ल्याउने विद्यार्थी आयुषा भूषाल र आयुष्मा पाण्डे लगायत विद्यार्थी तथा अभिभावक शिव शर्माले पनि आफ्ना अनुभव साझा गर्नुभएको थियो। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसका बीबीएस पहिलो वर्षका विद्यार्थीका लागि वित्तीय साक्षरता तथा पेशागत बैंकिङ अभिवृद्धिकरण सम्पन्न भएको छ। विद्यार्थी परामर्श तथा रोजगार एकाईका संयोजक भीमलाल घिमिरेको अध्यक्षतामा भएको अभिमुखीकरण उद्घाटन गर्दै सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेले विद्यार्थीमा व्यावहारिक क्षमता अभिवृद्धिका लागि कार्यक्रम गरिएको बताउनुभयो। विद्यार्थीलाई प्रशिक्षण दिँदै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख मानव संसाधन अधिकृत प्रवास राईले बहुपक्षीय व्यक्तित्व विकास, नेतृत्व विकास र निरन्तरको प्रयासबाट बैंकिङ सहित प्रशासकीय क्षमता अभिवृद्धि गर्न सकिने बताउनुभयो। विद्यार्थी परामर्श तथा रोजगार एकाईको आयोजना र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको परामर्श सहजीकरणमा कार्यक्रम भएको थियो। खबरमा अब खेल खबर। रूपन्देही क्रिकेट संघको आयोजनामा भैरवमा जारी पञ्चकन्या रूपन्देही सुपर लीग अन्तर्गत ए डिभिजनको आजको खेलमा बुद्ध क्रिकेट क्लब विजयी भएको छ। बुद्ध क्रिकेट क्लबले जेआर क्रिकेट क्लबलाई 3 विकेटले हराउँदै जीत निकालेको हो। भैरवको सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ति पाएको जेआरले निर्धारित 50 ओभरको खेलमा 45 ओभर 5 बल खेल्दै सबै विकेट गुमाएर 140 रन जोड्यो। जवाफी ब्याटिङ गरेको बुद्धले 31 ओभरमा 7 विकेट गुमाएर 141 रन बनाउँदै जीत निकाल्यो। देवद खेलमा दिलसाद अली प्लेयर अफ द म्याच भई 1200 रूपियाँ प्राप्त गर्नुभयो। प्रतियोगिताको विजेता टीमले 1,01,000 रूपियाँ र उपविजेताले 50,001 रूपियाँका साथै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै म्यान अफ द सिरिजले 15,000, बेस्ट ब्याटर, बेस्ट बलर र उदीयमान खेलाड़ीले जनै 5,000 र प्रत्येक खेलको म्यान अफ द म्याचले 1,200 रूपियाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिनुभयो। र राष्ट्रिय खेलकुद परिषदले खेल संघहरूलाई असार 15 गते नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा नियमावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नभएको भन्दै राखेपछि असार 15 गतेसम्मको समय दिएर सूचना जारी गरेको हो। तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अगाडि बढाउने राखेपले जनाएको छ। राखेपको वेबसाइटमा उल्लेख भए अनुसार दर्ता भएका 75 मध्ये 33 खेल संघले नवीकरण गरेका छैनन्। नवीकरणका लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता गरेको कागजपत्र पेश गर्नुपर्ने व्यवस्था छ। सबै कागजपत्र उपलब्ध गराउन नसक्दा पनि कतिपय खेल संघहरू नवीकरण नगर्ने गरेका छन्। यही खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। लाल पूर्जा वितरण नगर्दासम्म सुकुम्बासीलाई मासिक 15,000 घर भाडा दिने सरकारको तयारी। होल्डिङ सेन्टरमा रहेकाहरूको स्क्रिनिङ जारी। सार्वजनिक पदाधिकारीको गैर कानूनी सम्पत्ति बारे उजुरी दिन सर्वसाधारणलाई आग्रह। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने। संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर। समान प्रतिकृतिका मन्त्रालय एकीकृत। विपक्षी 3 दलद्वारा संघीय संसदमा अध्यादेश अस्वीकृतको सूचना दर्ता। कक्षा 1 भर्ना भएका 44% विद्यार्थी मात्र कक्षा 10 पुग्ने गरेको तथ्याङ्क। अझै केही दिन देशका सबैजसो ठाउँमा वर्षा र बदली कायमै रहने। जेठ महिनाका लागि बैंकको ब्याज दर घट्यो। भारतद्वारा चिनी निर्यातमा अस्थायी प्रतिबन्ध। प्रतिबन्धले नेपालमा खासै असर नगर्ने अध्यक्ष अग्रवालको दावी। तिरोतमामा समानताका लागि जातीय अन्तर्घुलन अभियान सञ्चालन। प्यारामाउन्ट बोर्डिङ हाई स्कूलद्वारा एसटीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित। राममणि बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता तथा पेशागत बैंकिङ अभिमुखीकरण सम्पन्न पञ्चकन्या रूपन्देही सुपर लीगमा बुद्ध क्रिकेट क्लब 3 विकेटले विजयी र खेल संघहरूलाई 15 हप्ताभित्र भित्र नवीकरण गर्न राष्ट्रिय खेलकुद परिषदको सूचना नगरे खारेजीको चेतावनी। साँझ 7 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: शान्ति समृद्धि र रूपान्तरणका लागि रेडियो लुम्बिनी 96.8 मेगाहर्ज
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानु भयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855509934।
4: रमिला तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
5: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
4: किन त्यस्तो गरेको होला त?
5: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
4: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ। विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
6: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
10: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
11: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
10: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
11: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राखेर गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
10: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
11: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
10: हजुर।
11: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
10: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानवीय क्षति 63% घट्यो।
1: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ।
0: चामलमा विषादी भेटिएको मुद्दा दर्ता गर्न आदेश। शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा नयाँ नेतृत्व चयनमा प्रक्रिया शुरू। कर्णालीमा 41 झोलुङ्गे पुल निर्माण शुरू तर लक्ष्य भन्दा 59% कम।
2: 26 झोलुङ्गे पुल बनिसकेका छन् र अहिलेसम्म प्रदेशमा 151 प्रदेश सरकारले बनिसकायो।
0: र दिल्लीमा ऊर्जा बचतका लागि 2 दिन घरबाटै काम गर्न निर्देशन। 50% बैठक अनलाइनबाटै हुने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: जेठ 15 गते नजिकिँदै गर्दा बजेट कस्तो ल्याउने भनेर सुझाव दिने क्रम र लिने क्रम पनि बढ़ेको छ। अहिलेको आवश्यकता महत्वाकांक्षी र ठूलो आकारको बजेट होइन, बरू सानो र नतिजामुखी बजेट हो भन्ने सुझाव धेरै आइरहेको छ। स्थानीय सिप र स्रोतमा आधारित साना कार्यक्रमलाई प्राथमिकता दिने र व्यवस्थापकीय सुधार गर्नेतर्फ बजेट केन्द्रित गराएर जनता सामु नै बजेटको असर पुर्याउन सक्नुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
4: संघीय संसदका दुवै सदनका विपक्षी दलहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनको आधार माग गरेका छन्। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले परम्परागत र महत्वाकांक्षी कार्यक्रमले भार मात्रै दिने तर्क गरेका छन्। कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रम राष्ट्रको वार्षिक नीति, आर्थिक दिशा, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय समेट्ने भएकाले यसले महत्व राख्ने बताउनुभयो। तर उहाँले छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थिति प्रति भने असन्तुष्टि व्यक्त गर्नुभयो।
5: देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण

0: टिप्पणी गर्नुभयो। वहाँले नीति के हो कि कार्यक्रम के हो भन्ने नछुटिएको दावी गर्नुभयो।
1: आफूलाई नवीन सोचको अवतार भन्ने सरकारले ल्याएको दस्तावेजमा न नवीनता देखियो, न स्पष्टता, न जनताको जीवन बदल्ने साहसिक संकल्प नै देखियो। नीति हो कि कार्यक्रम हो यो पनि स्पष्ट छुट्याइएको छैन। नीति के हो, कार्यक्रम के हो, त्यो पनि स्पष्ट छुट्याउन गाह्रो छ। यो नीति तथा कार्यक्रम सरकारको मात्र होइन, राष्ट्रको साझा दस्तावेज हो। यसको उत्कृष्टता हामी सबैको चाहना हो। त्यसैले यसप्रति आलोचना गर्नु विरोधको लागि विरोध होइन, यो राष्ट्रप्रतिको जिम्मेवारी हो।
0: नेकपाका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभयो। वहाँले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति समेत असन्तुष्टि व्यक्त गर्दै विगतका अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
2: यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुझे कार्ययोजना र सही बुझे नै नीति कार्यक्रम बीच तादाम्यता देखिँदैन। हरेक सरकारको आफ्नो दृष्टिकोण र प्राथमिकता हुन्छ, तर विगतकै कार्यक्रमहरूको निरन्तरतामा सरकारको प्राथमिकता के हो भन्ने कुरा स्पष्ट देखिँदैन।
0: यसैबीच राष्ट्रिय सभा सदस्य महन्त ठाकुरले सरकारको सुशासनको परिभाषा र पछिल्लो कार्यशैलीमाथि प्रश्न गर्नुभयो। वहाँले सरकारले जनआन्दोलनको मर्म विपरीत काम गरिरहेको टिप्पणी गर्नुभयो। राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले भने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट खाका दिन नसकेको दावी गर्नुभयो।
3: नेपालको अर्थतन्त्र कता लान खोजिएको स्पष्ट छैन। जस्तै पहिलो वर्ष के गर्ने, दोस्रो वर्ष के गर्ने, पाँचौं वर्ष के गर्ने, एउटा खाका सहितको चाहिँ यो पहिलो वर्ष शुरू हुनु पर्थ्यो, त्यस्तो केही देखिन्न। सरकारले प्रविधिको उच्चतम प्रयोग गर्दै लगानी वृद्धि गर्दै सुशासनलाई पहिलो प्राथमिकतामा राखेको छ। सरसा जनताको जनताले समेत निकै चासोका साथ हेरिरहेको कस्तो नै आउँछ यो बजेट, कस्तो नै आउँछ यो नीति तथा कार्यक्रम भनेर निहालिरहेको अवस्थामा वास्तवमा भन्यो भने सर्वसाधारण जनतालाई समेत निराश बनाएको छ।
0: यसैबीच राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममा राष्ट्रिय सभाका सदस्यहरूले संशोधन प्रस्ताव पेश गरेको भए पनि सबै अस्वीकृत भएका थिए। संघीय संसद सचिवालयका अनुसार दुवै सदनको बैठक भोलि पनि बस्नेछ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूर्जा नपाउन्जेलसम्मका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा दिने तयारी गरेको छ। यो व्यवस्था अस्थायी राहतका रूपमा ल्याउन लागि सरकारले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुम्बासी व्यवस्थापनको प्रगति र आगामी योजना प्रस्तुत गरेका थिए। उक्त योजनामा यी विषय उल्लेख रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति आयोजनाका निर्देशक मचा काजी महर्जनले सीआईएनसँग बताउनुभयो।
4: ए मन्त्रीजीले त्यो कुरालाई भन्नुभएको हो होइन? त्यो त्यो कति उपलब्ध गराउनु भन्ने किसिमको टुङ्गो चाहिँ लागेको छैन, सोच चाहिँ मन्त्रालयले बनाउनु भएको छ। अब त्यो टुङ्गो लगाएपछि हामी खबर गर्छौँ। अब केही राहत रकम चाहिँ दिनुपर्छ भन्ने हिसाबले कुरा चाहिँ भएको थियो होइन? अनि त्यही कुरा निर्णय चाहिँ भएको छैन। अब निर्णय नभए मैले त्यो भन्न चाहिँ सकिहालेको।
0: उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै परेको मुद्दा दर्ता गर्न आदेश दिएको छ। अदालत प्रशासनले क्षेत्राधिकार नभएको मुद्दा दर्ता गर्न नखोजेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। उपभोक्ता अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उपभोक्ताको हक हितसँग जोड़िएको विषयमा फिराद परेको भन्दै दर्ता गर्न आदेश दिएको हो। यसैबीच खाद्य प्रवृत्ति तथा गुण नियन्त्रण विभागले यसोदा फूड्स प्रणालीद्वारा उत्पादित 100 ग्रामवाला करेन्ट चाउचाउ र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ। यी दुवै चाउचाउ सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप नभएको विभागले जनाएको छ।

0: यस वर्षको पहिलो महिना वैशाखमा आगलागी र वन डढेलोका घटनामा परेर हुने मानवीय क्षति पोहोरको तुलनामा करिब 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाले ज्यान गुमाएका छन्। जुन संख्या पोहोरको 27 जनाको तुलनामा करिब 62.96% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो,
1: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ। त्यसको विशेष कारण चाहिँ अब यो ग्यासको पनि लिकेजका कुराहरू, ग्यासको प्रयोगमा लापरवाही गर्ने विषयहरू पनि भयो भने अर्को चाहिँ यो विद्युत सर्किटद्वारा पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि, जाडो महिनामा विशेष गरी आगो ताप्दाखेरि होइन, मकलहरू बाल्दाखेरि विशेष तराई क्षेत्रहरूमा चाहिँ बढी आगलागी घटना घटेको छ।
0: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 वटा घर पालुवा जनावर मरेका छन्। इलाममा बर्ड फ्लू नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हटाइएको छ। जोखिम न्यून भएसँगै कुखुराजन्य पदार्थको ओसार पसार सम्बन्धी प्रतिबन्ध हटाइएको जिल्ला बर्ड फ्लू नियन्त्रण समितिले इलामले जनाएको छ। यसअघि वैशाख 9 को जिल्ला बर्ड फ्लू नियन्त्रण समितिको बैठकले कुखुरा तथा कुखुराजन्य पदार्थको ओसार पसारमा रोक लगाएको थियो। ताजा खबरमा अब विदेशको खबर। रेखा गुप्ता नेतृत्वको दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन नयाँ नियम लागू गरेको छ। भोलिदेखि लागू हुने गरी अब 2 दिन 100% काम कर्मचारीहरूले घरबाट गर्नुपर्नेछ। सरकारी कार्यालयहरूको इन्धन 20% घटाइने र मन्त्री विधायकले मेट्रो तथा बस प्रयोग गर्नुपर्नेछ। विदेश भ्रमण र ठूला सार्वजनिक कार्यक्रम पनि अस्थायी रूपमा रोकिएका छन्। मुख्यमन्त्री गुप्ताले आफ्नै सवारी साधन संख्या 13 बाट 4 मा झार्दै करिब 69% कटौती गर्नुभएको छ। र खेल खबरमा आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई डीएलएस नियमका आधारमा 2 रनले हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्रै बनाउन सक्यो।
2: आठ पहरिया समुदाय आदिवासी जनजातिमा सूचीकरण नहुँदा समस्या।
3: आफ्नै भाषा, संस्कार, संस्कृति, वेशभूषा, हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठ पहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
2: समुदायको सामाजिक, शैक्षिक तथा आर्थिक स्तर उकास्नको लागि पहल। रिपोर्टसँगै सांसदमा प्रतिपक्षी दलहरूले गरेका विरोध, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
7: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अवशेष त मेरो धन रहेछ नि।
6: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
8: बाली अवशेष नजलाउ, वातावरण र स्वास्थ्य जोगाउ।
6: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। यो वर्ष मनसूनमा 2,00,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 34 बैठकले यस वर्षका लागि तयार पारिएको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेको छ। कर्णाली प्रदेश सरकारले तुइन र जोखिमपूर्ण नदी नालाहरूमा पार गर्ने समस्यालाई समाधान गर्न बहुवर्षे ठेक्का मार्फत 41 झोलुङ्गे पुल निर्माण शुरू गरेको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रदेश सचिव अर्जुन कुमार बलका अनुसार आर्थिक वर्ष 2082-83 भित्र निर्माण सक्ने गरी काम अघि बढ़ाइएको थियो। श्रोत सहमति लिएको 5 महिनाभित्र ठेक्का नभए योजना स्वत रद्द हुने उल्लेख गरिएकाले कामलाई तदारूकताका साथ अगाडि बढ़ाउनु पर्ने उहाँले बताउनु भएको छ। 2078 सालको जनगणना अनुसार धनकुटा आसपासमा मात्रै बसोबास गर्दै आएका 8 पहरियार समुदायको जनसंख्या 5,878 रहेको छ। आदिवासी जनजातिमा सूचीकरण नहुँदा यो समुदाय सामाजिक शैक्षिक तथा आर्थिक रूपमा कमजोर बन्दै गएको छ।
10: धनकुटा नगर क्षेत्रमा मात्रै बसोबास गर्दै आइरहेका सीमान्तकृत 8 पहरिया समुदायले 2052 सालदेखि संगठित रूपमा आदिवासी जनजातिमा सूचीकृत गर्न पहल थालेका थिए। 8 पहरिया छुट्टै जातीय पहिचान भएको समुदाय भएकाले अन्यसँग मिसाएर होइन पृथक रूपमा सूचीकृत गरिनुपर्ने उनीहरूको माग छ। किराँत 8 पहरिया समाजका केन्द्रीय महासचिव सूर्य 8 पहरिया:
11: हाम्रो आइडेन्टिटी अनुसारको सबै डकुमेन्ट बन्नुपर्छ भन्ने कुरा पनि हो। त्यो हिसाबले हामी 8 पहरिया देख्ने हो। त्यो हिसाबले चाहिँ नेपालको आदिवासी जनजातिमा सूचीकृत हुनुपर्छ भन्ने प्रस्ताव हो।
10: आफ्नै भाषा वेशभूषा संस्कृति परम्परा तथा लिपि भएकाले पनि 8 पहरिया समुदाय जनजाति भित्रै पर्ने दावी छ। 8 पहरिया समुदायका चाड पर्व लगायत आफ्नै परम्परा छन्। अधिकार कर्मी सचेता 8 पहरिया:
12: 8 पहरिया भित्रको धेरै पाछाहरू छ। हाम्रो आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि 8 पहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
10: धनकुटा नगरपालिकाले 8 पहरियाले मनाउने मक्सिर चाडमा स्थानीय विदा दिने गरेको छ। अहिले धनकुटामा मूलवासीको रूपमा रहेका 8 पहरिया समुदायले आफ्नै जनजातिभित्र सूचीकृत हुने माग राख्नु जायज भएको बताउनुहुन्छ धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ:
13: राज्य के चाहन्थ्यो सूचीकृत गर्दाखेरि होइन, त्यो समस्या छ। तपाईँ तयारी गरेर सूचीकृत हुनुपर्छ भन्नेमा नगरपालिका सपोर्टेड छौ होइन।
10: 8 पहरिया समुदायभित्र छारा होम्बार किन्दाहाङ लेङसुवा पाङसुङ लगायत गरी 19 जाति छन्। अहिले यो भाषा बोल्नेको संख्या पनि कम हुँदै गएको छ। 8 पहरिया समुदायका अगुवा धन 8 पहरिया:
14: यो भाषा चाहिँ लोपन्मुख अवस्थामा पुगेको छ। यसको मूल कारणहरू भनेको चाहिँ अन्य भाषाको प्रभाव। नेपालीले पनि 8 पहरिया भाषालाई अलिक बढी गाँचेको छ। त्यस्तै गरी अलि अभिभावक अथवा 8 पहरिया समुदायमा पनि अंग्रेजीको मोह त्यसको प्रभाव देखिन्छ। त्यस्तै गरी यो आफ्नो मातृभाषामा त्यसको प्रनाउन्सिएसन अथवा उच्चारणमा केही समस्या आएको हुनाले त्यो पनि मातृभाषामा त्यसले पनि समस्या सिर्जना गरिरहेको देखिन्छ।
10: परम्परागत किपट प्रणाली अन्तर्गत रहेको 8 पहरियाको ऐतिहासिक भूगोल अहिलेको धनकुटा नगरपालिकाका 10 वटासम्म फैलिएको छ। स्थानीय सरकारले उनीहरूको पहिचान स्थापित गर्नका लागि केही सकारात्मक कदम चाले पनि आदिवासी जनजातिमा सूचीकृत हुने अभियान भने हालसम्म पनि सफल हुन सकेको छैन। गोपाल बराइली, CIN, रेडियो धनकुटा FM, धनकुटा।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्नेमै सांसदहरू 2 दिनसम्म अलमलमा।
15: प्रधानमन्त्रीको असमर्थताको कारण दिनुहुन्न त भन्या त हो नि हामीले। नीति कार्यक्रम पेश करने जिम्मा उहाँकै हो र फेरि नीति कार्यक्रम पेश करने कुरा मात्रै होइन उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनु पर्छ पनि हामीले भनेका छैनौं तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ
2: संसदीय परम्परालाई मान्नको लागि आग्रह संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
16: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो
17: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ
18: हो सक्छ जनताको आवाज संसदसम्म पुग्छ कानून निर्माण प्रक्रियामा जोडिन्छ
16: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ
17: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
19: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ सक्नु पर्छ फेरि
20: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो
18: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू
21: हाम्रा दुःखले त सरकारी खेती गरिछौ र पानी पिग्रला अखन त यही हाम्रो खेती हो
17: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद
18: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी
17: हरेक बिहिबार बेलुका 7:30 बजे पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे कार्यक्रम हेलो सांसद
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
22: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग सहकर्मी सन्तोष गन्धर्व कुराकानी गर्दै हुनुहुन्छ
15: अहिलेको संसदमा यो जे गतिविधिहरू देखिराखेको छ हिजो प्रतिपक्षीहरूले जुन स्थिति त्यहाँ देखाउन विवश भयो त्यो चाहिँ वर्तमान सरकारको नेतृत्वको कारणले सृजित परिस्थिति हो र प्रतिपक्षीहरूलाई त्यहाँ जनताले पुर्याएका हुन् जनताले यो सरकारको कार्यकारी प्रमुखको आवाज सुन्न चाहेका छन् कार्यकारी प्रमुखको सदनमा देखिएको सम्मानित सदनमा देखिएको व्यवहारहरूमाथि प्रश्नहरू उठेका छन् आफ्नै नेतृत्वमा आफ्नै क्याबिनेटले पारित गरेको नीति कार्यक्रम राष्ट्र प्रमुखले वाचन गरिरहँदा सरकार प्रमुखले जुन अशोभनीय क्रियाकलाप त्यहाँ देखाउनुभयो त्यसबाट संसारभरि रहेका नेपालीहरूले के हो यो भन्ने एउटा जिज्ञासा राखि नै रहनु भएको छ र प्रतिपक्षी हुनुको नाताले तपाईँहरूको भूमिका के हो तपाईँहरूले किन त्यसमाथि बोल्नु भएन भन्ने प्रश्न पनि हामीमाथि छ नागरिकले हामीमाथि राखेका प्रश्नलाई हामीले संसद मार्फत सरकारमाथि राखेको मात्रै हो के यो सरकार यो संसदमा अहिलेको पार्लियामेन्टमा 5 वर्षसम्म हामीले प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो भनेर हामीले प्रश्न गरेको हो अरू केही पनि होइन जहाँसम्म नियमावलीको धारा 38 को सवाल छ त्यो धारा 38 मा के लेखिएको छ र नियमावलीका धेरै ठाउँहरूमा के लेखिएको हुन्छ भने प्रधानमन्त्रीले वा निजले तोकेको व्यक्ति भन्ने प्रोभिजन चाहिँ किन राखिएको हुन्छ भने कुनै असाधारण परिस्थिति हुन सक्छ कहिलेकाहीँ प्रधानमन्त्री देश बाहिर हुने स्थिति हुन सक्छ कहिलेकाहीँ बिरामी अस्वस्थ अवस्था हुन सक्छ या अन्य त्यस्तो विशिष्ट कारण हुन सक्छ जसको कारणले प्रधानमन्त्रीले आफूले नभ्याएर आफ्नो काम गर्न कुनै प्रतिनिधि तोकिन्छ किन भन्दा प्रधानमन्त्रीको असमर्थताको कारण दिनु न त भन्या त हो नि हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनु पर्छ पनि हामीले भनेका छैनौं तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ सबै प्रधानमन्त्रीले त्यसकारणले अहिले पनि जनताले सुन्न पनि चाहनु भएको छ उहाँको आवाज र हामीले त्यही आवाजलाई प्रतिनिधित्व गर्दै तपाईँले संसदमा सरकार प्रमुखका हैसियतले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ भन्ने माग राख्नु सर्वथा संवैधानिक छ न्यायिक छ र संविधानको यही संविधानको धारा 76:10 मा स्पष्ट लेखिएको छ सरकार प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन् जवाफदेही हुनेछन्
1: र पार्लियामेन्ट भन्दा माथि सरकार हुँदैन र संविधान भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौं।
3: जस्तो कि अहिले तपाईँले सदनमा प्रधानमन्त्रीले प्रश्नको जवाब दिनुपर्छ अर्थात नीति तथा कार्यक्रममाथिको उठेका विषयहरूमा जवाब दिनुपर्छ भन्दै गर्दाखेरि हिजोको परम्परा त थियो नै तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसमा जवाबहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ यो राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ?
1: त्यो कुरा होइन, हामीलाई त हामीले नागरिकलाई हेर्ने हो, नागरिकले हामीलाई के भन्नुहुन्छ, नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो। तपाईँलाई भनौँ म नागरिकको प्रतिक्रिया के थियो भने जब राष्ट्रपति नीति कार्यक्रम वाचन गर्दै हुनुहुन्थ्यो बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुलुक्क उठेर हिँड्नुभयो, मानव एकछिन केही जरूरी पर्यो होला, दुई मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं र त्यही मेरा मोबाइलमा मेसेजहरू आएका थिए, संचार जगतका साथीहरूबाट नै आएका थिए, केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए, प्रधानमन्त्री राष्ट्रपति बोल्दै गर्दा तपाईँले नियमावती किन गर्नु भएन भन्ने जिज्ञासा नै आएको थियो र हामीलाई के लाग्यो भने राष्ट्रपति बोलिराख्नु भएको छ, सभापति बोलिराख सभामुख बोलिराख्नु भएको होइन, त्यो बीचमा हामीले बोल्नु पनि फेरि शोभनीय हुँदैन, प्रधानमन्त्रीले एउटा अशोभनीय व्यवहार गर्नुभयो र फेरि हामीले त्यसलाई बढाउँदै लान हुँदैन भनेर पनि हामीले धैर्य साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो, अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठूलो कुरा भएन, त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौ। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए, यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको यो सरकारको र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने त्यो मात्रै होइन, उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले आठवटा अध्यादेश ल्याउनुभयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं, त्यसो भए कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ, सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भइहाल्यो नि, छलफल गराउनु नि परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, त्यसकारणले त्यो लजिकल छैन। र परम्पराको कुरा के छ भने असल परम्परा त मान्नुपर्छ, हेर्नुहोस् असल परम्परा इग्नोर गरेर जान मिल्दैन, त्यो असल परम्परा हो, नीति कार्यक्रमको ओनरसिप सरकारले लिने र नीति कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाब सरकार प्रमुखले दिने, 275 सदस्यीय अथवा 334 सदस्यीय संघीय संसदका सांसदहरू जनताका प्रतिनिधि हुन्, नेपाली जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन्, उनीहरूले बोल्ने भावनाहरू नेपाली जनताका भावनाहरू।
2: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ भने प्रतिनिधि सभामा छलफल जारी रहेको छ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूर्जा नपाउन्जेलसम्म मासिक 15,000 रूपियाँ घर भाड़ा दिने तयारी गरेको छ। उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै मुद्दा दर्ता गर्न आदेश दिएको छ। दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन भोलिदेखि लागू हुने गरेर अब हप्ताको 2 दिन कर्मचारीहरूले घरबाटै काम गर्ने व्यवस्था मिलाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय त्रिदिवसीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 2 रनले हराएको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यति बेला रातिको 8 बज्यो।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
2: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
4: रमिला तिमीले के भन्न खोजेको के हो भन, धक्नमानी भन न।
5: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
4: किन त्यस्तो गरेको होला त?
5: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
4: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
6: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसर पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 उन्नाइस भएन।
6: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
5: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा

0: नचल्ने पुरै काम नि. मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए. दबाई ल्याएर खाएपछि झन् बढी भयो. मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ. म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ. 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु. अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि. 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि. म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भयो. श्री बाबु म बेस्तरी खुसी. म त अहिले अब त म त बसेँ भनेको छु नि. म
1: रामराजीपुर कलिमपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के. यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे. लाउने दबाई पनि खान्छ पनि दिनुभयो. अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ. त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको.
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली. जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता. नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद. यस कार्यक्रमको सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934.
4: जातीय विभेद के अंतेक करा जाए. जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए. इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला. कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए. जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए. छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए. अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल.
5: आग लागि तथा डडेलोबाट जोगियौ र जोगाऊ.
6: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ. यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ.
5: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ.
6: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ. बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ.
5: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ.
6: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ.
5: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ.
6: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ.
5: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ.
6: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ. सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं.
5: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ.
6: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही.
7: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त.
8: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु.
7: खै के औषधि रहेछ?
8: ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ.
7: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ. यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो. यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ. भाइ
7: ठिक भन्नुभयो दाई,
9: मेरो आँखा खोलिदिनु भयो।

0: अबदेखि मेरा पशुपन्थीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
1: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: कति धेरै भिड हो, मलाई यो सेतो थरी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
3: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
4: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
6: त्यसले आफै कुरो बुझ्छ।

0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
1: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
1: कहाँ हुनु नि, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी।
0: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
1: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Marga Kati Ofisi Siment. Desh ko Siment.
1: Berzer Ghar Rang Raunak Ghar Raman Duvay Rangin Banaune Akarshak Offer Aajai Berzer Paints ko Kharidna Paunuhos Motorcycle Freezer Mobile Phone Jitne Mauka Saathai Sure Shot Ma Paunuhos 100 Square Feet ko Silk Illusion Design Pani Shartaharu Lagu Hune Chhan
2: उत्सवको पर्व
3: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज्ड डिस्ट्रिब्युटर
2: एसएसबी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
3: कृषि विकास बैंकको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
2: फोन नम्बर 071-542-6599
4: खुसीको खबर
5: होइन के खुसीको खबर हो दाजु
4: अरे भाई लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि
5: हो र
4: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-533-823
5: साउजी क्यूआर भयो
6: ए बगनुस् त मेसेज आएको छैन
7: घरी एसएम

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-5907719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल

0: आग लागी तथा डडेलो बाट जोगियौं र जोगाऊ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
0: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
0: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
2: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
3: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
4: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
3: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
0: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं।
1: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं।
0: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
1: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
0: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
1: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
7: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806633111 र 9806621354।
8: बुटवल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
9: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
8: बाल रोग,
9: छाला तथा यौन रोग,
8: हार जोड्ने नसा तथा बाथ रोग,
9: टाउको तथा मनोरोग,
8: नाक कान घाँटी,
9: जनरल सर्जरी,
8: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
8: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
8: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर टिप र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा

0: लामो समयदेखि प्रतिबद्ध
1: रीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
2: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
3: 98-570-21-835
4: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
5: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै थम क्या
4: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
6: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भनिदिउँ त नानी
4: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
7: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
8: सबै मिलाई खुवाऊ
7: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
9: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
10: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
11: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
12: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
11: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
12: आमाको दुध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ
11: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
12: 6 महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ
11: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
12: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
11: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के भयो बा?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए बाबु हतियारो छ, टर्च बालेर जाऊ।
7: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अध्ययारोमा हिर्जा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त, यता त्यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
9: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यत दिउँसो 3 बजेपछि बढी पर्ने
10: समय।
11: आज कार्यक्रममा सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित, प्रतिनिधि सभामा आज पनि उठ्यो प्रधानमन्त्रीको अनुपस्थिति बारे प्रश्न।
12: संसद भन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौ।
11: भारतले चिनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा कस्तो असर पार्ला?
13: यो आर्थिक वर्षमा सर्टेज हुनेवाला छैन, प्राइसमा यो कमोडिटी हो, यो इन्टरनेशनल प्राइसको हिसाबले अलिकति खटबड भइ नै रहन्छ।
11: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिका चीन सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको चीनी राष्ट्रपतिको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
14: अशोक दाहालबाट समाचार सुन्नुहोस्। युकेमा प्रधानमन्त्री कियर स्टारमरका एकजना प्रमुख मन्त्रीले राजीनामा दिएका छन्। स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले प्रधानमन्त्रीमाथि आफ्नो विश्वास गुमेको भन्दै पदबाट राजीनामा दिएको चिठी सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले आगामी आम निर्वाचनमा स्टारमरले लेबर पार्टीलाई नेतृत्व दिन नसक्ने उल्लेख गरेका छन्। स्ट्रिटिङले अब प्रधानमन्त्रीमा आफ्नो दावी गर्ने ठानिएको छ। उनका सहयोगीहरूले आफ्नो दावी पेश गर्नका लागि उनीसँग पर्याप्त सांसदहरूको समर्थन रहेको बीबीसीसँग बताएका छन्। बीबीसीका राजनीतिक संवाददाता इएन वाटसन भन्छन्, यसले औपचारिक रूपमा नेतृत्वमा कुनै चुनौती खडा त गरेको छैन, तर उनले नेतृत्वको तयारीकै लागि स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएको कुरा लुकेको छैन। बीबीसी संवाददाता इएन वाटसनको भनाई। आफ्नो देशको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको रात्रिभोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धी नभई साझेदार हुनुपर्ने बताएका छन्। सीले दुई देशबीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वपूर्ण रहेको बताए। ट्रम्पले पनि सकारात्मक भाव देखाउँदै चिनियाँ राष्ट्रपतिलाई आगामी सेप्टेम्बरमा व्हाइट हाउसको निम्तो दिएका छन्। दुई शक्ति राष्ट्रका राष्ट्रपति बीचको भेट 2 घण्टा चलेको थियो। व्हाइट हाउसले आर्थिक सम्बन्ध सबल बनाउने विषयमा केन्द्रित कुराकानी सकारात्मक भएको जनाएको छ। सबैभन्दा संवेदनशील रहेको ताइवानको विषय व्हाइट हाउसले उल्लेख गरेको छैन। इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्गबाट थप चिनियाँ पानी जहाजहरू पार गर्न तेहरानले अनुमति दिएको उल्लेख गरेको छ। चिनियाँ विदेश मन्त्री र इरान स्थित बेजिङका राजदूतको आग्रहमा अझैसम्म इरानी नियन्त्रण कायम रहेको उक्त जलमार्गमा चिनियाँ जहाजहरूलाई अनुमति दिइएको जानकार स्रोतलाई उद्धृत गर्दै फार्स समाचार संस्थाले जनाएको छ। बेजिङले यसको पुष्टि गरेको छैन। इरानले यसअघि युद्ध चलिरहँदा पनि चीनसँग सम्बन्ध भएका जहाजहरूलाई यो मार्ग प्रयोग गर्न दिने जनाएको थियो। जहाजहरूको निगरानी गर्ने तथ्याङ्कले चिनियाँ सुपर ट्याङ्कर यो जलमार्गबाट अघि बढेको देखाएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले झिकाएका एकजना फिलिपिन्सका सांसद संसद भवनबाट बाहिरिएका छन्। उनले संसद भवनभित्र शरण लिने प्रयास गर्दा हिजो हतियारधारी सैनिकले घेरा हालेका थिए। यसअघि रोड्रिगो डुटेर्टेका पालामा प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसहरूको गैरन्यायिक हत्या गरेको आरोप उनले अस्वीकार गर्दै आएका छन्। संसद भवनबाट बाहिरिएका सांसद रोनाल्ड डेला रोजा कहाँ गए भन्ने उनका वकिलहरूले बताएका छैनन्। र नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा शक्तिशाली चट्याङ र वर्षाका कारण 89 जनाले ज्यान गुमाएका छन्। एकजना विपद व्यवस्थापन अधिकारीले अधिकांशको ज्यान पर्खाल भत्किएर रूख डालेर र चट्याङ लागेर गएको बताए। यो बीबीसी नेपाली सेवा हो।
11: सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको बताइएको छ। तर प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध शुरू गरेपछि प्रतिनिधि सभाको आजको बैठक पनि प्रभावित भयो। उक्त बैठकमा आज प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम तय भएको थियो। एक रिपोर्ट। विपक्षीहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा लगातार प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको खोजी गरिराखे पनि सांसदहरूको प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। तर नीति तथा कार्यक्रममाथि दिनभरको छलफल पश्चात सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन बोलाएसँगै विपक्षी सांसदहरूले उभिएर विरोध गरे। त्यसक्रममा विपक्षी सांसद मध्येका युवराज दुलालले भने,
12: जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ, हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय, त्यसकारणले यो संसद भन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, हामीले उहाँलाई यो संसदमा चाहेका छौं, प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौं।
11: लगत्तै सभामुख अर्यालले विपक्षीहरूलाई सहमत गराउने कोशिश गरे।
10: हामीले छलफल भइसके पछाडि हाम्रा कुराहरू राखिसके पछाडि सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूले लिखित रूपमा जिम्मेवारी सुम्पिएर पठाउनु भएको माननीय मन्त्रीज्यूले त्यसको जवाफ दिँदाखेरि हामीलाई के समस्या पर्ला।
11: तर विपक्षी सांसदहरूले विरोध जारी राखेपछि बैठक केही बेरका निम्ति स्थगित गरियो। यो सामग्री तयार पार्दा सभामुख अर्याल बैठक सञ्चालनका सम्बन्धमा आन्तरिक छलफलमा रहेको बताइएको छ। दिउँसो भएको छलफलमा आफ्नो धारणा राख्ने क्रममा कतिपय विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल हुन नपाएको भन्दै असन्तुष्टि जनाएका थिए। दलीय आधारमा छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भने,
15: सभामुख महोदय, पहिलो चोटि देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मानिएको आवाजलाई निस्तेज गरेर छ घण्टाभित्र जम्मा आजको कार्यक्रम छ घण्टा नीति कथा कार्यक्रममा छ। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
11: कतिपय सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यथास्थितिकै निरन्तरता भएको टिप्पणी गरे। नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले भने,
7: सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुँदे कार्ययोजना र सही बुँदे नै नीति कार्यक्रम बीच तादाम्यता देखिँदैन।
11: नीति तथा कार्यक्रममाथि 35 जना सांसदहरूले संशोधन हालेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भनिएको थियो। बजेट आउनु 15 दिन अगावै उक्त प्रस्ताव पेश गर्नुपर्ने कानूनी बाध्यता रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले बीबीसीलाई बताए। अब अर्को विषय, भारतले तत्काल लागू हुने गरी चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतीय प्रतिबन्धका कारण बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता सर्वसाधारण उपभोक्तामा देखिन्छ। नेपालमा हुने चीनीको खपत स्वदेशी उत्पादनले मात्रै नधान्ने व्यवसायीहरूले बताउने गरेका छन्। यसै सन्दर्भमा हामीले चीनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाललाई टेलिफोन सम्पर्क गरी शुरूमा भारतले चीनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा कस्तो असर पर्ने देखिन्छ भनेर सोधेका छौं।
13: हामीले चिनीको कुरा गर्ने बेलामा क्रसिङ सिजनको गर्छौं कि आर्थिक वर्षको गर्दैनौं। क्रसिङ सिजन भनेपछि नेपालमा जनरली तिहार पछि क्रसिङ सिजन शुरू हुन्छ र करिब 4 महिना क्रसिङ सिजन चल्छ, त्यसपछि चाहिँ चिनी कारखाना बन्द हुन्छ। हाम्रो चिनी उत्पादन 2,00,000 मेट्रिक टन जति भएको थियो र यो वर्ष चाहिँ अलरेडी 90,000 मेट्रिक टन चिनी नेपालमा आयात भइसकेको छ।
16: नेपाललाई वार्षिक चाहिने खपत जति पुग्छ?
13: एकदम पुग्छ। यो आर्थिक वर्षमा कुनै सर्टेज छैन र यो आर्थिक वर्षमा अर्को के भयो भने लास्ट इयर हाम्रो चाहिने चिनी कारखानाहरूको बोर्डरबाट चिनी इम्पोर्ट पनि भयो र तस्करी बढ्ने पनि आयो। हाम्रो चिनी नबिकेर लास्ट इयरको स्टक पनि क्यारी फरवर्ड छ यहाँ। त्यस कारण यो क्रसिङ सिजन शुरू हुनुभन्दा पहिले नेपालमा यथेष्ट मात्रामा चिनी छ, त्यो चाहिँ ट्रेडरहरूका पनि छ र इन्डस्ट्रीको गोदाममा पनि छ। त्यसकारण चिनीको आयात मतलब हामीले गर्न नपाएपछि या इन्डियाको निर्यात प्रतिबन्धले नेपालमा यो आर्थिक वर्षमा केही फरक पर्दैन, यो क्रसिङ सिजनलाई फरक पर्दैन।
16: नेपालको वार्षिक खपत कति हो, उत्पादन कति हुँदै आएको छ औसत?
13: वार्षिक खपत हेर्नुहोस् अब यद्यपि सरकारी कुनै पनि तथ्याङ्क छैन, हामीहरूले इस्टिमेट गर्ने चाहिने नेपालको खपत करिब करिब 2,75,000 टन जति छ जस्तो हामीलाई आलङ्कन छ।
16: त्यसमध्ये यो वर्ष 2,00,000 मेट्रिक टन चाहिँ उत्पादन नै भएको छ।
13: उत्पादन भयो र करिब करिब चाहिने 75,000-80,000 मेट्रिक टन अहिले चाहिँ सरकारी आँकडाको हिसाबले अलरेडी नेपालमा आयात भइसकेका छ।
16: त्यसो भए उपभोक्ताहरू त्यस्तो आतिनुपर्ने अवस्था छैन भन्दा हुन्छ?
13: पटक्कै छैन। चिनीको कुनै पनि प्रकारको यो आर्थिक वर्षमा मतलब यो क्रसिङ सिजनमा सर्टेज हुनेवाला छैन।
16: एक थरीका उपभोक्ताले खास गरी भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा मूल्य के हुने हो भनेर चिन्ता पनि व्यक्त गर्न थालेका छन्। त्यसले मूल्यमा के कस्तो असर पर्न सक्छ?
13: हेर्नुहोस्, अहिले चाहिँ त नेपालको जुन चिनी छ त्यो हाम्रो लागत मूल्यभन्दा कम्तीमा नै बिकिराखेको छ किनभने मार्केट साह्रै स्विङ भयो नेपालको चिनीको। यो हाम्रो मार्केट स्विङ भएको हुनाले हाम्रो अहिले चाहिँ त अन्डर कस्टिङमा नै चिनी बिकिराखेको छ नेपाली चिनी होइन। अब यो प्रतिबन्धले कुनै पनि त्यसको प्राइसमा खासै केही असर आउँदैन। हेर्नुहोस्, अब अलिकति केही सामान्य वृद्धि घटी भनेको त यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति खटबड भइ नै रहन्छ। तर कुनै कस्तो त्यस्तो मेजर चाहिने उपभोक्तालाई असर पर्ने प्रकारको चाहिने यसमा कुनै पनि त्यस्तो आउनेवाला छैन। अर्को एउटा के भन्न चाहन्छु भने नेपालमा हाम्रो डोमेस्टिक चिनीको खपत यति कम्ती छ। हेर्नुहोस्, नेपालमा जति पनि चिनी खपत हुन्छ 80% चिनी त यहाँ चाहिने इन्डस्ट्रियल युजमै हुन्छ। इन्डस्ट्रियल युज भनेको बेकरीमा होला, कन्फेक्सनरीमा होला, जुसहरूमा होला होइन, जुसेज लाइक कोक फेन्टा त्यस्तोमा हुन्छ। डोमेस्टिक खपत जम्मा 20% मात्रै छ।
16: उसो भए नेपालमा पर क्यापिटा चिनीको खपत कति हो नेपालमा प्रति व्यक्ति?
13: हामी एउटा परिवारमा नेपालमा एउटा हाउस होल्डमा 3 मान्छेको हुन्छौँ जनरली होइन, 3 people in 1 home एभरेजमा। त्यो 3 मान्छेको चाहिने हामीले गर्ने हो भने महिनाको 1 kilo भन्दा बढी डोमेस्टिक खपत हुँदैन चिनी।
16: वर्षको 12 kilo जति भयो
13: त्यो पनि 3 सो चिनीको हाउस होल्ड खपत धेरै नै थोरै हुन्छ। हेर्नुहोस् है, त्यस कारण त्यसमा अलिकति भोलि प्राइस करेक्सन भयो या अलिकति प्राइस बढे पनि इन्डिभिजुअल कन्ज्युमरको लागि कुनै पनि ठुलो कुरो हुँदैन त्यो। किनभने यहाँ हेर्नुहोस्, तपाईँ चामलमा हेर्नुहोस् या चाहिँ तपाईँको तरकारीमा हेर्नुहोस्, घिउ तेलमा हेर्नुहोस्, जुन प्रकारको वृद्धि हुन्छ होइन, 10-20% को त मतलब तुरन्त चाहिने प्राइस एस्केलेसन हुन्छ। जबकि चिनी यस्तो कमोडिटी छ, तपाईँले यसो अध्ययन गर्नुभयो भने लास्ट 15 वर्षदेखि अहिलेसम्मको गयो भने प्राइसै नबढेको त म भन्दिनँ। 15 वर्षमा चाहिने प्राइस बढ्यो भने टोटल चाहिने चिनी त्यो 60 रुपियाँ थियो होला, अहिले 90 रुपियाँ हो। सो लिस्ट इन्क्रिज प्राइस भनेकै यो खाद्यान्नमा चिनी हो।
16: भनेपछि किलोमा 2-4 रुपियाँ बढ्न सक्ने अनुमान गर्न सकिन्छ?
13: त्योभन्दा बढी त बढ्दैन होला। अब यो डिमान्ड एन्ड सप्लाई यो कमोडिटी हो, इन्टरनेसनल प्राइसले पनि धेरै गभर्न गर्छ। हेर्नुहोस् होइन, चिनी नबिकेको बेलामा कस्टिङ भन्दा घटीमा पनि बेचिन्छ। अब यो चिनीको जहिले पनि हामीले हेर्ने बेलामा एभरेज इयरकै प्राइस हेर्नुपर्छ। जस्तो क्रसिङ सिजन सुरु हुने बित्तिकै सबलाई चिनी बेच्ने हतार हुन्छ, फार्मरलाई पेमेन्ट गर्नुपर्छ, देयर सेल सुगर इन भेरी भेरी लो प्राइस। दसैँ ताका आएर त्यो 8-10 महिना चिनी होल्ड गरेको हुन्छ, त्यसको इन्ट्रेस्ट कस्ट लाग्छ होइन, अपर्च्युनिटी कस्ट लाग्छ, त्यसको इन्सुरेन्स कस्ट लाग्छ। त्यो बेलामा अलिकति 4-5 रुपियाँ बढ्यो भने हामी बढ्यो भन्छौँ, तर हामी इयरली एभरेज गर्यो भने सुगर प्राइस लगभग चाहिँ 1-2 रुपियाँ भन्दा बढी तलमाथि पर्दैन।
11: उनी थिए चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल, साथी गनी अन्सारीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, चिनिया राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन बीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको बताएका छन्। आफ्नो स्वागतमा आयोजना गरिएको रात्रिभोजमा चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देश बीच भएको छलफल अत्यन्तै सकारात्मक रहेको बताए। विश्वका दुई शक्ति राष्ट्रका प्रमुख बीच 2 घण्टा चलेको बैठकमा व्यापार, तेल र इरान लगायतका विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट अशोक दाहालबाट।
17: ट्रम्प र सी बीचको भेटमा दुवै पक्षले गत अक्टोबरमा सहमति भएको व्यापार युद्ध स्थगित गर्ने सहमतिले निरन्तरता पाउने संकेत गरेका छन्। व्हाइट हाउसका अनुसार दुवै नेताहरू भविष्यमा हुने व्यापार सम्बन्धका लागि एउटा संयन्त्र स्थापना गर्न सहमत भएका छन्। व्हाइट हाउसले द्विपक्षीयबीच आर्थिक सहकार्य बढ़ाउने र अमेरिकी कम्पनीहरूको चिनिया बजारमा पहुँच विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ। अमेरिकी उद्योगमा चिनिया लगानीले पहुँच पाउने व्हाइट हाउसले जनाएको छ। बैठकमा केही समय अमेरिकी ठूला कम्पनीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। चिनिया विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान युद्धबारे खासै उल्लेख थिएन, तर व्हाइट हाउसले इरानलाई परमाणु अस्त्र राख्न नदिने सहमति दुवै देशबीच भएको जनाएको छ। भेटमा चिनिया राष्ट्रपतिले होर्मुज जलमार्गमा चीनको निर्भरता कम गर्न अमेरिकी तेल किन्ने विषयमा चीनले चासो राखेको व्हाइट हाउसले जनाएको छ। ट्रम्पले राष्ट्रपति सी र उनकी श्रीमती पङ लियङलाई आगामी सेप्टेम्बर 24 लागि व्हाइट हाउसमा निम्तो दिएका छन्। चिनिया राष्ट्रपतिले दुवै देशका 1,70,000,000,000 नागरिकका लागि मात्रै नभएर विश्वका 8 अर्ब मानिसका लागि दुई देशबीचको सम्बन्ध चासोको विषय रहेको बताए। रात्रिभोजमा ट्रम्पले चीनमा आफूले अरू कसैले नपाएको अद्वितीय स्वागत पाएको प्रतिक्रिया दिएका थिए।
11: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: स्टोन पोइन्ट सँग सधैँ रिवार्डेड।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
4: मरेको के हो?
5: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नमस्ते डाक्टर साहब।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
11: विश्व शान्तिको मोबाइल नम्बर

0: दाई ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
1: देख्नु भएन औषधी हालेको
0: लौ न शरीर ढाक्ने कपडा माक्स पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ खाना पकाउने ग्यास सुरक्षित राखौ
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौ वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
2: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
6: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550509334

0: बांग्ला चौक कीर्तिपुर काठमांडू 98 512 40 934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 19 भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाडीको भन्नुमा 10 सिताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नच चल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
4: श्री बाबा म बेस्तरी खुसी। म त अहिले
3: अब त म त बच्यो भने छ नि। म
4: सुँगै रामराजीपुर कल्याणपुर भन्छ न, तितरमाडी। मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेस्तरी भतातै पोल्ने, दुख्ने बेस्तरी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ। त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98 570 59 934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 98 550 50 934।
6: ए बाबु, हजार टर्च बालेर जाऊ।
7: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उसे बच्चे की खंती मच्छर के काटे से बच भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सर दर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
1: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
2: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय कर्णको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्मप्रेमी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म। समय 11:30 बजेदेखि 2 बजेसम्म। स्थान आश्रम प्रांगण। अध्यक्ष मैनादेवी भण्डारी।
4: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
5: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
4: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
5: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ।
5: यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीको मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
7: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
9: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
8: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
9: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
8: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
10: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
8: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
11: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
12: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
8: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
13: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472812882 र 9470024870।
14: किन झोक्राउनु भन्छ काका?
15: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
14: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
15: ए बुद्ध फाइबर, कानछोली पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570 21 757 र 98472 98228।
16: होइन पुर्खे बा, किन के भयो र?
17: बाह्र चौरास घुमे खै गरेर
16: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
17: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
16: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744 562-745।
18: साउजी क्युआर भए
19: बगाउनुहोस् त, मेसेज आएको छैन
20: घरि, एसएमएस आएन घरि, पेमेन्ट आएको छैन किन साउजी?

0: निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थायराइड, किडनी, कोलेजो, बाथ, डेंगू, यूरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब, तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
2: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
1: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
1: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
1: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
2: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
1: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
2: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
1: आगलागीबाट आफू बचौं, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
2: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-3111 र 98-026-21-354।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
8: फोन नम्बर 071-531-641 5-35-641।
9: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
8: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
4: ओमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
4: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
7: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
6: आहा यो हो नि तरिका सासु ससुराको, हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
8: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्यौँ त नानी?
6: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
9: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
10: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
11: सबै मिलाइ खुवाऊ,
10: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
12: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
13: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
14: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
15: हो र होइन होला त्यस्तो त?
16: सोहिता तिनीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त?
15: केही भएन मिस,
16: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई

0: अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुट नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
6: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन्जन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64460।

0: ग्राम बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
4: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: tragedy attraction. Kundali. It's the kundali.com. It's the kundali.com.
1: Namaskar. आज पनि हामी तपाईहरुका समक्ष यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित केही विषयहरू लिएर उपस्थित भएका छौं। हामीलाई यहाँले खुलदुली.com बाट हेरिरहनु भएको छ, सुनिरहनु भएको छ, फर्सी नेटवर्कबाट हेरिरहनु भएको छ, अन्य सामाजिक सञ्जालहरूबाट पनि हामीलाई हेरिरहनु भएको छ, सुनिरहनु भएको छ। यहाँहरू सम्पूर्ण दर्शक श्रोताहरूको मनका खुलदुलीहरू, किशोर किशोरीहरूका खुल्दुलीहरू, युवा युवती, वयस्क र ज्येष्ठ नागरिकहरूका समेत यौन तथा प्रजनन स्वास्थ्यका र आफ्नो पारिवारिक जीवनभित्र रहेका विभिन्न विषयका खुल्दुलीहरूका बारेमा कुराकानी गर्नका लागि हामी सधैँ जसरी आज पनि यहाँ उपस्थित भएका छौं र आज हामी यिनै विषयमा कुराकानीहरू गर्नेछौ।
2: सर आरामै हुनुहुन्छ?
1: आफ्नो परिचय भन त।
2: नमस्कार, मेरो नाम चाहिँ पवित्र भट्टराई। अब अहिले चाहिँ हामी आज चाहिँ अलिकति माया प्रेमका विषयमा कुरा गर्दैछौँ। पक्कै पनि माया प्रेम भन्ने बित्तिकै सबैलाई मनपर्छ होला, राम्रो लाग्छ होला। सर कुरा गरौँ।
1: कुरा त गरौँ। अब अहिले पछिल्लो समयमा पवित्रजी, अहिलेको किशोर किशोरीहरूमा, युवा युवतीहरूमा माया प्रेमलाई र माया प्रेम सँगसँगै असाध्यै सजिलो शब्द प्रयोग हुने गरेको छ, लभ भन्ने कुराहरू आएको छ। लभ गर्ने, गर्लफ्रेन्ड बनाउने, बॉयफ्रेन्ड बनाउने कुराहरू चाहिँ अहिले सामान्य हुँदै गइराखेको छ। यसलाई हामीले स्वाभाविक रूपमा मान्दै पनि गएका छौं। तर वास्तवमा यो माया प्रेम भनेको कुरा के हो भन्ने विषयमा चाहिँ हामीले अलिकति चर्चा गर्न पायौँ भने सजिलो होला। तपाईँलाई कस्तो लाग्छ? तपाईँ खास गरी अझ बढी मभन्दा पनि तपाईँ अझ बढी किशोर किशोरी भाइ बहिनीहरू सँगसँगै काम गरिराख्नु भएको छ, यसबारेमा उहाँहरूले के भन्ने गर्नुहुन्छ?
2: अब सामान्य भाषामा चाहिँ उहाँहरूले माया प्रेमलाई एउटा आकर्षणलाई नै मायाहरू बुझिराख्नुपर्छ। माया भनेको स्वाभाविक रूपमा जन्मजाति सानैदेखि आमाले माया गर्ने कुरादेखि लिएर हाम्रो फ्यामिलीले माया गर्ने, सँगसँगै चाहिँ आफ्नो समुदायमा अग्रजहरूले आफन्तहरूले गर्ने माया प्रेम, सँगसँगै चाहिँ अब आजभोलि चाहिँ हामीले एउटा पुरुष र महिला अथवा आफूलाई मनपर्ने व्यक्तिहरूसँगको प्रेम आकर्षण होइन बुझाइ झुकाव चाहिँ नि माया,
1: त्यसलाई चाहिँ माया भन्ने गरेछ है। तर माया चाहिँ के हुन्छ भने,

0: त्यो पनि त एक प्रकारको लभ हो नि, कस्तो लाग्छ तपाईँलाई?
1: एकदम सर, त्यो नभइकन त माया हुनै सक्दैन। माया भनेकै एकअर्कालाई गर्ने व्यवहार, हेरचाह, केयर नै चाहिँ माया हो वास्तविक अर्थमा भन्नुपर्दा। होइन, हामी चाहिँ कसैको हेराइमा अथवा लुक्समा चाहिँ प्रभावित भएर माया गर्नु, अथवा आफूलाई साँच्चीकै उसका बानी व्यवहारहरू हेरेर माया गर्नु, अथवा उसले मलाई गरेका राम्रा व्यवहारहरू हेरेर माया गर्नु चाहिँ प्रसङ्ग चाहिँ फरक फरक हुन सक्छ। तर आखिर जसरी गरे पनि माया चाहिँ माया नै हो।
0: यो माया, मेरो आफ्नो बुझाइमा माया भनेको कुरा खालि मान्छे मान्छेसँग, खास गरी केटा केटीसँग, केटी केटासँग, अथवा महिला पुरुषसँग, पुरुष महिलासँग, अथवा पुरुष पुरुषसँग, महिला महिलासँग मात्रै पनि हुँदैन होला। होइन, कुनै सामानहरू, कुनै भौतिक वस्तुहरूसँग पनि माया हुन्छ नि त हाम्रो, होइन? माया भनेपछि त त्यसले त ठुलो अर्थ लिन्छ। जस्तो कुनै सामानहरू, जस्तो मैले प्रयोग गरिराख्ने कलम भन्नुहोस् न, अथवा मैले बोकिराख्ने झोला, अथवा मैले लगाइराखेको कपडा, मलाई माया लाग्छ। मेरो सामान, मेरो सामग्री, होइन, त्यस्तै घरमा प्रयोग गर्ने अरू घरायसी वस्तुहरूदेखि लिएर यस्ता चाहिँ भौतिक वस्तुहरूप्रति पनि त हाम्रो आकर्षणहरू हुन्छ, माया हुन्छ, असाध्यै मनपर्छ, होइन?
1: त्यो चाहिँ फेरि क्षणिक हो सर, त्यो चाहिँ क्षणिक हो। वस्तुसँगको प्रेम चाहिँ क्षणिक हो। तपाईँले प्राप्त गरिसकेपछि त्यो प्रेम चाहिँ प्रेम रहँदैन। त्यो तपाईँले पाइसक्नुभयो नि त, अब त्योसँग गर्नु केही नै छैन, तपाईँसँग छ। अब तपाईँलाई फेरि पुनः अर्को नयाँ खोज हुन्छ, नयाँ प्रेमको जोस हुन्छ, होइन? त्यही त भौतिक वस्तुसँग गरिने चाहिँ छेडीकै हो, हजुर, छेडीक हो। र त्यो हामीले भोलि आफूलाई कालान्तरमा त्यो प्रयोग नहुन पनि सक्छ, किनकि मलाई मन परेको चिज हो, होइन? सबैजनाले भित्तै घडी त लगाएर त हिँड्नुहुन्न, समय हेर्नकै लागि मात्र त हो नि, होइन? तपाईँ घरमा नहुन पनि सक्नुहुन्छ, तपाईँलाई मन परेको एकदमै ठुलो महँगो सामान पनि हो त्यस्तो, होइन? तर पनि तपाईँले त्यसलाई फेरि पनि अब त्यसको प्रभाव गएर त्यो प्रतिको प्रेम चाहिँ घटिसक्छ, किनभने पाइसक्नु भएको छ, तपाईँसँग छ, नभएको कुराको फेरि खोज हुन्छ, निरन्तर खोज नै प्रेम हो।
0: त्यसकारण चाहिँ के भनिन्छ भने, प्रेमलाई धेरै अर्थमा व्याख्या गरिन्छ। तपाईँहरू कुनै धार्मिक प्रवचनहरूमा जानु भने धार्मिक गुरुहरूले नै यही प्रेमकै बारेमा चाहिँ कुरा गर्नुहुन्छ। प्रेम रस भन्नुहुन्छ, प्रेम धारा भन्नुहुन्छ। हामीले भगवान श्रीकृष्णलाई मान्छौ, श्रीकृष्णलाई हामी जो जोले मान्छौ, श्रीकृष्ण चाहिँ प्रेमको प्रतिमूर्ति भनेर पनि मान्छौ। तर यो प्रेमको यति धेरै विस्तृत अर्थ छ, र यो भित्रबाट हामीले जान्नुपर्ने, अहिले हामीले छलफल गर्न चाहेको चाहिँ खास गरी किशोर अवस्थामा, युवा अवस्थामा, व्यक्ति व्यक्ति बीचमा, एक व्यक्ति र अर्को व्यक्ति बीचमा, धेरै जसो चाहिँ विपरीत लिङ्गका व्यक्तिहरू बीचमा हुने मायाको कुरामा हामीले अहिले चाहिँ चर्चा गर्न खोजिराखेका छौँ, र यही विषयमा चाहिँ हामी जान्छौँ। हामीले भर्खरै कुराकानी गर्यौँ, माया त धेरै कुराहरूसँग, खानेकुरासँग पनि माया हुन्छ। मलाई मन परेको कुरा मैले खान्छु, खाजा खान गयौँ, आज के खाजा खाने, ल म आज यो खाना खान्छु, होइन, मोमो खान्छु, म चाउमिन खान्छु, अथवा अरू खाजा खान्छु भनेको, त्यो चाहिँ मेरो त्यो खानाप्रतिको मेरो माया मैले प्रस्तुत गरेको। अघि तपाईँले भन्नुभएको जस्तो, तर त्यो माया के हुन्छ, मैले खाइसकेपछि, ग्रहण गरिसके पछाडि अब म अगाउँछु, पैसा तिर्छु, निस्कन्छु, आजको लागि सकिन्छ। तर व्यक्तिसँगको माया त्यस्तो होइन। व्यक्तिसँगको माया चाहिँ एकपटक स्थापित भइसके पछाडि त्यो माया निरन्तर चलिराख्छ, चलोस् भन्ने अपेक्षा गरिन्छ, होइन?
1: सँगसँगै चाहिँ अब माया भन्ने बित्तिकै चाहिँ अब हामीले खालि अन्य कुरासँग मात्र जोड्छौँ क्या माया। वास्तविकमा चाहिँ अरू कसैलाई माया गर्नु, आकर्षणमा आएर माया गर्नु अलग कुरा हो, आमा भएको कारणले माया गर्नु, बुवा भएको कारणले, साथी भएको कारणले माया गर्नु फरक कुरा हो। तर स्वयं आफूले आफूलाई माया गर्नु चाहिँ फेरि सबैभन्दा ठुलो माया हो, र त्यो कहिले पनि अन्त्य पनि हुन सक्दैन,
0: है?
1: किशोर अवस्थामा चाहिँ के जरुरी छ भने, हाम्रा साथीहरूलाई, होइन, हाम्रो समुदायमा भएका बाल बालिकाहरूलाई, किशोर किशोरीहरूलाई, नव किशोर किशोरीहरूलाई, उहाँहरूलाई चाहिँ आफूले आफूलाई प्रेम गर्न सिक्नुहोस्, अथवा आफूले आफूलाई प्रेम गर्न जानुहोस्, आफू रहेन, बाहिरको माया,
0: आफ्नो शरीरलाई माया गर्नुहोस्,
1: हजुर, एकदमै
0: आफ्नो शरीरलाई माया गर्नुहोस्, आफ्नो शरीरको लाई जतन गर्नुहोस्, अनि बल्ल तपाईँ चाहिँ तपाईँले माया गर्न
1: स्वस्थ माया, अथवा बाहिर पनि हामीले आफूले चाहे अनुरूपको माया पाउन सकिन्छ,
0: माया पाउन सकिन्छ।
1: त्यसको लागि आफू स्वस्थ पनि रहनु पर्यो, आफूले आफूलाई प्रेम गर्न पनि जान्नु पर्यो, होइन, आफूले आफूलाई कुन बाटो लाने हो, म भनौँ न भविष्यमा के पढ्ने, अथवा मैले के काम गर्ने, होइन, सबै कुराहरू चाहिँ आफूलाई माया गर्यो भने जेनेरेट गर्न सकिन्छ क्या। मान्छेले चाहिँ आफूले आफूलाई प्रेम नगरेर प्रेम चाहिँ बाहिर खोजे

0: रहेको छ, जसले गर्दाखेरि चाहिँ हामी किशोर किशोरीहरू नवै किशोर किशोरीहरूको हालत चाहिँ के छ भन्दाखेरि माया अन्त मात्र खोलिन्छ, अरूबाट मात्र केयर गरिन्छ, जसले गर्दाखेरि चाहिँ जोखिमहरू भइरहेको हामीले समुदायमा पाउन सक्छौँ। यसै सन्दर्भमा मलाई एउटा सरलाई के सोध्न मन लाग्यो भने भनौँ न, तपाईँको हुन्छ नि मायाको विज्ञानको बारेमा कस्तो हुन्छ, के जस्तो तपाईँले त एउटा हुन्छ नि युग नै पार गरिसक्नु भएको छ, उमेरको हिसाबले पनि पढाउनुहुन्छ पनि, यसको विचारमा चाहिँ तपाईँको विचारमा माया प्रेम लेख्नुहुन्छ पनि?
1: यो मायाको विज्ञान भन्ने कुरा चाहिँ अब तपाईँले राम्रो शब्द प्रयोग गर्नुभयो। वास्तवमा मैले पनि कहीँ पढेको आधारमा र किशोर किशोरी भाइ बहिनीहरूसँग छलफल गर्दा कुराकानी गर्दा मैले त्यो प्रसङ्ग पनि ल्याउने गर्छु। सामान्यतया चाहिँ के हुने रहेछ भन्दाखेरि, जस्तो चाहिँ हामी एउटै कक्षामा पढेका थुप्रै केटा साथीहरू केटी साथीहरू सबैसँग बराबर किसिमको आत्मीयता रहँदैन, बराबर किसिमको साथीत्वपन हुँदैन, है माया प्रेम हुँदैन, खास खास साथीहरूसँग मात्रै हाम्रो चाहिँ माया प्रेमहरू हुन्छ। त्यो किन त्यस्तो खास खास मान्छेसँग मात्रै भयो त, एउटै कक्षामा बसेर पढेका 40-50 जना साथीहरू होइन केटाहरू हुन् केटीहरू हुन् सबैसँग एकै किसिमको माया हुनुपर्ने नि, तर त्यस्तो चाहिँ हुँदैन। त्यो चाहिँ केले फरक पार्ने रहेछ भन्दाखेरि त्यसमा चाहिँ हाम्रो शरीरभित्र उत्पादन हुने विभिन्न किसिमका हर्मोनहरू जसलाई हामीले सबै समग्रमा बुझ्न सकिराखेका छैनौँ, जानिसकेका पनि छैनौँ, त्यो चाहिँ शरीर विज्ञान शरीरको चाहिँ शरीर संरचनाको बारेमा अध्ययन गरिँदाखेरि हाम्रो ग्रन्थि प्रणालीहरूको बारेमा अध्ययन गरिँदाखेरि यो बारेमा डिटेलमा विस्तृतमा चाहिँ हामीले बुझ्न सकिन्छ, तर सामान्य जीवनमा चाहिँ हामीले त्यो चिजले ख्याल गरेका हुँदैनौँ। यसमा चाहिँ मुख्य गरी तीनटा कुराहरू हुने रहेछ, तपाईँले मायाको विज्ञान भन्नुभयो, त्यसलाई मायाको विज्ञान भनौँ अथवा मायाको चरण भनौँ, है त्यो तीनटा कुराहरू मध्येको पहिलो कुरा चाहिँ के हो भन्दाखेरि, पहिलो कुरा चाहिँ त्यसको चाहिँ के अरे हामीलाई त्यो प्रतिको चाहिँ चाहना हुन्छ। पहिलो कुरा चाहिँ है जसले हामीलाई तीव्र चाहना हुन्छ, कुनै चिजहरू हेरौँ हेरौँ देखौँ देखौँ भेटौँ भेटौँ उसँग नजिक भौँ भन्ने चाहिँ त्यो चाहना पहिला पैदा गर्छ। है हामीलाई कुनै मान्छे राम्रो लाग्छ, है हामीसँग बोलेको छैन, सम्बन्ध केही छैन, मान्छे बाटो पारि हिँडेको छ अथवा ऊ आफ्नै धुनमा हिँडिराखेको छ, तर हामीलाई चाहिँ यसो हेर्दाखेरि झट्टै हेर्ने बित्तिकै कुनै मान्छे चाहिँ हामीलाई असाध्य राम्रो लाग्छ, तर कुनै मान्छे हामीलाई राम्रो लाग्दैन। अनि फेरि यसमा के हुन्छ भने मलाई राम्रो लागेको मान्छे ऊप्रतिको मेरो जुन चाहिँ तीव्र चाहना ऊप्रतिको चाहिँ चाहनाहरू अथवा राम्रो लागेको कुरा अर्को व्यक्तिलाई नलाग्न सक्छ, सबैलाई यो राम्रो लाग्छ भन्ने छैन। अनि त्यो तीव्र चाहना पहिला त्यो तीव्र चाहना सिर्जना हुन्छ व्यक्तिमा, त्यो भाव आउँछ, त्यो भाव आउनलाई हाम्रो शरीरभित्र रहेका हर्मोनहरूले चाहिँ काम गर्छन्, खास गरी टेस्टोस्टेरोन र एस्ट्रोजेन नामका चाहिँ हर्मोनहरू हाम्रो शरीरमा चाहिँ पैदा हुन्छन्। अनि त्यो हर्मोनहरूले गर्दाखेरि हामीलाई कोही प्रति चाहिँ तीव्र चाहिँ चाहना अथवा चाहिँ रहन्छ, मनपर्ने हुन्छ, होइन राम्रो लाग्ने हुन्छ, मनपर्छ। त्यसपछि मन त धेरैले पर्छ, अब आकर्षण अर्को, त्यस पछाडिको दोस्रो फेज भनेको चाहिँ आकर्षण हुने रहेछ, होइन त्यो आकर्षणमा चाहिँ के हुने रहेछ भन्दाखेरि त्यसमा पनि हामीलाई चाहिँ हर्मोनहरूले भूमिका खेलेको हुन्छ। अनि त्यसकारण त कुनै व्यक्ति व्यक्तिमा आकर्षणको तहहरू फरक फरक हुन्छ, होइन सँगसँगै प्रेम सम्बन्धमा परेका जोडीहरू कक्षामा सँगै पढ्ने केटा साथीहरू केटी साथीहरू एउटा जोडी अर्को जोडी अर्को जोडी भइराखेको हुन्छ नि, त्यो स्वाभाविकै पनि हो। है हामीले पढ्ने बेलामा त्यो अव्यक्त रूपमा राखिन्थ्यो, त्यसलाई सकेसम्म गोप्य बनाएर राखिन्थ्यो, अब अहिले चाहिँ त्यसलाई गोप्य राखिँदैन, त्यसलाई सहज रूपमा चाहिँ लिइन्छ र किशोर किशोरी युवा युवती सबैले, अब युवा युवती मात्रै होइन यो चाहिँ प्रौढहरूमा वयस्कहरूमा पनि त्यो चाहिँ स्वाभाविक रूपमा यो साइकलहरू रहन्छ। र अनि आकर्षणको लागि के हुन्छ भने दुवै पक्षले अर्को आफूलाई जो मन परिराखेको छ जो प्रति चाहिँ हाम्रो तीव्र चाहना पैदा भएको छ ऊ प्रति चाहिँ आकर्षण हुनलाई हामीले विभिन्न किसिमका चाहिँ बानी व्यवहारहरू उसलाई मनपर्ने कुराहरू गर्छौँ। जस्तो चाहिँ के हुन्छ भने सफा चाहिँ ठिक्क परेर हिँड्ने, मन परेको लुगा लगाउने, अनि ऊसँगै बस्ने, नजिक हुने, अनि उसका कुराहरू सुन्ने, उसलाई आकर्षण गर्नलाई हाम्रा चाहिँ विभिन्न हावभावहरू प्रस्तुति गर्ने, त्यसमा अब कसैले चाहिँ सायरी भन्ने हुनसक्छ, एन्ड कसैले चाहिँ जोक्सहरू भन्ने हुनसक्छ, कसैको चाहिँ सँगै कहीँ घुम्न जाने हुनसक्छ, सँगै बसेर चिया खाजा खानेहरू हुनसक्छ, अथवा कुनै गिफ्टहरू उपहारहरू दिने, एकापसमा चाहिँ उपहारहरू दिने हुनसक्छ। त्यो चाहिँ आकर्षणको चरण हो है। अनि त्यो आकर्षण दुवै पक्षबाट हुनुपर्छ। एक पक्षबाट मात्रै त्यस्तो आकर्षण भयो भने त्यो चाहिँ अब अहिले भनिन्छ त्यसलाई चाहिँ के अरे एकोरो प्रेम नेपालीमा भन्दाखेरि, अङ्ग्रेजीमा भन्दा वान साइड लभ भनेर चाहिँ भन्ने गर्छ। कोही एकजना चाहिँ असाध्यै भुतुक्को हुन्छ, उसले मन पराएको मान्छेले उसलाई वास्तै गरेको हुँदैन। त्यस्तो किन हुन्छ भन्दाखेरि अरू एउटाले मात्रै आकर्षण त्यहाँ चाहिँ सिर्जना गर्यो, अर्काले चाहिँ आकर्षण सिर्जना गर्न सकेन। अनि त्यो चाहिँ त्यसले गर्दाखेरि उनीहरूको माया अथवा चाहिँ मायाको बन्धन चाहिँ कसिलो हुन सक्दैन। मायाको बन्धन कसिलो हुनलाई दुवै पक्षको चाहिँ आकर्षणहरू त्यसमा चाहिँ मिल्नु पर्यो है। अनि आकर्षण भएर त्यसपछिको फेज भनेको अर्को के हुन्छ भने सम्बन्धको चाहिँ निरन्तरता है। सम्बन्धलाई चाहिँ निरन्तर त्यसलाई चाहिँ निरन्तरता दिन सक्नु पर्यो। निरन्तरता दिन सक्यो भने अनि बल्ल त्यो मायाको सम्बन्ध मजबुत भएर जान्छ है। यो चाहिँ तीनवटा फेजहरू करिब करिब रहेको हुन्छ। अब यो भित्र निरन्तरता र आकर्षण भित्र चाहिँ दुवै पक्षहरू प्रेम गर्ने अब दुवै व्यक्तिहरू केटा केटा हुन सक्छ, केटी केटीको बीचमा हुन सक्छ, केटा र केटीको बीचमा हुन सक्छ, जो कसैको बीचमा भए पनि त्यो आकर्षण र निरन्तरतालाई दुइटैले व्यवस्थापन गर्दै गयो भने त्यो चाहिँ मायाको सम्बन्ध स्थापित हुँदै जान्छ, बलियो हुँदै जान्छ। जस्तो चाहिँ तपाईँहरू हामीलाई सुनिराख्ने साथीहरू तपाईँहरूले आफूले आफ्नो विगतलाई हेर्नुभयो भने तपाईँ सँगै पढेका, सँगै काम गरेका, सँगै खेलेका कति धेरै साथीहरू छन् नि त। तपाईँका छर छिमेकका साथीहरू होलान्, ती सबै साथीहरूसँग तपाईँ अहिले सम्पर्कमा हुनुहुन्छ त, सबैसँग उत्तिकै सम्झनामा हुनुहुन्छ अथवा उत्तिकै माया प्रेम ओहो भनेर फोन गर्ने सम्पर्क गर्ने छ त छैन नि। खास खास साथीहरूसँग मात्रै त्यस्तो खालको सम्बन्धहरू रहेको हुन्छ। कोसँग रहेको हुन्छ? जोसँग दोहोरो तपाईँले पनि उसलाई सम्झनुहुन्छ, उसले पनि तपाईँलाई सम्झन्छ, तपाईँ पनि उप्रति कुनै न कुनै प्रकारको आकर्षण व्यक्त गर्नुहुन्छ, उसले पनि तपाईँप्रति कुनै न कुनै प्रकारको आकर्षण व्यक्त गर्छ। अनि तपाईँहरूले आफ्नो सम्बन्धलाई निरन्तर रूपमा निरन्तर दिँदै आइराख्नु भएको छ, सम्बन्धलाई निरन्तरता दिँदै आउनु भएको छ, र तपाईँ अहिले पछिल्लो समयसम्म पनि हो हामी यति बेला सँगै पढेको साथी, सँगै काम गरेको साथी, अथवा सँगै खेलेको साथी, सँगै भेटेको साथी भन्न पाउनु भएको छ है। त्यसकारण यो चिजलाई चाहिँ समग्रमा के भन्ने रहेछ भन्दाखेरि मायाको विज्ञान भनेर चाहिँ भनिने रहेछ।
0: भनेपछि तपाईँलाई चाहिँ, मलाई चाहिँ एउटा के सोध्न मन लाग्यो भने, हामी खास स्कुलहरूमा जाँदा कलेजहरूमा जाँदाखेरि चाहिँ अधिकांश मान्छेको चाहिँ सम्बन्ध भइरहेको हुन्छ, रिलेसनमा हुन्छन् भाइ बहिनीहरू साथीहरू होइन। अनि तर एउटामा चाहिँ अहिले तपाईँले ठ्याक्क भन्नुभयो नि त, दुवैजनाको चाहिँ आकर्षण जरुरी छ र निरन्तरता पनि जरुरी छ होइन, नत्र भए त प्रेम हुन सकेन नि त। हाम्रा साथीहरूलाई चाहिँ सुरक्षित हुनका लागि आफ्ना पार्टनरहरू बनाउन छनौट गर्दाखेरि, अथवा मेरो लागि यो ठिक छ कि छैन भनेर लामो सम्बन्ध स्थापित गर्नका लागि त के कुराहरू भयो भने चाहिँ ती सम्बन्धहरूलाई स्थापित गर्न सकिन्छ। कतिहरू चाहिँ एकदमै टक्सिक रिलेसनमा बसिरहेको, जबरजस्ती वान साइड हजुरले भन्नुभयो नि त, त्यस्ता भइरहेको हुन्छ। त्यस्ता कुराहरूबाट बच्न बचाउन के गर्न सकिन्छ?
1: तपाईँले एकदम ठिक कुरा गर्नुभयो। अहिले मैले आफूले देखेको, अहिले मैले पढाउने मेरो कक्षाका विद्यार्थीहरूसँग म कहिलेकाहीँ अन्तर्क्रिया पनि गर्छु, सोध्छु पनि, अनि विद्यार्थीहरू लाज मान्छन्, केही केही विद्यार्थीहरूले भन्छन् पनि। अहिले मुख्य कुरा अहिलेको हामी नवकिशोर किशोरीहरूले खास गरी बुझ्नुपर्ने कुरा के छ भने, प्रेम सम्बन्ध र यौन सम्बन्ध भन्ने चिज फरक फरक कुराहरू हुन्। अहिले धेरै मान्छेहरूको बुझाइ के छ भने, प्रेम सम्बन्धलाई नै यौन सम्बन्धको रूपमा बुझेको जस्तो देखिन्छ। भाइ बहिनीहरूले हामीसँग कुरा गर्दाखेरि, उहाँहरूले जिज्ञासाहरू राख्दाखेरि त्यही दृष्टिकोणबाट प्रेम सम्बन्ध हुनु भनेको यौन सम्बन्ध हुनु हो भनिराख्नु भएको हुन्छ। तर प्रेम सम्बन्ध र यौन सम्बन्ध फरक फरक कुरा हो। हामी के भन्छौं, प्रेम सम्बन्ध तपाईँ सबैसँग राख्नुहोस्, सबैसँग स्थापित गर्नुहोस्। प्रेम सम्बन्ध जति धेरैजनासँग स्थापित गर्न सकियो हामीलाई त्यति धेरै आनन्द पनि आउँछ, सुरक्षित पनि हुन्छ, हामीलाई सहसहयोग पनि हुन्छ, त्यसले हाम्रो जीवनलाई सहजता पैदा गर्छ। तर यौन सम्बन्ध सबैसँग राख्ने चिज होइन। यौन सम्बन्ध तपाईँले जो कोही साथीहरूसँग राख्न हुँदैन, नराख्नुहोस् है. त्यस कारण पहिलो कुरा चाहिँ पहिलो बुझाइ चाहिँ प्रेम सम्बन्ध र यौन सम्बन्ध भन्ने कुराहरू बिल्कुल फरक फरक कुराहरू हुन्. अब यहाँनेरि कुरा के आउँछ भन्दाखेरि किशोर अवस्थामा स्वाभाविक रूपमा किशोर अवस्थाको एउटा स्वभाव अथवा गुण अथवा चरित्र के हो भन्दाखेरि विपरीत लिङ्गको व्यक्तिप्रति छिट्टो आकर्षण भइहाल्ने र त्यो आकर्षण सँगसँगै के हुन्छ भने भर्खर भर्खर यौन अङ्गहरू यौन हर्मोनहरू विकसित हुँदै गरेको यौन भावनाहरू विकसित हुँदै गरेको हुँदाखेरि त्यो चाहिँ त्यसप्रतिको चाहिँ चाहना यौन सम्बन्ध स्थापित गर्ने चाहना प्रशस्त हुन्छ स्वाभाविकै हो. तर त्यसलाई हामीले बुझ्न के जरुरी छ भने यौन चाहना आउँदैमा कसैप्रति यौन सम्बन्ध राख्ने मन हुँदैमा अथवा यौन चाहना हुँदैमा त्यसलाई माया गरेको चाहिँ नाटक गरिकन अथवा चाहिँ खालि यौन सम्बन्धको लागि माया गरियो भने त्यो सम्बन्ध चाहिँ अघि हामीले भनेको निरन्तरताको अवस्थामा पुग्दैन. हामीले सम्बन्धलाई त निरन्तरतामा लिएर जानुपर्छ. त्यस कारण तपाईँले भन्नुभएको यौन सम्बन्ध र प्रेम सम्बन्ध दुईटा भिन्न भिन्न कुराहरू हुन्. अब कुरा गरौं यौन सम्बन्धको कुराहरू. अब प्रेम सँगसँगै आउने यौन सम्बन्धको कुराहरू. यौन सम्बन्धको कुरामा स्वाभाविक रूपमा दुईजना यौन साथीहरू अथवा यौन जोडीहरूको बीचमा समझदारी नभइकन यौन सम्बन्ध राखिनु नै हुँदैन. दुईजनाको बीचको समझदारीबाट मात्रै यौन सम्बन्ध राख्नुपर्छ पहिलो कुरा. अब त्यसमा एक पक्षले अर्को पक्षलाई अलि बढी प्रभावित गर्ने फकाउने अथवा चाहिँ धम्कीहरू दिने अथवा चाहिँ त्यस्तो कुनै चाहिँ अवसरहरू खोजेर अनि उसलाई चाहिँ बाध्यकारी अवस्था बनाउने नाइ भन्न नसक्ने अवस्था बनाउनु हुँदैन. र यौन सम्बन्ध राख्दाखेरि मुख्य गरी हामी के भनिराखेका हुन्छौँ भने कुनै पनि व्यक्तिले कुनै पनि व्यक्तिसँग यौन सम्बन्ध राख्न त सक्छ राख्न सकिन्छ राख्नुहोस् यौन सम्बन्ध राख्दै नराख्नुहोस् त भन्नु मिल्दैन भन्ने कुरा पनि होइन. तर तीनटा कुरामा चाहिँ सुरक्षित हुनुपर्छ. तपाईँले कोही व्यक्तिसँग यौन सम्बन्ध राख्दै गर्नुभएको छ भने जहिले पनि ख्याल गर्नुहोस् तीनवटा पक्षबाट तपाईँ सुरक्षित हुनुपर्छ. एउटा पक्ष हो अनिच्छित गर्भधारण हुनु भएन. तपाईँले रहरमा अथवा चाहिँ आफ्नो चाहिँ एउटा ख्याल ख्यालमा अथवा चाहिँ दुईजनाको समझदारीमा यौन सम्बन्ध राखेर तपाईँ चाहिँ असुरक्षित गर्भवती हुने सम्भावना अथवा केटी साथीहरू अथवा महिलाहरू असुरक्षित गर्भ अथवा अनिच्छित गर्भधारण हुनु भएन त्यो चाहिँ पहिलो एउटा त्यसबाट हामी बच्नुपर्छ. यौन सम्बन्धबाट अनिच्छित गर्भधारणमा को अवस्थामा जान हुँदैन. अर्को दोस्रो भनेको तपाईँले जोसँग यौन सम्बन्ध राख्न चाहनुहुन्छ यौन सम्बन्ध राखिराख्नु भएको छ ऊ मार्फतबाट यौन रोगहरूको संक्रमणबाट तपाईँ सुरक्षित हुनुपर्छ. यौन रोग लगायत अन्य संक्रमणहरूबाट सुरक्षित हुनुपर्छ. त्यसकारण एउटा अनिच्छित गर्भधारणबाट तपाईँ बच्नुपर्छ अर्को यौन रोगहरूको जोखिमबाट तपाईँ बच्नुपर्छ. अब तेस्रो महत्वपूर्ण कुरा के हो भने तपाईँले यौन सम्बन्ध राखिसके पछाडि तपाईँको भोलिको सामाजिक जीवन पारिवारिक जीवन सुरक्षित हुनुपर्छ. तपाईँले कसैसँग यौन सम्बन्ध राखेको कारणबाट भोलि तपाईँको सामाजिक जीवन अथवा चाहिँ तपाईँहरू दुईजना मध्येको कुनै एकजनाको अथवा दुवैजनाको सामाजिक जीवन बर्बाद हुनु भएन. तपाईँ सामाजिक सांस्कृतिक मूल्य मान्यता सबै कुराबाट तपाईँ बच्नुपर्ने हुन्छ. त्यसमा चाहिँ नियम कानून ऐन कानूनहरूका कुराहरू पनि आउँछन्. जस्तो ऐन कानूनहरूको कुराहरूमा के हुन सक्छ भने यौन दुर्व्यवहार भन्ने आजभोलि हामी सबैले सुनेका छौँ. यौन दुर्व्यवहार हुनु भएन. तपाईँले राखेको यौन सम्बन्ध त्यो यौन सम्बन्ध मनोरञ्जन पूर्ण यौन सम्बन्धमा पुग्नुपर्छ. तर तपाईँले राखेको यौन सम्बन्ध यौन दुर्व्यवहारमा परिणत हुनु हुँदैन. त्योबाट तपाईँ बच्नुपर्ने हुन्छ. अथवा चाहिँ बलात्कार भनौँ न हामीले चाहिँ धेरै कमनली प्रयोग गरेको चाहिँ बलात्कार भन्ने शब्द हामी प्रयोग गर्छौँ. सबैले हामी बुझ्छौँ बलात्कार भन्यो भने त्यो बलात्कारको अवस्थाको यौन सम्बन्ध तपाईँले राख्नु हुँदैन. त्यसकारण चाहिँ अहिले हामीले के भन्यौँ भने माया प्रेमको सम्बन्धको कुराहरू गर्दा यौन सम्बन्धसम्मको कुराहरू गर्दाखेरि यौन सम्बन्ध राख्न हुन्छ राख्न सकिन्छ तपाईँले राख्न पाउनुहुन्छ. तर तपाईँ तीनटा कुराबाट सुरक्षित हुनु पर्यो. तपाईँको सामाजिक जीवन सबैभन्दा महत्वपूर्ण कुरा तपाईँको सामाजिक मर्यादा चाहिँ यसबाट चाहिँ भत्किनु भएन. तपाईँहरू मध्ये कोही एकजनाको पनि यौन सम्बन्धमा सहभागी हुने जोडीहरू मध्ये दुवैजनाको सामाजिक सुरक्षा, सामाजिक जीवनको सुरक्षित सुरक्षा हुनु पर्यो। सामाजिक सांस्कृतिक रूपमा तपाईँ भोलि त्यसको चाहिँ अपगाल आउने अथवा बेइज्जत हुने अथवा चाहिँ गैर कानूनी किसिमको सम्बन्ध तपाईँले राख्ने अथवा त्यसमा चाहिँ जोर जबरजस्ती यौन दुर्व्यवहारको अवस्थाको सम्बन्धहरू तपाईँले राख्न हुँदै हुँदैन। अनि अर्को त रोग र अनिश्चित गर्भधारणबाट बच्ने कुराहरू त छँदैछ। त्यसले गर्दाखेरि अहिले हामी धेरै साथीहरू जो चाहिँ युवा साथीहरू जो चाहिँ यौन चाहना अलिकति बढी हुन्छ स्वाभाविक रूपमा किशोर किशोरीहरूमा र यौन कार्यमा अलि बढी सक्रिय हुने तपाईँ जो कोही साथीहरू पनि यो कुराहरूलाई ख्याल गर्नु भने तपाईँले आफ्नो जीवनलाई मर्यादित बनाउन सक्नुहुन्छ। तपाईँले आफ्नो सम्बन्धलाई जो कसैसँग पनि केटासँगको सम्बन्ध होस् केटीसँगको सम्बन्ध होस् सम्बन्धलाई तपाईँले स्थायी बनाउन सक्नुहुन्छ, मजबुत बनाउन सक्नुहुन्छ। त्यसकारण यही प्रसङ्गमा मैले अलिकति के भन्छु के यहाँलाई भन्न चाहे भने मैले हरेक वर्ष पढाउने कक्षाका विद्यार्थीहरूलाई सोध्ने गर्छु, केटाहरूलाई सोध्छु तिम्रो गर्लफ्रेन्ड छ कि छैन भन्छु, अनि केही केटाहरू हाँस्छन् केही केटाहरू अलिक गम्भीर हुन्छन्। त्यही प्रश्न मैले केटीहरूलाई पनि सोध्छु तिम्रो बोयफ्रेन्ड छ भन्नु, केटीहरू पनि धेरै जसो लाज मान्छन् अनि थोरै केटीहरू हाँस्छन्। अनि मैले भन्छु हाम्रो गर्लफ्रेन्ड र बोयफ्रेन्डको बुझाइमा चाहिँ हामीले फरक तरिकाबाट बुझ्यौं। वास्तवमा यो कक्षामा बसेका सबै केटीहरू केटाहरूका गर्लफ्रेन्ड हुन्, केटाहरू सबै केटीहरूका बोयफ्रेन्ड हुन्, हामीले यसरी बुझ्नुपर्छ भनिराखेको हुन्छु मैले। अनि त्यसपछि उनीहरूले सहज अनुभव गर्छन् र अनि मैले त्यसलाई कसरी पनि व्याख्या गरिदिने गरेको छु भने अब अहिले तिमीहरू यहाँसँगै पढिराखेको छौ, दुई चार वर्ष पछाडि तिमीहरू अब योभन्दा माथिको तह पढ्नलाई को कहाँ पुग्छ, जाहिर खान्छौ कहाँ पुग्छौ, दुई चार वर्ष पछाडि तिमीहरू भेट हुन्छौ, भेट हुँदाखेरि ओहो सँगै पढेको साथी भन्छ कि भन्दैनौ त? अनि भन्छ स्वाभाविक रूपमा, केटीले केटै हामीसँगै पढेको साथी हो कक्षा हामीसँगै क्लासमा पढेको साथी भन्छ, केटाले हामीसँगै पढेको साथी भन्छ, साथी त भयो नि त अब हो। यो हिसाबले हामीले चाहिँ सबैको बीचमा प्रेम गर्नुपर्छ भनिराखेको हुन्छु र यो चिज अहिले पछिल्लो समय चाहिँ सबै साथीहरूले बुझ्न जरुरी छ। र यो गर्लफ्रेन्ड र बोयफ्रेन्डलाई चाहिँ अहिले पछिल्लो समय मैले मेरो आफ्नो अब्जर्भेसनमा भनौँ न मैले चाहिँ कुराकानी गर्दाखेरि आफ्नो यौन जोडीलाई मात्रै यौन जोडीसँगको मात्रै बोयफ्रेन्ड र गर्लफ्रेन्ड भन्ने शब्द जोडेको त्यसरी बुझिएको चाहिँ पाइन्छ। होइन गर्लफ्रेन्ड फलानु मेरो गर्लफ्रेन्ड हो फलानु मेरो बोयफ्रेन्ड हो भन्नुको अर्थ अहिले पछि कसरी स्थापित भयो भने ऊ मेरो यौन साथी हो, अघोषित रूपमा ऊ यौन साथी हो भने जस्तो चाहिँ बुझिएको छ। तर यो चाहिँ वास्तवमा हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने माया प्रेमको सम्बन्ध र यौनको सम्बन्ध फरक फरक हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ।
0: मलाई यसै प्रसङ्गमा चाहिँ सरसँग एउटा कुरा जोडिहाल्नु मन लाग्यो, किनभने धेरैजना मान्छेले नो भने पनि यसले मलाई ग्रिन सिग्नल दिएको हो कि भन्ने खालको बुझाइहरू हुन्छ क्या, जस्तै नाइ नाइ भन्ने त यत्तिकै बानी हो नि भन्ने टाइपले चाहिँ लिइरहेको हुन्छ। होइन नो मिन नो, नाइ भनेको कुरा कसैलाई मन पर्दैन भने नगर्नुहोस्, त्यो सबभन्दा सुरक्षित बानी व्यवहार हो। होइन कसैले जबरजस्ती गर्यो भने त्यो दुर्व्यवहार हो, चाहे तपाईँले बोलेर मात्र गर्नुहोस्, चाहे तपाईँ छोएर गर्नुहोस्, चाहे तपाईँ हेरेर गर्नुहोस्, अथवा तपाईँले होइन कुनै सिग्नलहरू देखाएर नाइ मतलब नाइ हो। त्यही भएर हामीले नाइ भन्ने कुरालाई चाहिँ ए होइन यस्तो हो भनेर म ग्रान्ड चाहिँ नलिनुहोस्। त्यसले गर्दाखेरि चाहिँ दुर्घटनाहरू सम्भावित दुर्घटनाहरू हुन सक्छन्। होइन हाम्रो श्रोता साथीहरूलाई म किशोर किशोरीहरूलाई हरेक स्कुल कलेज कम्युनिटीहरूमा जाँदाखेरि भन्ने गर्छु सुरक्षित व्यवहार को लागि चाहिँ पहिला सुरु सबभन्दा सजिलो पनि छ नि त नाइ भन्नलाई, आफूलाई मन परेन सिधै नाइ भन्नुहोस्। मन नपरेको व्यक्ति अथवा कसैले मलाई यसलाई ग्रान्ट लिँदैछ भन्ने लाग्छ भने उसँग नहिँड्नुहोस्, होइन सुरक्षित साथीहरू बनाउनुहोस्। यसै साथीको प्रसङ्ग मलाई अलिकति सरलाई सर आफै पनि फ्रेन्डली हुनुहुन्छ, होइन युथ फ्रेन्डली हुनुहुन्छ, युवा किशोर किशोरीहरूसँग काम पनि गर्नुहुन्छ पढाउनु पनि हुन्छ। साथी बनाउँदाखेरि विशेष गरेर हामीले के कुरामा ध्यान दियौँ भने कस्ता साथी बनाउँदा उपयुक्त हुन्छ होला, अथवा साथी बनाउँदा ध्यान दिनुपर्ने महिला होस् पुरुष होस् अथवा हामी अन्य व्यक्तिहरूसँगको कुराहरू होस्, जसैसँग पनि साथी बनाउँदाखेरि कस्तो साथी बनाउँदाखेरि चाहिँ राम्रो हुन्छ हाम्रो युवा किशोर किशोरी अथवा हामी स्वयंलाई पनि होइन तपाईँ हामी आफ्नो पनि जीवनमा अप्लाई हुन्छ नि त त्यो कुरा, त्यसरी चाहिँ भनिदिनु भयो।
1: अब यसमा मैले भन्दाखेरि अब कति कुरा चाहिँ सैद्धान्तिक कुराहरू मात्रै हुन सक्ला, मैले चाहिँ यस्तो यस्तो भए राम्रो हुन्छ भन्नुला, तर व्यवहारिक हिसाबले हामीले कुरा गर्दाखेरि साथी बनाउने भनेको आफू मिल्नु हो है, सामान्य हिसाबमा भन्दा आफूसँग मिल्ने आफू मिल्दो मान्छेसँग साथी दोस्ती बनाउने हो। अघि हामीले भनेको सम्बन्धलाई चाहिँ निरन्तरता दिने हो। आफू मिल्दो भन्नुको अर्थ के भने आफ्नो भावनासँग मिल्ने, आफ्नो आफूसँग कुरा मिल्ने, आफूसँग सुख दुःखका कुराहरू साटासाट गर्ने, अनि आफूले गर्दै गरेको कामहरू अध्ययनको काम होस्, पेसा व्यवसायको काम होस्, अथवा अन्य कुनै काम होस्, अन्य कुनै सृजनशील कामहरू कुनै होस्, त्यसमा सँगसँगै एउटाले अर्कोलाई साथ दिने खालको, सहयोग गर्ने खालको, सकारात्मक हिसाबले उसलाई चाहिँ सहयोग गर्ने किसिमको मान्छेहरूलाई साथी बनाउनु पर्ने हुन्छ। र कहिलेकाहीँ के हुन्छ भन्दाखेरि खास गरी किशोर किशोरीहरूले साथी बनाउने बेलामा दुई तीनवटा कुराहरू चाहिँ ख्याल गर्नुपर्ने हुन्छ, जसले चाहिँ हाम्रो जीवनलाई सम्भावित दुर्घटनाको जोखिमबाट बचाउँछ। अब यो अहिले मैले किन भनिराखेँ भने तपाईँले प्रसङ्ग उठाउनु भएको, तपाईँले भन्न खोज्नु भएको चाहिँ अब जस्तो अहिले साथी साथीहरूको बीचमा, केटाकेटीहरूको बीचमा माया प्रेम गर्ने कुरा त स्वाभाविकै रह्यो, माया प्रेम गरिन्छ। अनि अब अहिले चाहिँ डेटिङ जाने भन्ने चलन छ, त्यो भनेको भेटघाट, आफू मात्रै दुईजना मात्रै बससँगै बसेर गफ गर्ने ठाउँ, त्यो ठाउँ जुन कुनै ठाउँहरू पनि हुनसक्छ, पार्कहरू हुनसक्छ होइन, कुनै होटल रेस्टुरेन्टहरू हुनसक्छ, अथवा कहीँ कुनै अन्य ठाउँहरू हुनसक्छ। त्यस्तो ठाउँहरूमा जाँदाखेरि अर्को साथीको भावनालाई असाध्यै कदर गर्नुपर्ने हुन्छ। त्यहाँनेरि जबरजस्ती यौनको प्रस्तावहरू राख्ने अथवा अर्काको शरीरलाई छुन खोज्ने त्यो व्यवहारहरू साथीले गर्छ कि गर्दैन, त्यो दुवैले बुझ्नुपर्ने कुरा, केटीले मात्रै होइन केटाहरूले पनि बुझ्नुपर्ने कुराहरू, अर्को साथी चाहिँ के उसले के चाहिराखेको छ त्यो कुराहरू ख्याल गर्नुपर्ने हुन्छ, र सम्भावित यौन दुर्व्यवहारको जोखिमबाट बच्नुपर्ने हुन्छ। यौन दुर्व्यवहारको जोखिमबाट बच्नको लागि तपाईँले सम्बन्ध स्थापित गर्दै गर्नुभएको तपाईँको साथी अथवा तपाईँको जोडी उसले यौनको बारेमा उसले कस्तो धारणा राख्छ, कस्तो व्यवहार व्यक्त गर्छ, त्यो तपाईँले ख्याल गर्नुपर्ने हुन्छ, र त्यो अनुसार तपाईँले आफूलाई त्यो व्यक्तिसँगको सम्बन्धलाई अब स्थापित गर्ने कि अथवा बिस्तारै टाढा बनाउँदै लैजाने भन्ने कुरा बुझ्नु जरुरी छ। एउटा अर्को जोखिम के हुन सक्छ भने किशोर किशोरी भाइ बहिनीहरूलाई ठूलो जोखिमको क्षेत्र भनेको कसैले चाहिँ साथी बनाउँछ, तपाईँसँग केही दिन घुलमिल हुन्छ, सँगै बस्छ हेर्छ, अनि बिस्तारै उसले चाहिँ तपाईँलाई लागु औषधको कुलतिर लिएर जान सक्छ। त्यसमा चाहिँ लागु औषधको प्रयोगकर्ताहरू, व्यापारी गर्नेहरूले चाहिँ यस्तो खालको अभ्यासहरू बढी गर्ने गर्छन्, जस्तो चाहिँ म लागु औषधको अथवा लागु पदार्थको चाहिँ व्यापार गर्ने मान्छे छु भने मैले त कोही मान्छेलाई चाहिँ ग्राहक बढाउनु पर्यो नि त, ग्राहक बढाउनको लागि मैले नयाँ मान्छे खोज्दै जान्छु, नयाँ मान्छे खोज्ने क्रममा मैले केटैसँग अथवा केटीहरूसँग सम्बन्ध बढाउन सक्छु, नजिक हुन सक्छु, कुराकानी गरेर केही दिन उसको मन जिते जस्तो गर्न सक्छु, र बिस्तारै त्यो चाहिँ लागु औषध प्रयोग गर्नलाई उसलाई मैले चाहिँ प्रेरित गर्न सक्छु नि त। हो त्यो चिज हामीले ख्याल गर्नुपर्छ। तपाईँले सम्बन्ध स्थापित गर्दै गरेको साथी के छ, हामीले यसभन्दा अगाडिको अङ्कमा पनि कुराकानी गरेका छौं, लागु पदार्थ प्रयोगको गेटवे भनेको मुख्य ढोका भनेको चाहिँ सुर्ती चुरोट र अल्कोहल। सुर्ती चुरोट जन्य पदार्थहरू, सुर्ती अथवा चुरोट, खैनी, रक्सीका विभिन्न तरिका के अरे ब्रान्डहरू छन्, त्यसका विभिन्न चाहिँ स्तरहरू छन्, त्यसका नामहरू पनि फरक फरक छन्। जुनसुकै होस् त्यो रक्सीजन्य पदार्थ र सुर्ती चुरोटजन्य पदार्थबाट लागु पदार्थको चाहिँ गेट हो, त्यहाँबाट भित्र छिर्छ। अब त्यो चिजमा ख्याल गर्न सक्नुपर्छ है। स्वाभाविक रूपमा किशोर अवस्थामा क्युरियोसिटी हुन्छ, उत्सुकता हुन्छ, साथीले भनेको कुरालाई नाइ भन्न नसक्ने हुन्छ, त्यो किशोर अवस्थाको एउटा चाहिँ चरित्र हो, गुण हो, किनभने आफूले मन पराएको साथीले भनेको कुरा चाहिँ आफ्नो अभिभावकले भनेको भन्दा पनि बढी चाहिँ त्यो चिजलाई हामी मान्ने गर्छौँ। तर हामी आफ्नो लागि सोच्दाखेरि भोलि हाम्रो आफ्नो भविष्य, हाम्रो प्रोफेसनालिजम, हाम्रो व्यक्तित्व, हामीले गर्नुपर्ने कामलाई ख्याल गर्दाखेरि चाहिँ मुख्य गरी साथी बनाउँदाखेरि यो दुईटा कुराहरूबाट बच्नुपर्ने हुन्छ। अर्को तेस्रो कुरा चाहिँ के हुनसक्छ भने तपाईँले सम्बन्ध स्थापित गर्दै गरेको साथीको अन्य स्वभावहरू के छ, समस्याग्रस्त अथवा सामाजिक हिसाबले वर्जित कार्यहरू गर्नतिर ऊ चाहिँ चाहने खालको मान्छे छ कि होइन, जस्तो चाहिँ कोही साथीहरू हुनसक्छ नि त अलि उटपटाङ कामहरू गर्ने, अथवा चाहिँ अलिकति जोखिमयुक्त कामहरू गर्ने, अलिकति रिस्की कामहरू गर्ने होइन। अहिले एक हिसाबले त्यस्तो चाहिँ अब स्पोर्ट्सहरू पनि छ, स्टन्ट भनेर भन्ने शब्द छ नि त, अलि जोखिमयुक्त खेलहरू खेल्ने, त्यस्तो कोही साथीहरू त्यस्तो पनि हुन सक्छ। त्यसमा पनि तपाईँले आफूलाई चाहिँ ख्याल गर्नुपर्ने हुनसक्छ, तपाईँको क्षमता त्यो स्टन्ट गर्न सक्ने छ कि छैन, त्यसबाट बच्न सक्ने अवस्थामा तपाईँहरू हुनुहुन्छ कि हुनुहुन्न, त्यो चिज ख्याल गर्नुपर्छ। मुख्य गरी चाहिँ यी चिजहरू हो। र जहिले पनि साथी बनाउँदाखेरि तपाईँले आफ्नो भविष्य, आफ्नो फ्युचर, भोलि तपाईँ के हुने हो, तपाईँ के काम गर्ने हो, कस्तो किसिमको व्यक्तित्व बन्ने हो भन्ने कुरालाई ख्याल गरेर त्यही अनुसारको साथी, त्यसको लागि सहयोग गर्ने, साथ सहयोग दिने मान्छे तपाईँले साथी बनाउनु पर्यो, अनि तपाईँलाई सफलताको बाटोमा जानतिर लाग्छ। मुख्य गरी चाहिँ यी कुराहरू ख्याल गर्नुपर्ने हुन्छ, र हामीले हाम्रा भाइ बहिनीहरूलाई पनि यही चिज बताइदिनु पर्ने हुन्छ।
0: मलाई पनि सरले जोखिम जोखिमको बारेमा कुरा गर्दाखेरि त्यो झट्ट के याद आयो भन्दाखेरि, हामीले हुन्छ नि आफूलाई मन नपर्ने व्यवहार चाहिँ पक्का पनि अरूलाई मन पर्दैन होला भनेर सोच्यौँ भने, सुरुवात गर्यौँ भने पक्कै पनि भविष्यमा हुने जोखिमहरूलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ है। अनि अर्को भनेको चाहिँ उसले एकचोटि नाई भनेको कुरा नाई नै हो, र आफैले मन परेका कुरा, आफूले गर्न मन लागेका, आफूलाई कसैले गरिरहेको भनौँ न नराम्रो नजरले हेरिरहेछ अथवा नराम्रो कुराहरू बोलिरहेछ गरिरहेछ भने त मन पर्दैन नि त। भनेपछि आफूलाई स्वभावले आफूलाई मन नपरेको कुरा अरूलाई मन पर्दैन कि भनेर सोच्यौँ भने नि राम्रो साथीहरू
1: त्यस कारण साथीको स्वभाव, उसको रुचि के छ, उसलाई के चिज मनपर्छ, के चिज मन पर्दैन भन्ने कुरा नै सबैभन्दा महत्वपूर्ण चाहिँ ख्याल गर्नुपर्ने कुरा हो। र त्यो चाहिँ साथीलाई मनपर्ने कुरा मेरो लागि उपयोगी छ कि छैन भन्ने कुरा ख्याल गर्न सकियो भने हामी साथी बनाउँदाखेरि, सम्बन्ध विस्तार गर्दाखेरि अथवा माया प्रेमकै कुराहरू गर्दाखेरि पनि त्यसलाई चाहिँ व्यवस्थित गर्न सक्छौँ र मायालाई लामो समयसम्म निरन्तर रूपमा लिएर जान सक्छौँ।
0: सर, आजकल भरि चाहिँ अब भनौँ न सानै एजमा विवाह गर्ने, पहिला पनि हुन्थ्यो, पहिला चाहिँ बाल विवाह भएर गर्थ्यो भन्दाखेरि, अहिले चाहिँ सानै उमेरमा उमेर नपुगिकन गरिने विवाहहरू पनि उत्ति नै बढ्दो छ। एउटा चाहिँ फ्लाइङ म्यारिज भनौँ न होइन, यो भइरहेछ। यही प्रसङ्गमा चाहिँ तपाईँको विचारमा विवाह गर्ने उपयुक्त उमेर चाहिँ के हुन सक्छ, के होला?
1: अब विवाह गर्ने उपयुक्त उमेरलाई त्यसलाई चाहिँ कसरी हेर्ने भन्ने कुरा रहन्छ। एउटा कानुनी हिसाबले सम्बन्धित देशको कानुनले भनेको कुरा मान्नुपर्ने हुन्छ एउटा पाटो है। अनि त्यो भनेको जस्तो हाम्रो नेपालको सन्दर्भमा अहिले विवाहको उमेर 20 वर्ष छ, केटा होस् अथवा केटी होस्, अभिभावकले विवाह गराइदिएको एरेन्ज म्यारिज होस् अथवा चाहिँ आफैले छानेर गरिएको प्रेम विवाह होस् अथवा जुन कुनै विवाह होस्, 20 वर्ष नपुगिकन विवाह गर्न हुँदैन। विवाह 20 वर्ष नपुगिकन गरेको विवाह गैर कानुनी विवाह हुन्छ, अहिले नेपालको कानुनले अहिलेसम्म त्यही चिज भन्दै आएको छ। अब प्रश्न चाहिँ के हो भने, यहाँनिर चाहिँ व्यक्ति 10-11 वर्षदेखि किशोर अवस्थामा प्रवेश गरेदेखि उसमा चाहिँ उसको शरीरमा यौन अङ्गहरूको विकास हुन्छ, यौन हर्मोनहरूको विकास हुन्छ, यौन व्यवहारहरूले चाहिँ बिस्तारै सुरु गर्दै गएको हुन्छ। तर चाहिँ विवाह चाहिँ हामी यता के भनिराखेका हुन्छौँ भन्दाखेरि 20 वर्ष नपुगिकन गर्न हुँदैन भनिराखेका हुन्छौँ। त्यसले गर्दा कहिलेकाहीँ के हुन सक्छ भने, कहिलेकाहीँ यस्तै अन्तर्क्रियामा अभिभावकहरूले पनि भन्नुभएको छ, किशोरी भाइ बहिनीहरूले पनि एक दुई ठाउँमा हामीलाई प्रश्न गर्नुभएको छ, सर हामी 20 वर्षसम्म के गरेर बस्ने त भनेर पनि क्वेसन गर्नुभएको छ। तर वास्तवमा चाहिँ के चाहिँ हो भने, 20 वर्ष नपुगिकन बिहा गर्न हुँदैन भन्नुको पछाडि 2-3 वटा कारणहरू छन्। एउटा कारण चाहिँ स्वास्थ्यको दृष्टिकोणबाट, खास गरी महिलाको स्वास्थ्यको कारणबाट, महिलाको शरीरमा प्रजनन अङ्गहरूको विकास 20 वर्षको उमेरसम्म हुन्छ भनिएको हुन्छ। प्रजनन अङ्ग सँगसँगै त्योसँग जोडिएको अन्य खास गरी चाहिँ यो पेल्भिक बोनहरू भनेको हुन्छ, महिलाको यो कम्मरभन्दा तलको हड्डीको संरचनाहरू, त्यो चाहिँ मजबुत बनिसकेको हुँदैन, 20 वर्षसम्म त्यो व्यवस्थित रूपमा बन्दै गरेको हुन्छ। त्यसले गर्दाखेरि अनि अन्य यौनाङ्गहरू, पाठेघर, योनिद्वारहरू, सम्पूर्ण कुराहरू चाहिँ विकसित हुँदै गरेको अवस्थामा 20 वर्ष नपुगिकन बिहा गर्न हुँदैन भनिएको हो। अर्को कुरो चाहिँ के हुन्छ भन्दाखेरि, 20 वर्ष नपुगिकन गरिएको विवाह चाहिँ गरियो भने विवाहित केटा अथवा केटी, महिला वा पुरुष चाहिँ के हुन्छ भने, उसमा परिपक्वताको विकास भइसकेको हुँदैन, आफ्नो परिवार सञ्चालन गर्न सक्ने क्षमताको विकास भइसकेको हुँदैन, उसको अध्ययन अनि व्यावसायिक सिपहरू हासिल गरिसकेको हुँदैन, उसलाई भोलि गएर आर्थिक हिसाबमा पनि अप्ठ्यारो पर्न सक्छ। त्यसकारण 20 वर्षसम्म तिमी पढ सिक, काम गर, पैसा कमाऊ, पेसा व्यवसाय चाहिँ एउटा स्थापित गर, अनि त्यसपछि बिहा गर भनिएको। सामाजिक हिसाबले पनि 20 वर्ष भनिएको छ, अनि कानुनी हिसाबले पनि 20 वर्ष भनिएको छ। 20 वर्ष पछाडि बिहा गर्यो भने विवाहित दम्पतिले आफ्नो परिवार सञ्चालन राम्रोसँग गर्न सक्छन् भन्ने हिसाबले विवाहको उपयुक्त उमेर 20 वर्ष भनेको छ। यही प्रसंगमा तपाईँले भनेकोमा चाहिँ बाल विवाहको जुन कुरा गर्नुभयो नि, अब बाल विवाह भनेको हाम्रो धेरैलाई हामीलाई कन्फ्युजन छ। कानुनी विवाह र बाल विवाह फरक फरक हो। हरेक देशहरूमा कानुनी विवाहको उमेर फरक फरक हुन सक्छ, तर बाल विवाहको अहिलेसम्मको स्ट्यान्डर्ड मान्यता चाहिँ के छ भने विवाह गर्ने केटा वा केटी मध्ये एउटाको उमेर 18 वर्ष पूरा भएको छैन भने त्यसलाई बाल विवाह भनेर मानिन्छ। कम्तीमा एउटाको उमेर 18 पुगेको छैन भने त्यो अर्को चाहिँ 18 भन्दा माथि भए पनि त्यो चाहिँ बाल विवाहमै गणना गरिन्छ। त्यसकारण बाल विवाह चाहिँ वर्जित पनि छ, गैर कानुनी पनि छ, बाल विवाह गर्न हुँदैन भन्ने छ। नेपालले पनि बाल विवाह अन्त्य गर्छौं हामी 2030 सम्ममा नेपालमा बाल विवाह अन्त्य गर्छौं भनेर घोषणा नै गरेको छ, अन्तर्राष्ट्रिय प्रतिबद्धता जाहेर गरेको छ। अहिले हामीसँग भएका 753 वटा स्थानीय पालिकाहरूलाई सञ्चालन निर्देशिकामा पनि एउटा निर्देशिकामा स्थानीय पालिकाले बाल विवाह अन्त्य गर्ने कार्यक्रमहरू गर्नु है, तिम्रो आफ्नो चाहिँ वार्षिक बजेटमा यो कार्यक्रम राख्नु भनेर निर्देशन गरेको छ, अनि गरेका पनि छन् पालिकाहरूमा कार्यक्रमहरू सञ्चालन गरेको छ, अनि विभिन्न गैर सरकारी संस्थाहरूले यस विषयमा काम गरिराखेका छन्। बाल क्लबहरू, युवा क्लबहरूले पनि काम गरिराखेका छन् र हामी बिस्तारै त्यो बाल विवाहको क्रमलाई घटाउँदै नै लगेका छौँ, घटिसकेको अवस्था छैन।
0: प्रेम चाहिँ हामी जहिले पनि सुरुवात गर्न सक्छौ, तर विवाह चाहिँ आफू परिपक्व भइसकेपछि, सक्षम भइसकेपछि होइन, आफ्नो पार्टनरलाई ह्याप्पी दिन सक्छु अथवा आफ्नो लागि प्रशस्त समयहरू निकाल्न सक्छु भनिसकेपछि चाहिँ विवाह गर्नुपर्ने हुन्छ। सँगसँगै चाहिँ म साथीहरूलाई के भन्न चाहन्छु भने हामीले चाहिँ सानैदेखि चाहिँ आत्मनिर्भर बन्न सिकौं। सामान्य कुनै पनि कुराहरू, सामान्य कुरा भन्दा सामान्य कुराहरू सिक्यौं भने चाहिँ त्यसले चाहिँ आत्मनिर्भर बन्न एकदमै प्रेरित गर्छ, महत्वपूर्ण पनि हुन्छ र जीवन उपयोगी सिप चाहिँ हामी सबैजनालाई चाहिन्छ। त्यसमा बुझाइको हिसाबले, पढाइको हिसाबले र सिकाइको हिसाबले अघि सरले भनिसक्नुभयो। यति सँगसँगै हामीले जोखिमहरूका कुरा पनि गरिसकेका छौँ, त्यति भन्दा हाम्रो सरले फेरि केही कुरा थप्न चाहनुहुन्छ भने अन्तमा।
1: अब हामी आजको छलफललाई करि करि बिट मार्ने अवस्थामा पुगेका छौँ र यो हामीलाई सुरुदेखि अहिलेसम्म सुनिराख्नु हुने सम्पूर्ण साथीहरूलाई फेरि पनि हामी के भन्छौँ भने हामीले सम्बन्ध सबैसँग स्थापित गर्नुपर्छ, माया सबैलाई गर्नुपर्छ, तर यौन सम्बन्ध हामीले सबैसँग स्थापित गर्न हुँदैन। अर्को कुरा, जो हामी किशोर किशोरी भाइ बहिनीहरू हुनुहुन्छ, तपाईँ सबै किशोर किशोरी भाइ बहिनीहरू भोलिको लागि तपाईँ आफै सक्षम नागरिक बन्न सक्ने, एउटा सफल नागरिक बन्न सक्ने अवस्थामा हुनुहुन्छ। अहिले तपाईँ जुनसुकै अवस्थामा भए पनि भोलि तपाईँ सफल नागरिक, योग्य नागरिक बन्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले आजैदेखि, अहिलेदेखि नै यी कुराहरूमा, व्यक्तिहरूसँगको सम्बन्ध स्थापित गर्ने कुरामा अलिकति होसियार हुनुभयो भने तपाईँ विभिन्न किसिमका अहिले हामीले चर्चा गरेका र चर्चा गर्न बाँकी रहेका थुप्रै जोखिमहरूबाट तपाईँहरू बच्न सक्नुहुन्छ। यही कुराहरू भन्दै आजको श्रृङ्खलाबाट बिदा हुन्छौं। हामीलाई यहाँहरूले खुलदुली.com रेडियोबाट सुनिराख्नु भएको छ, फर्सी नेटवर्कबाट हेरिराख्नु भएको छ, अन्य सामाजिक सञ्जालहरूबाट पनि सुनिराख्नु भएको छ, हेरिराख्नु भएको छ। हाम्रो कुरा सुनेर हामीलाई प्रतिक्रिया दिनुहुन अनुरोध गर्दै आज यहाँहरू समक्ष बिदा हुन्छु। नमस्कार।

भरी सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटाऊ कन्फ्युजन ग्यास सोलुसन It's a cool dooley.com.

0: सुख शांति र समृद्धि का लागि जीवन विज्ञान जीवन जीवने कला आध्यात्मलाई जोड़ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुति का साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।
1: लक्ष्मी कुमारी न्यौपानेजी सोध्नुहुन्छ, गुरुदेव कुण्डलिनी र जन्म कुण्डलिनीमा कुनै सम्बन्ध हुन्छ कि? सुन्दर प्रश्न छ। एउटा कुण्डलिनी ऊर्जा भनिन्छ, कुण्डलिनी शक्ति। अर्को जन्मदाखेरि जुन समय साहित हेरेर ज्योतिषीहरूले भविष्यवाणी गर्नको लागि बनाएको त्यो एउटा तरिकालाई पनि कुण्डली भनेर भनिन्छ, जन्म कुण्डली भनेर भनिन्छ। अनि यो कुण्डलिनी शक्ति र जन्म कुण्डली त्यो पनि शक्ति नै होला, यसमा फरक के छ? कुण्डलिनी ऊर्जा फरक हो, ज्योतिषीले बनाउने जन्म कुण्डली फरक हो। किनभने जन्म कुण्डली कागजमा बनाइन्छ र कुण्डलिनी शक्ति शरीरमा बनेको हुन्छ, बन्ने ठाउँ फरक छ। र पनि कहीँ न कहीँ सम्बन्ध चाहिँ छ, विशेष गरेर कुण्डलिनी शक्ति भनेको हाम्रो चक्रहरूको शक्ति हो। चक्रहरूबाट उत्पन्न हुने शक्तिलाई नै कुण्डलिनी शक्ति भनेर भनिन्छ। र त्यो चक्रहरूबाट उत्पन्न हुने शक्ति हाम्रो जन्म कुण्डलीसँग पनि कहीँ न कहीँ मेल खान्छ। बच्चा आमाको गर्भमा हुँदाखेरि आमाकै शरीरको एक भाग मात्रै हो, ऊ स्वतन्त्र हुँदैन, उसको छुट्टै अस्तित्व हुँदैन। गर्भमा रहन्जेल आमाको शरीरको एउटा अङ्गको रूपमा बच्चाको विकास भइरहेको हुन्छ। हेर्दाखेरि फरक देखिए पनि, अलग देखिए पनि नाभिबाट आमासँग सम्बन्ध जोडिएको हुन्छ, आमाको शरीरसँग सम्बन्ध जोडिएको हुन्छ। बच्चा गर्भमा हुँदाखेरि नाभिबाटै खाना खान्छ, नाभिबाटै श्वास लिन्छ, आमाले खाएकै खाना आमाबाटै पोषण पाउँछ, श्वास आमाबाटै पाउँछ।

हुरु चलेको हुन्छ, धड्कन हुन्छ, तर त्यो श्वास आमाले लिएकोबाटै उसले प्राप्त गरेको हुन्छ। आफै केही पनि गर्नु पर्दैन, उसले आमाकै शरीरको अङ्गको रूपमा भएको हुनाले ऊ स्वतन्त्र हुँदैन, आमासँग जोडिएको हुन्छ। तर जब बच्चा जन्मिन्छ, जन्मिएपछि ऊ स्वतन्त्र भयो, अब आफ्नो भरमा बाँच्नु पर्यो, अब ऊ आमाको अङ्ग भएन, अब आमाबाट टुट्यो, छुट्यो। त्यो बेलामा उसलाई धेरै शक्ति चाहिन्छ, अतिरिक्त शक्ति चाहिन्छ। त्यसकारण उसलाई धेरै शक्ति चाहिने भएको हुँदा त्यो बेलामा उसका सातैवटा चक्रहरू खुल्नुपर्छ। आमाको गर्भमा हुँदाखेरि पनि चक्रहरू हुन्छन्, चक्र त बनिसकेका हुन्छ भित्र, तर निष्क्रिय हुन्छन्। चक्रहरूको आवश्यकता पर्दैन आमाको गर्भमा हुँदा, किनभने आमाको चक्रबाट नै ऊ परिचालित भइरहेको हुन्छ, आमाकै शरीरको अङ्गको हिस्सा भएको हुँदा। तर जब ऊ स्वतन्त्र हुन्छ, जन्मियो, जन्मिने बित्तिकै ऊ आफ्नो भरमा बाँच्नुपर्छ, आफै श्वास लिनुपर्छ, खानेकुरा आफै खानुपर्छ। आमाबाट पाएन उसको, नाभिकबाट जुन सम्बन्ध थियो कट्यो। त्यसपछि जब गर्भबाट बाहिर निस्किन्छ, निस्किने बित्तिकै उसलाई धेरै शक्ति चाहिन्छ। त्यो बेलामा एकै पटक सातैवटा चक्र एक्टिभ हुन्छन्, र एउटा मानिसको जीवनमा एउटा ठूलो क्रान्ति घटित हुन्छ। यति ठूलो परिवर्तन, नाभिबाट लिइरहेको श्वास एकै पटक नाकमुखबाट लिनु पर्दाखेरि कस्तो होला, कति ठूलो परिवर्तन होला। त्यो बेलामा उसलाई धेरै शक्ति चाहिन्छ, त्यो बेलामा सबै चक्रहरू एकै पटक क्रियाशील हुन्छन्, र बच्चा रुन थाल्छ। बच्चा रुनु भनेको श्वास फेर्ने, मुखबाट नाकबाट श्वास फेर्ने अभ्यास गर्नु हो। यो बेलामा हाम्रा चक्रहरू सक्रिय हुन्छन्, र यसरी सक्रिय हुँदाखेरि ती चक्रहरूले यो वातावरणमा रहेको ऊर्जालाई आफूतिर खिच्छ, सबै चक्रहरूले खिच्छन्। हाम्रो मन, हाम्रो शरीर, हाम्रो भावना अरूबाट प्रभावित हुन्छ। तपाईँ हामी प्रभावमै बाँचेका छौँ। एउटा आकाशमा बादल लाग्यो, कुनै दिन बादल लाग्दाखेरि हाम्रो मन एउटा हुन्छ, छङ्ग आकाश खुल्यो भने मन अर्को हुन्छ। एउटा बादल लाग्दाखेरि त हाम्रो मनमा प्रभाव पर्छ भने ग्रह ताराहरूको प्रभाव नपर्ने कुरा हुँदैन, प्रभाव त पर्छ। कसरी पर्छ भन्नुहोला भने, जब आमाबाट बच्चा छुट्यो, बाहिर आयो, एकै पटक मुखबाट सास फेर्नुपर्ने स्थिति भयो, त्यो बेलामा उसलाई जुन शक्ति चाहिन्छ, उसको चक्रहरूले जति पनि यो आकाशमा ताराहरू छन् तिनीहरूबाट शक्ति लिन्छ, लाइट, प्रकाश खिच्छ तिनीहरूले। र पहिले ऋषिहरूले कुन ग्रहको, कुन ताराको कस्तो प्रभाव पर्छ भनेर, कस्तो स्वभाव हुन्छ ताराहरूको भनेर पहिल्यै लेखेर राखिदिया छ। अनि त्यो ताराको स्वभाव अनुसार त्यो बच्चा ठ्याक्क जन्मिँदाखेरि चाहिँ कस्ता कस्ता ताराहरू उदाएका थिए त, कुनै तारा भर्खर उदाउँदै थियो, कुनै मध्यमा थियो, कुनै तारा अस्ताउन लागेको थियो। अस्ताउन लागेको ताराको प्रभाव फरक पर्छ, मध्यमा भएको ताराको प्रभाव फरक पर्छ, उदाउँदै गरेको छ भने फरक पर्छ। र तिनीहरू कुन कोणमा छन्, सिधा माथि कुन कुन ताराहरू छन्, यो छेउमा कति तारा छन्, यो छेउमा कति तारा छन्, ऊ ठ्याक्क जन्मिने बेलामा ताराहरूको संयोजन कस्तो बनेको थियो

ज्योतिषीहरूले त्यही हेर्छन्। हेरेर जुन ताराको उसमा बढी प्रभाव परेको छ त्यो ताराको स्वभाव यो व्यक्तिमा आउँछ भनेर, यो व्यक्तिको बानी बेहोरा यस्तो यस्तो हुन्छ, यस्तो यस्तो काम गर्छ भनेर ज्योतिषीले भविष्यवाणी गर्छन्। र तपाईँका सात चक्र कुण्डलिनी शक्ति हो, र बाहिर जुन ज्योतिषीले पनि कुण्डली बनाउँछन् जन्म कुण्डली, त्यो पनि त्यही चक्रसँग सम्बन्धित भएको हुँदाखेरि यसलाई बाहिरी कुण्डली भनियो। आखिरी कुण्डलिनी शब्दै त्यसैबाट आयो, कुण्डलिनी शक्तिबाट नै कुण्डलिनी, बाहिर कुण्डली बनाउने भन्ने शब्द आयो। खास गरेर भन्न खोजेको भित्री ऊर्जा नै हो, कुण्डली ऊर्जाकै चक्रको ऊर्जालाई नै केही कुरा गरेको हो। त्यही भएर कागजमा बनाउने ज्योतिषीले बनाउने कुण्डली पनि यो भित्रको कुण्डलिनी शक्तिसँग कहीँ न कहीँ सम्बन्ध राख्छ। ज्योतिषी हामी देखाउँछौँ, ज्योतिषी देखाउँदाखेरि यो मान्छेले यस्तो यस्तो काम गर्छ अथवा यसको यो दिन यस्तो हुन्छ, घटनाहरू धेरै मान्छेले भविष्यवाणी गर्छन्। अब हेर्नुहोस् कतिखेर कुन घटना घट्छ त्यसको जीवनमा, यो ज्योतिषीलाई धेरै थाहा हुँदैन।

मानिसको विषयमा भविष्यवाणी गर्न कठिन छ, तर उसको प्रकृतिको विषयमा भविष्यवाणी गर्न सकिन्छ। यस्तो यस्तो प्रभाव, यस्तो यस्तो मनस्थिति हुन्छ त्यसको, यस्तो यस्तो काममा त्यो प्रेरित हुन्छ, किनभने ग्रहको जुन स्वभाव छ त्यसको स्वभाव त्यो व्यक्तिमा पर्छ र त्यही अनुसारको काम गर्छ। र ती ताराहरू फेरि सधैँ उदाइरहँदैनन्, फेरि अस्ताए फेरि उदाए। त्यो ताराहरू जन्मदाखेरि बनेको संयोजन फेरि बन्यो भने बढी प्रभाव पर्छ, बनेका छैन भने कम प्रभाव पर्ला। त्यो प्रभावलाई हेर्छन्। तर जुन व्यक्तिले चक्र साधना गर्यो, आफ्नो कुण्डलिनीको साधना गर्यो, सातै चक्रमा अभ्यास गर्यो, त्यो व्यक्तिका सातै चक्र यति बलियो हुन्छ नि कुनै पनि प्रकारको ग्रहको प्रभावले त्यसलाई हल्लाउन पनि सक्दैन, छुनै सक्दैन। त्यसकारण ग्रह दोष भन्छ नि, ग्रह दोषहरू हटाउने, ग्रह दोष हटाउने सर्वाधिक महत्वपूर्ण विधा हो चक्र साधना। किनभने ग्रहहरूले प्रभाव पार्ने चक्रलाई रहेछ के, कुनै ताराहरू एक दिनमा 24 घण्टामा एक चक्र पूरा गर्नेछन्, कुनै ताराहरू एक वर्षमा मात्रै एक चक्र पूरा गर्नेछन्, 6 महिना उदाउने 6 महिना अस्ताउने, कुनै ताराहरू 5 वर्षमा चक्र पूरा हुन्छ, 2.5 वर्ष उदाउँछन् 2.5 वर्ष अस्ताउँछन्, कुनै ताराहरू 15 वर्षमा एक चक्र पूरा हुन्छ, 7.5 वर्ष उदाउँछन् 7.5 वर्ष अस्ताउँछन्। उदाएको बेलामा त्यसको प्रभाव पर्छ, अस्ताएको बेला पर्दैन। त्यसैको आधारमा यसलाई यो प्रभाव पर्छ, राम्रो नराम्रो प्रभाव पर्छ भनेर भविष्यवाणी हुन्छ। तर तपाईँले प्रभाव त्यसलाई पर्छ, सुन्नुहोस् त, प्रभाव त्यसलाई पर्छ जो कमजोर छ। कसैले पनि सताउने कमजोरलाई रहेछ। तपाईँका चक्रहरू कमजोर भए भने तारा नक्षत्रहरूले प्रभाव पार्छन्, त्यसको फल भोग्नै पर्यो। तपाईँका चक्रहरू बलियो छ भने कुनै ताराको केही प्रभावै पर्दैन, त्यो प्रभावलाई पचाउन सक्छन् तिनीहरूले। जसरी बिमारी हामी पनि आफू स्वस्थ छौँ, हाम्रो भित्रको रोग प्रतिरोधी क्षमता प्रबल छ भने कति संक्रमणहरू आए पनि तपाईँलाई केही पनि फरक पर्दैन, जित छ के। तर हामी जब हामी कमजोर हुन्छौँ, साना संक्रमणले पनि हामीलाई बिमारी बनाइदिन्छ। आफू बलियो हुनुपर्दो रहेछ। आफू बलियो भयो भने बाहिरबाट आउने प्रभाव कम परिहाल्छ, कसरी केही गर्नै सक्दैन तपाईँलाई। त्यसकारण यो ज्योतिषले बनाउने कुण्डलिनी यदि खराब छ, बिग्रिएको छ भने कुण्डलिनी त सपार्न सकिँदैन, जन्मेको साइत हो जस्तो छ, तर चक्र सपार्न सकिन्छ। त्यसले जुन चक्रमा हिर्काउँथ्यो त्यसलाई बलियो बनाउन सकिन्छ, र आफू ग्रह दोष ग्रहको प्रभावबाट आफू अलग हुन सकिन्छ।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
5: लो दिन त। हेलो भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के भयो
5: बाबा? हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी।
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेट बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 19 भएन।
0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नु।
13: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
14: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुमा 10 हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 बल्ल थाहा हुन्छ। 7 म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
15: श्री बाबा म बेसरी खुसी, म त अहिले
14: अब त म त बच्यो भने छ नि। म
15: रामराजीपुर कल्याणपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसी यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सकिनु भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुक नारायणगढ चितवन, मोबाइल 9855050934।
16: आग लागि तथा डडेलोबाट जोगिउ र जोगाउ। चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आग लागिका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ। सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ। जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ। परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ। सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ। वनका सुक्खा घाँस पात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं। चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ। डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ। कहीं कतै आगलागीका घटना भए वा वनमा डढेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डढेलो नियन्त्रण गरौं। आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मडिग्राम रूपन्देही।
17: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय कर्णको जीवनी कवितालाई सत्सङ्ग प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
18: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म, समय 11:30 बजेदेखि 2 बजेसम्म, स्थान आश्रम प्राङ्गण, अध्यक्ष मैनादेवी भण्डारी।
19: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
20: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
21: तपाईँ बनाइदिन्छ त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
20: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
22: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
21: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
23: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
24: किन जोक्राउनु भन्छ काका?
25: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
24: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
25: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
21: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराजगिर, मोबाइल 98-570-21-757 र 98-472-98-228।
19: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक। लाल पूर्जा वितरण नगर्दासम्म सुकुम्बासीलाई मासिक 15,000 घर भाड़ा दिने सरकारको तयारी, होल्डिङ सेन्टरमा रहेकाहरूको स्क्रीनिङ जारी। सार्वजनिक पदाधिकारीको गैरकानूनी सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह, उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने। संघीय मन्त्रालयको संख्या 33 घटाएर 18 कायम, मन्त्रालयको कार्यविभाजनमा व्यापक हेरफेर। विपक्षी तीन दलद्वारा संघीय संसदमा अध्यादेश अस्वीकृतिको सूचना दर्ता, कक्षा एकमा भर्ना भएका 54% विद्यार्थी मात्रै कक्षा 10 पुग्ने गरेको तथ्याङ्क। अझै केही दिन देशका धेरैजसो ठाउँमा वर्षा र बदली कायमै रहने, जेठ महिनाका लागि बैंकको ब्याजदर फेरि घट्यो। भारतद्वारा चीनी निर्यातमा अस्थायी प्रतिबन्ध, प्रतिबन्धले नेपालमा खासै असर नपर्ने अध्यक्ष अग्रवालको दावी। तिलोत्तमामा समानताका लागि जातीय अन्तर्घुलन अभियान सञ्चालन, जनभावना माविमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित, नयाँ आउनेलाई स्वागत। प्यारामाउन्ट बोर्डिङ स्कूलद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित। राममणी बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता तथा पेशागत बैंकिङ अभिमुखीकरण सम्पन्न। पञ्चकन्या रूपन्देही सुपर लीगमा बुद्ध क्रिकेट क्लब 3 विजयी। र खेल संघहरूलाई 15 हजार भित्र नवीकरण गर्न राखेपको सूचना।

0: मिठास घुल्नु वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460
1: अब हाल खबर विस्तारमा सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ घरबाट उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन्। समितिका सभापति हरि ढकालले शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेश गर्दै उक्त योजनाबारे जानकारी दिएका हुन्। हाल काठमाण्डुका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रीनिङ भइरहेको र सो प्रक्रिया सकिए लगत्तै फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गरिने सरकारको तयारी छ। शहरी विकास मन्त्रालयले यस प्रयोजनका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको समितिलाई जानकारी गराएको छ। यसका साथै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाका लागि विद्यालयले यसको व्यवस्था गरिएको र सुत्केरी महिलाहरूको पोषणका लागि उचित प्रबन्ध मिलाइएको सरकारी पक्षको दावी छ। सरकारले प्रस्तुत गरेको विवरण र कार्यप्रगतिको वस्तुस्थितिको यथार्थ बुझ्न संसदीय समितिले स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वाभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणहरूसँग आह्वान गरेको छ। आयोगले राजनैतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैर कानूनी ढंगले सम्पत्ति आर्जन गरेको आशंका भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफ्नो परिवार आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकाले त्यस्ता विवरण संकलन गर्न सूचना जारी गरेको हो। आयोगले शंकास्पद व्यक्तिको सम्पत्ति सम्बन्धी विवरण सम्पर्क नम्बर तथा ईमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान भने पूर्ण रूपमा गोप्य राखिने आयोगले स्पष्ट पारेको छ। आयोगले सकेसम्म कार्यालयमै उपस्थित भएर सूचना दिन आग्रह गरे पनि उपस्थित हुन नसक्नेले हुलाक वा ईमेल मार्फत पनि उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ। यद्यपि त्यस्ता उजुरीमा नाम ठेगाना र सम्पर्क नम्बर खुलाउनु पर्नेछ। यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सहसचिवसम्मका भालवाला तथा अवकाश प्राप्त सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। संघीय सांसद पालिकाका प्रमुख तथा उपप्रमुख लगायत दायराभित्र पर्ने सबै पदाधिकारीलाई अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न भनिएको आयोगले जनाएको छ।